चित्त नै तिम्रो सर्वश्रेष्ठ गुरु हो। यो भनाई हो महायोगेश्वर जेत्सेन मिला रेपाको। आदरणीय श्रोताबिन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगिलको न्यानो वादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई गुरुबथान निवासी शिशिर चन्द्र राईले योगले धर्ममा के परिवर्तन ल्याउन सक्छ भन्ने विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ शिशिर चन्द्र राईबाट यो चिन्तन।
1: आदरणीय श्रोता, आज हामी अत्यन्त महत्वपूर्ण र सान्दर्भिक विषय योगले धर्ममा के परिवर्तन ल्याउन सक्छ माथि मनन गर्नेछौँ। सबैभन्दा पहिले हामीले योग र धर्मको वास्तविक अर्थ बुझ्न आवश्यक छ। धर्म र योग यी दुई शब्द हामीले जीवनमा हजारौँ पटक सुनेका छौँ, तर के तपाईँले सोच्नु भएको छ कि योगले धर्मलाई कसरी हेर्छ वा योगको माध्यमबाट हाम्रो परम्परागत धर्ममा कस्तो क्रान्तिकारी परिवर्तन आउन सक्छ? साधारणतया मानिसहरूले योग र धर्मलाई फरक फरक विषयका रूपमा बुझ्ने गर्छन्। हामी धर्म भन्ने बित्तिकै के बुझ्छौँ? मन्दिर, मस्जिद, गुम्बा वा चर्च धाउनु, पूजापाठ, व्रत, रीतिरिवाज वा कडा नियमहरूको पालन गर्नु। धेरैको लागि धर्म एउटा बाहिरी क्रियाकलाप बनेको छ। मानिसहरू भगवानसँग डराउँछन् अनि पाप र पुण्यको हिसाब किताबमा अल्झिन्छन्। अर्थात् धर्म धेरै हदसम्म विश्वास र भयमा आधारित भएको छ। धर्मलाई पूजा, प्रार्थना, संस्कार र परम्परासँग मात्र जोडेर हेर्छन्। तर वास्तवमा योग र धर्म दुवैको अन्तिम उद्देश्य मानव जीवनलाई उच्च, पवित्र र अर्थपूर्ण बनाउनु हो। योग शब्द संस्कृतको युज धातुबाट बनेको हो, जसको अर्थ हुन्छ जोड्नु, मिलाउनु वा एकीकरण गर्नु। योगले मानिसलाई आफ्नो शरीर, मन, बुद्धि र आत्मासँग जोड्छ। यसले मानिसलाई परमात्मासँगको सम्बन्धको अनुभूति गराउँछ। योगले भन्छ, धर्म बाहिर खोज्ने चिज होइन, यो त आफै भित्र झाँक्ने ऐना हो। जब योग धर्मभित्र छिर्छ, तब धर्म एउटा रूढिवादी परम्पराबाट बदलिएर जीवन्त अनुभव बन्न पुग्छ। योगले धर्मलाई अन्धविश्वासबाट मुक्त गराएर वैज्ञानिक र व्यवहारिक बनाउन सक्छ। त्यस्तै धर्मको वास्तविक अर्थ पनि कुनै सम्प्रदाय, मत, पूजा पद्धति मात्र होइन। धर्म भनेको त सत्य, प्रेम, अहिंसा, शान्ति र सदाचारमा आधारित जीवन पद्धति हो। धर्मले मानिसलाई राम्रो जीवन जिउन सिकाउँछ। त्यसैले योग र धर्म एक अर्काका पूरक हुन्।

प्रिय श्रोता, योगले धर्ममा ठूलो परिवर्तन ल्याउन सक्छ। आउनुहोस् यसलाई बुझौं। परम्परागत धर्मले हामीलाई मूर्ति वा बाहिरी शक्तिसँग जोडिन सिकाउँछ, तर योगले हाम्रो ध्यान आफ्नै श्वास, आफ्नै चक्र र आफ्नै चेतनामा केन्द्रित गराउँछ। योगले सिकाउँछ कि भगवान आकाशमा होइन, तिम्रो आफ्नै हृदयमा छन्। यसले धर्मलाई देखावटी पूजापाठबाट हटाएर आत्मसाक्षात्कारको मार्गमा लैजान्छ। धर्म केवल कर्मकाण्डमा सीमित हुँदा मानिसले पूजापाठ त गर्छन्, तर जीवनमा त्यसको प्रभाव कम देखिन्छ। योगले मानिसलाई शुद्ध बनाउँछ, चित्तलाई एकाग्र बनाउँछ र आत्मचिन्तनको अभ्यास गराउँछ। जब धर्म योगसँग जोडिन्छ, तब धर्म केवल बाहिरी अनुष्ठान नभई जीवन्त अनुभव बन्छ। मानिसले भगवानलाई केवल मन्दिरमा होइन, आफ्नै अन्तरात्मामा अनुभव गर्न थाल्छ। योगले धर्मका शिक्षाहरूलाई दैनिक जीवनमा लागू गर्न सिकाउँछ। उदाहरणको लागि, धर्मले प्रेम गर्न सिकाउँछ। योगले मनमा रहेको क्रोध, घृणा र ईर्ष्यालाई कम गरी प्रेमको भावना बढाउँछ। धर्मले सत्य बोल्न सिकाउँछ भने योग

ले मनलाई स्थिर बनाएर सत्यको मार्गमा हिँड्न प्रेरित गर्छ। योगले धर्ममा ल्याउने अर्को परिवर्तन हो साम्प्रदायिकताको अन्त र वैश्विक एकता। संसारमा विभिन्न धर्म संस्कृति र परम्पराहरू छन्। आज धर्मको नाममा संसारभरि झगडा भइरहेका छन्। धर्मको नाममा विभाजन, विवाद र असहिष्णुता देखिन्छ। योगले मानिसलाई सबैमा एउटै दिव्य चेतना रहेको अनुभूति गराउँछ। योगको कुनै जात, लिङ्ग वा राष्ट्रियता हुँदैन। जब मानिस योगको अभ्यास गर्छ उसमा भेदभाव घट्दै जान्छ। जात, धर्म, भाषा, क्षेत्र वा सम्प्रदायका आधारमा विभाजन गर्ने प्रवृत्ति कमजोर बन्छ। उसले सबैलाई ईश्वरको सन्तानको रूपमा हेर्न सिक्छ। योगले वसुधैव कुटुम्बकम अर्थात् सम्पूर्ण संसार नै एक परिवार हो भन्ने भावना जगाउँछ। यसरी योगले धर्मलाई संकीर्णताबाट मुक्त गरी विश्व बन्धुत्व

विकास गराउँछ। पतञ्जलि योग सूत्रमा वर्णन गरिएका योगका आधारभूत सिद्धान्त वा आठवटा अङ्ग मध्ये पहिलो दुईवटा हुन् यम र नियम। यममा अहिंसा, सत्य, अस्तेय यानि कि चोरी नगर्नु, ब्रह्मचार्य र अपरिग्रह यानि कि लोभ नगर्नु यी पर्दछन्। नियममा शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणिधान पर्दछन्। यी सबै धर्मका आधारभूत मूल्यहरू पनि हुन्। योग अभ्यासले यी गुणहरूलाई व्यवहारमा उतार्न मद्दत गर्छ। परिणाम स्वरूप व्यक्ति नैतिक, जिम्मेवार र आदर्श नागरिक बन्दछ। के वास्तविक धर्म यही होइन र? योगले मानिसको मनबाट तनाव, रिस, ईर्ष्या हटाउँछ। जब मन शान्त हुन्छ तब धर्म स्वतः मानिसको व्यवहारमा करुणा र सेवाको रूपमा झल्कन्छ। फलस्वरूप धर्म केवल सिद्धान्तमा सीमित नभई आचरणमा प्रकट हुन्छ।

योगले धर्ममा ल्याउने चौथो परिवर्तन हो मनको शुद्धिकरण। आज मानिसहरू तनाव, चिन्ता, क्रोध, लोभ र ईर्ष्याले ग्रसित छन्। यस्ता नकारात्मक भावनाहरूले धर्मको वास्तविक भावना कमजोर बनाउँछन्। ध्यान, प्राणायाम र योगाभ्यासले मनलाई शान्त र सन्तुलित बनाउँछ। शान्त मनमा करुणा, प्रेम र क्षमाशीलता विकसित हुन्छ। जब मन शुद्ध हुन्छ, धर्म पनि शुद्ध रूपमा प्रकट हुन्छ। पाँचौं परिवर्तन हो सेवा भावनाको विकास। धर्मको मूल उद्देश्य मानवताको सेवा हो। योगले हामीलाई निस्वार्थ सेवा गर्न प्रेरित गर्छ। व्यक्तिलाई म र मेरोको सीमित भावनाबाट माथि उठ्न सिकाउँछ। जब मानिसले आफूभित्र परमात्माको अनुभूति गर्छ, तब उसले अरूको दुःखलाई आफ्नै दुःख ठान्न थाल्छ। भोकाएकालाई भोजन, रोगीलाई औषधि, अशिक्षितलाई शिक्षा र दुःखीलाई सान्त्वना दिनु नै धर्मको साँचो अभ्यास हो। योगले यही करुणा, दया र सेवाको चेतना जागृत गराउँछ, जो धर्मको मूल आधार हो। भनिन्छ कि धर्मको सार प्रेम हो र प्रेमलाई व्यवहारमा उतार्नु नै सेवा हो। योगले यही प्रेमलाई विस्तार गर्दै प्रत्येक मानवलाई सेवा र करुणाको मार्गमा प्रेरित गर्छ। योगले धर्ममा ल्याउने अर्को महत्त्वपूर्ण परिवर्तन हो एकता र समन्वय। आज संसारमा धार्मिक मतभेदका कारण धेरै द्वन्द्वहरू देखिन्छ। योगले सिकाउँछ कि सत्य एउटै हो, तर त्यसलाई प्राप्त गर्ने मार्गहरू अनेक हुन सक्छन्। जब यो भावना विकसित हुन्छ, तब विभिन्न धर्मबीच सम्मान, समझदारी र सहयोग बढ्छ। योगले धर्मलाई विभाजनको माध्यममा होइन, एकताको सेतु बनाउँछ।

आदरणीय श्रोतागण, आजको युगमा धर्मलाई पुनर्जीवित गर्न योगको आवश्यकता अझ बढी महसुस गरिएको छ। केवल धार्मिक चिन्ह धारण गर्नु, पूजा गर्नु वा धार्मिक ग्रन्थ पढ्नु मात्र पर्याप्त छैन। धर्मलाई जीवनमा उतार्न मन, वचन र कर्मको शुद्धता आवश्यक छ। योगले यही आन्तरिक रूपान्तरणको प्रक्रिया प्रदान गर्छ। जब योग धर्मसँग जोडिन्छ, तब धर्म अन्धविश्वासबाट विवेकतर्फ, कर्मकाण्डबाट अनुभूतितर्फ, विभाजनबाट एकतातर्फ र स्वार्थबाट सेवातर्फ अग्रसर हुन्छ। योगले धर्मलाई जीवित, प्रभावकारी र मानव कल्याणकारी बनाउँछ। योग र धर्मको समन्वयबाट नै व्यक्ति, समाज र राष्ट्रको समग्र विकास सम्भव छ। आउनुहोस्, हामी सबै योग, ध्यान, प्रार्थना र आत्मचिन्तनलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाऊ र धर्मका उच्च आदर्शलाई व्यवहारमा उतार्दै प्रेम, शान्ति र सेवामय समाज निर्माणमा योगदान पुर्याऊ। धर्मलाई केवल मन्दिर, मस्जिद, गुम्बा वा चर्चसम्म सीमित नराखी आफ्नो व्यवहार, विचार र सेवामा अभिव्यक्त गरौँ। तब मात्र धर्मको वास्तविक उद्देश्य पूरा हुनेछ र मानव जीवन शान्त, सुखी र दिव्य बन्नेछ।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले गुरुबथान निवासी शिशिर चन्द्र राईबाट योगले धर्ममा के परिवर्तन ल्याउन सक्छ भन्ने विषयमाथि एक चिन्तन सुन्नुभयो, साथै भक्ति संगीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिदा दिनुहोस्। साथै हजुरहरू जहाँ पनि हुनुहुन्छ, खुसी अनि सुरक्षित रहनुहोस्।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौँ केही आधुनिक गीतहरू कार्यक्रम शुभ प्रभातमा। र प्रथममा यहाँहरू समक्ष लिएर आएका छौँ यो गीत देवनारायण प्रधान र मायादेवी ढुङ्गेलको स्वरमा। स्वीकार्नुहोस्।

र यस कार्यक्रममा हाम्रो कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति अब भने जानकारी दिइरहेका छौँ खेतीपातीबारे सल्लाह अन्तर्गत डल्ले खोर्सानीको खेती सम्बन्धी। डल्ले खोर्सानीको खेती विशेष गरेर दार्जिलिङ जिल्ला, सिक्किम राज्य एवं उत्तर पूर्वीय पहाडी राज्यहरूमा गरिन्छ। यसको खेतीबाट कृषकहरूले राम्रो आय आर्जन गर्न सक्छन्। डल्ले खोर्सानीको खेती फरवरीदेखि सेप्टेम्बर महिनासम्म गरिन्छ। यसको निम्ति दिउँसोको तापमान 26 डिग्री सेल्सियसदेखि 28 डिग्री सेल्सियस अनि रातिको तापमान 16 डिग्री सेल्सियसदेखि 18 डिग्री सेल्सियस हुनपर्छ। माटो हल्का फुरफुराउँदो, पानी नजम्ने हुनपर्छ। माटोको पिएच 5.5 देखि 6.8 हुनपर्छ। माटोको जाँच गरेर विशेषज्ञको मतानुसार चुना वा डोलोमाइट प्रयोग गर्नुपर्छ। डल्ले खोर्सानीको बिया डिसेम्बरको अन्तिम सातादेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउ छनौट गर्दा आमा बोटको निगरानी गर्नपर्छ। बोट स्वस्थ र कुनै संक्रमक रोग लागेको हुनुहुँदैन। बिहार सिसा घरभित्र राख्न सके असल हुन्छ। बिहार राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल माटोमा मिसाएर बिहार बनाउनु पर्छ। बिहारलाई फल मालिनको 40% घोल बनाएर राम्ररी भिजाउनु पर्छ र बोरा वा सोथरले छोपिदिनुपर्छ। बिजनको मात्रा 100 देखि 125 ग्राम प्रति एकर हुनपर्छ। बिउ छर्ने दूरी एक लहरदेखि अर्को लहर 5 देखि 10 सेन्टिमिटर हुनपर्छ अनि गहिराई 2 सेन्टिमिटरको हुनपर्छ। त यहाँहरूले जानकारी पाउनुभयो डल्ले खोर्सानीको खेती सम्बन्धी।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट। श्रद्धा भक्ति संगीत केवल गीत संगीत मात्र होइन, यो एउटा यस्तो ऊर्जा हो जसले मानिसको मन मस्तिष्कलाई सन्तुलित पार्दछ। यसैले सुन्नुहोस् यो भजन।

0: वजन यहाँहरूले सुन्दै हुनुहुन्थ्यो साहिल जगत्यानीको शर्मा। समय यस बेला बिहानको 7:25 भइरहेछ। तब समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि आन्ध्र प्रदेशको 2 दिने भ्रमणमा रहनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको 2 दिनको भ्रमणमा रहनुहुनेछ। 3 जुलाईदेखि सुरु हुने 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पन्जाबमा सुरक्षा व्यवस्था कडा गरिएको छ। अमेरिका अनि इरान बीच हर्मुज जलडमरो मध्यलाई लिएर जारी विवादमाथि कतारको राजधानी दोहामा वार्ता आज हुने र फिफा विश्वकपमा ब्राजिलले जापानमाथि 2-1 जित दर्ता गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि आन्ध्र प्रदेशको 2 दिने भ्रमणमा रहनुहुनेछ। राष्ट्रपति आज विजयनगरमा केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। त्यसपछि उहाँ भोलि अनन्तपुरमा आन्ध्र प्रदेश केन्द्रीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको 2 दिनको भ्रमणमा रहनुहुनेछ। उहाँले गुवाहाटीमा उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ, जसमा आसाम अनि वरिपरिको क्षेत्रहरूमा बाढको कारण फसल, गाउँ अनि बुनियादी ढाँचाहरूको क्षति तथा राहत कार्यहरूको समीक्षा गरिनेछ। भोलि श्री चौहानले अरुणाचल प्रदेशको बाढ प्रभावित क्षेत्रहरूको हवाई र जमिनी सर्वेक्षण गर्नुहुनेछ। उहाँले प्रभावित किसानहरू अनि स्थानीयहरूसित भेट गरी राहत कार्यहरूको जानकारी लिनुहुनेछ। श्री चौहानले राज्य सरकारका मन्त्री अनि वरिष्ठ अधिकारीहरूको साथ बैठक गरी फसल नोक्सान, किसानहरूलाई राहत, फसल बिमा अनि बाढबाट क्षतिग्रस्त सडक तथा अन्य बुनियादी ढाँचाको पुननिर्माणमाथि चर्चा गर्नुहुनेछ। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भोलि हरियाणाको भ्रमण गर्नुहुनेछ अनि खेत बचाउ अभियानको समापन समारोहमा सामेल हुनुहुनेछ। कृषि मन्त्रीले किसानहरूसित सिधा बातचित गर्नुहुनेछ। श्री चौहान त्यहाँका प्रदर्शनीमा पनि जानुहुनेछ, जसमा खेतीसित जोडिएका मोडल अनि अत्याधुनिक कृषि तरिका, मृदा प्रबन्धन, फसल सुरक्षा, पशुपालन अनि ग्रामीण आजीविकासित सम्बन्धित पहल प्रदर्शित गर्ने स्टल लगाइनेछ। अरुणाचल प्रदेशमा चीनको पिपुल्स लिबरेसन आर्मीले हालै घुसपेट गरेर क्याम्प खडा गरेको भन्ने समाचारको भारतीय सेनाले खण्डन गरेको छ। सेनाले यस्ता रिपोर्ट तथ्यहीन र निराधार भएको बताएको छ। पश्चिम बङ्गाल सरकारले राज्यमा समान नागरिक संहिता UCC लागू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा यसको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, 2 जुलाईको दिन हुने राज्य मन्त्रीमण्डलको बैठकमा विधेयकको मस्यौदा पेश गरिनेछ। यसका लागि सर्वोच्च न्यायालयको सेनानिवृत्त न्यायाधीश न्यायमूर्ति रञ्जना देसाईको अध्यक्षतामा एक समिति बनाइनेछ। समितिले

0: विवाह तलाक सहित नौ विषयहरूको अध्ययन गरी चार सप्ताहमा आफ्नो रिपोर्ट सुम्पनेछ। मुख्यमन्त्रीले भन्नुभयो, अनुसूचित जनजातिहरू, कुर्मी अनि प्राचीन मूल निवासी समुदायलाई यस कानुनको घेरादेखि बाहिर राखिनेछ। दिल्ली मन्त्रीमण्डलले दिल्ली इलेक्ट्रोनिक वाहन नीतिलाई स्वीकृति दिएको छ। यो नीति भोलि 1 जुलाईदेखि चरणबद्ध ढङ्गमा लागू गरिनेछ। यसको उद्देश्य 31 मार्च 2030 दिल्लीलाई शून्य उत्सर्जन परिवहनको दिशामा अघि बढाउन अनि प्रदूषणमुक्त गर्नु हो। मुख्यमन्त्री रेखा गुप्तले सरकारले अघिल्लो 4 वर्षमा इलेक्ट्रोनिक वाहनहरूको विकासमा 8,000 करोड रुपियाँ खर्च गर्ने बताउनुभयो। यस अन्तर्गत सडक करमा छुटसहित दिल्लीवासीहरूलाई लगभग 15,000 करोड रुपियाँको लाभ प्राप्त हुनेछ।
1: पूरी की पूरी पॉलिसी इलेक्ट्रिक व्हीकल्स के ऊपर केंद्रित है। इस पूरी ईवी पॉलिसी के अंतर्गत हमारा 7,000 करोड़ का खर्च तो मात्र इन 4 सालों में होगा और इसके अलावा 8,000 करोड़ अन्य हम लोग इस ईवी इंफ्रास्ट्रक्चर को क्रिएट करने में और जो साल दर साल रोड टैक्सेस जो माफ होंगे उसमें हमने कैलकुलेट किया है, तो लगभग 15,000 करोड़ का लाभ दिल्ली की जनता को इस ईवी पॉलिसी के माध्यम से होने वाला है।
0: झारखण्डमा हुल दिवस प्रत्येक वर्ष 30 जुनमा मनाइन्छ। आदिवासी क्रान्तिकारीहरू सिद्धो कानु, चन्द भैरव र फुलो झानुको बलिदानको सम्झनामा यो दिवस मनाइन्छ। सुन्नुहोस् एक रिपोर्ट।
2: झारखंड के साहिबगंज जिले के भोगनाडी में हुल दिवस के अवसर पर हजारों लोग संथाल हुल के अमर शहीदों सिद्धू कान्हू, चांद भैरव, फूलो और झानो को श्रद्धांजलि अर्पित करेंगे। 30 जून 1855 को भोगनाडी से सिद्धू कान्हू के नेतृत्व में अंग्रेजी शासन और महाजनी प्रथा के खिलाफ संथाल हुल का बिगुल फूका गया था। क्रांतिकारियों ने ईस्ट इंडिया कंपनी की सेना को कई मोर्चों पर कड़ी चुनौती दी और आंदोलन लगभग 1 वर्ष तक चला। इस संघर्ष के दौरान चांद और भैरव शहीद हो गए, जबकि बाद में सिद्धू और कान्हू को अंग्रेजों ने गिरफ्तार कर फांसी दे दी। झारखंड में हुल दिवस स्वाभिमान, प्रतिरोध और जनजातीय अस्मिता का प्रमुख प्रतीक माना जाता है। आकाशवाणी समाचार के लिए रांची से मैं महविश रहमान।
0: यह समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। 3 जुलाईदेखि सुरु भइरहेको 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पन्जाबमा सुरक्षा व्यवस्था कडा गरिएको छ। यात्रा मार्ग, आधार शिविरहरू अनि पवित्र गुफासम्म जाने दुवै मार्गहरूमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। यात्रीहरूको पहिलो जत्था जम्मू पुग्न लागेको छ। जम्मूमा सिसिटिभी क्यामेराहरू अनि अत्याधुनिक निगरानी प्रणालीलाई सक्रिय गरिएको छ। प्रथम पूजाको अवसरमा भारत तिब्बत सीमा पुलिसका महानिरीक्षक डाक्टर अकुन सबरवालले पवित्र गुफा अनि बरारी मार्गमा चिकित्सा सहायता केन्द्रको उद्घाटन गर्नुभयो। सुरक्षा एजेन्सीहरूले श्रद्धालुहरूसित निर्धारित मार्गको पालन गर्न अनि सुरक्षा बलको निर्देशहरू पालन गर्न आग्रह गरेको छ। यसैबीच जम्मू कश्मीर पुलिसको विशेष अपरेसन ग्रुप र राष्ट्रिय सुरक्षा गार्डले जम्मूको रघुनाथ मन्दिरमा संयुक्त आतंकवाद रोधी मोक ड्रिल गरे। अभ्यासको क्रममा आतंकवादी आक्रमणका परिदृश्यहरूको अभ्यास गरिएको थियो र सुरक्षा बलको प्रतिक्रिया, बन्दुक उद्धार, घाइतेहरूलाई उद्धार गर्ने र एजेन्सीहरू बीच समन्वय गर्ने क्षमताको परीक्षण गरिएको थियो। सुरक्षा एजेन्सीहरूले यस्तो अभ्यासको उद्देश्य अमरनाथ यात्राको क्रममा तीर्थयात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु र कुनै पनि आपतकालीन परिस्थितिको प्रभावकारी रूपमा सामना गर्न तयारीलाई बलियो बनाउन रहेको बताएका छन्। केन्द्र सरकारले भारतीय फिल्म उद्योगलाई बढावा दिन 2 महत्त्वपूर्ण निर्णय गरेको छ। नयाँ दिल्लीमा सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवको अध्यक्षतामा भएको समीक्षा बैठकमा यो निर्णय गरिएको हो। यसको उद्देश्य भारतीय सिनेमालाई वैश्विक स्तरमा अधिक प्रतिस्पर्धी बनाउन अनि फिल्म निर्माणका लागि अनुकूल वातावरण तयार गर्नु हो। सूचना अनि प्रसारण मन्त्रालयले प्रसार भारतीका अध्यक्ष प्रसून जोशीको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन समूहको गठन गरेको छ। यो समूहले भारतीय सिनेमामा देखिएको अवसरहरू अनि चुनौतीहरूको अध्ययन गरी उद्योगलाई मजबुत बनाउने सुझाव दिनेछ। भारतले अफगानिस्तानमा पाकिस्तानको हवाई हमलाको कडा निन्दा गरेको छ। यी हमलामा परि महिला अनि नानीहरू सहित कैयौँ नागरिकहरूको मृत्यु भएको छ। विदेश मन्त्रालयले भनेको छ, पाकिस्तानको यो कारवाही अफगानिस्तानको सम्प्रभुतामाथि हमला हो अनि क्षेत्रीय शान्ति तथा स्थिरताका लागि खतरा हो। मन्त्रालयले भनेको छ, पाकिस्तानले आफ्नो आन्तरिक विफलताहरूलाई लुकाउनका लागि यस्तो करतुत गरिरहेको छ। अमेरिका अनि इरान बीच हर्मुज जलडमरो मध्यलाई लिएर जारी विवादमाथि कतारको राजधानी दोहामा वार्ता आज हुनेछ। यो बातचित हालको सैन्य तनाव अनि अस्थायी युद्ध विरामपछि भइरहेको छ। विश्वको लगभग 20% काँचो तेलको परिवहन यही जलमार्गबाट हुने गरेको छ। हालका दिनहरूमा दुवै देशबीच मिसाइल हमलाका कारण हर्मुज जलडमरो मध्यमा जहाजहरूको आवाजाही अनि व्यापार प्रभावित भएको छ। तथापि दुई देशले अस्थायी युद्ध विराममाथि सहमति जताएको छ। यसै महिना भएको सम्झौता ज्ञापनको फरक फरक व्याख्यानका कारण दुई देशबीच फेरि तनाव बढेको थियो। वार्तामा सुरक्षित नौवहन, व्यापार अनि क्षेत्रमा तनाव कम गर्ने उपायहरूमा चर्चा हुने सम्भावना रहेको छ। नेपालको राष्ट्रिय सभाले हिजो विनियोजन विधेयक पारित गरेको छ। वित्त मन्त्री डाक्टर स्वर्णिम वागलेद्वारा प्रस्तुत गरिएको विधेयक बहुमतले पारित भयो। छलफलका क्रममा वित्त मन्त्रीले शिक्षा, स्वास्थ्य र विद्युत क्षेत्रमा लगाइने कर नागरिकको हितका लागि भएको बताउनु भयो। फिफा विश्वकपमा राउन्ड अफ 32 म्याचमा इन्जरी टाइमको अन्तिम समयमा ग्रेबियल मार्टिनेलीले विनिङ गोल गरी 5 च्याम्पियन ब्राजिलले जापानमाथि 2-1 जित दर्ता गरेको छ। अमेरिकाको टेक्सासमा ह्युस्टन स्टेडियममा भएको म्याचमा दोस्रो हाफमा सब्स्टिट्युटको रूपमा उत्रिएका मार्टिनेलीले स्टपेज टाइमको 6 मिनटमा गोल गरे। यो समाचार युट्युबमा @AIR कर्सिक मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि आन्ध्र प्रदेशको 2 भ्रमणमा रहनुहुनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको 2 भ्रमणमा रहनुहुनेछ। 3 सुरु हुने 57 अमरनाथ यात्रालाई लिएर जम्मू काश्मीर अनि पन्जाबमा सुरक्षा व्यवस्था कडा गरिएको छ। अमेरिका अनि इरान बीच हर्मुज जलडमर मध्यलाई लिएर जारी विवादमाथि कतारको राजधानी दोहामा वार्ता आज हुनेछ र फिफा विश्वकपमा ब्राजिलले जापानमाथि 2-1 जित दर्ता गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

नेपालीमा खोजे कतै छाया नभेटाउने यो गीत यहाँहरूले सुन्नुभयो नवीन राईको स्वरमा शब्द अनि सङ्गीत थियो रबिन सिंहको र यो गीत सँगै अब पनि शुभारम्भ गरिरहेका छौँ आजको कार्यक्रम सङ्गीत प्रभाव र यसै कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौँ शान्ति ठटालको स्वरमा भने शब्द अनि सङ्गीत रहेको छ अम्बर गुरुङको सम्हालेर राख सँगलेर राख बोलको यो गीत स्वीकार्नुहोस्

फरिया ल्याइदिन्छन् त्यो पनि राता छलल यो लोकप्रिय गीत यहाँहरूलाई सुम्पिरहेका छौँ हिरादेवी वैभवको स्वरमा।

श्रोता हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र कार्यक्रमको अन्तमा यो अन्तिम साङ्गीतिक भेट यहाँहरूलाई शब्द अनि सङ्गीत नारायण गुरुङको र गायक कलाकार अञ्जली

यस्तै रमाइलो गीतहरूको साथमा फेरि पनि हामीहरू समक्ष उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् विदा यस कार्यक्रमबाट, कार्यक्रम संगीत प्रभाव।

0: नमस्कार श्रोतागण, अब सुन्नुहोस् समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन की बात कार्यक्रमको 135 संस्करणमा साझा गर्नुभएका सफलताका केही रोचक कथाहरू। आलेख हो, विदेश सेवा डेस्क, आकाशवाणी समाचार एकांश नयाँ दिल्लीको, अनि अनुवाद तथा वाचन अशोक चौरसियाको। मन की बातको यो 135 संस्करणमा प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र र राष्ट्रका नागरिकहरूका सफलताका केही रोचक कथाहरू साझा गर्नुभयो। श्री मोदीले साल 2026 लगभग 6 महिना बितिसक्यो र यस अवधि देशले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको उल्लेख गर्नुभयो। केवल एक साता अघि उहाँले भारतीय नौसेना जहाजहरू आइएनएस दुनागिरी, आइएनएस संशोधक, आइएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा सामेल गर्ने कार्यक्रममा आफू सहभागी बनेको उल्लेख गर्नुभयो, जुन जहाजहरूको डिजाइनदेखि लिएर कमिसनिङसँग पूर्ण स्वदेशी थियो। उहाँले यसै जुन महिनामा उड्डयन क्षेत्रमा पनि देशले ठूलो सफलता हासिल गरेको उल्लेख गर्दै भारतमा निर्मित स्वदेशी C-295 विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको उल्लेख गर्नुभयो र भारतमा यस्ता 40 विमानहरूको निर्माण हुन गइरहेको उल्लेख गर्नुभयो। उहाँले सूक्ष्म, साना र मध्यम उद्यमहरू र एरो स्पेस क्षेत्रमा दुवैले नयाँ बल प्राप्त गरिरहेको उल्लेख गर्नुभयो। रोजगारीका अवसरहरू बढिरहेका छन् अनि आत्मनिर्भर भारतको दृष्टिकोणले गति लिइरहेको उल्लेख गर्नुभयो। जुन महिनामा DRDOले स्वदेशी क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उल्लेख पनि गर्नुभयो। प्रधानमन्त्रीले 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको उल्लेख गर्दै भन्नुभयो, यसपालि विश्वभरि 2500 भन्दा बढी स्थानहरूमा अन्तर्राष्ट्रिय योग दिवसहरू पालन गरियो। उहाँले विश्व योगासन च्याम्पियनसिप अहमदाबादमा आयोजित गरिएको उल्लेख गर्नुभयो, जहाँ भारतले 102 स्वर्ण पदक सहित 114 पदक जितेको थियो। भारत शीर्ष स्थान अगोटेको थियो। श्री मोदीले यो उत्कृष्ट प्रदर्शनका लागि सबै भारतीय खेलाडीहरूलाई बधाई पनि दिनुभयो। प्रधानमन्त्री मोदीले विशेष उल्लेख गर्दै भन्नुभयो, कुनै पनि राष्ट्रको आत्मा त्यस देशका जनता हुन्। जब कुनै महान राष्ट्रका जनताले संकल्प गर्छन्, कसैले पनि तिनीहरूलाई आफ्नो लक्ष्यमा पुग्नबाट विचलित गर्न सक्दैनन्। प्रधानमन्त्रीले एउटा घटना साझा गर्दै भन्नुभयो, हाम्रो देशमा जन्मदिन, विवाह र अन्य उत्सवहरूसँग बाँडिन्छ तर अरूलाई उपहार दिइन्छ। महाराष्ट्रको नान्देड जिल्लाको बहादुरपुरा गाउँको पेटकर परिवारले आफ्नो विवाहको अवसरमा 3500 व्यक्तिहरूलाई 1-1 लाखको दुर्घटना बिमा गरिदिएको विशेष उल्लेख पनि गर्नुभयो। पश्चिम एसियाका घटनाहरूको बेला श्री मोदीले देशका नागरिकहरूसित सुन नकिन्ने र विदेशमा छुट्टीहरू मनाउन नजाने अनुरोध गरेकोलाई देशका मानिसहरूले पालन गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। कार पुलिङ गरी मेट्रो बस सेवाको प्रयोग गर्ने आग्रह गरेकोलाई पनि मानिसहरूले पालन गरेकोमा, सबैलाई सहभागिता दिएकोमा शुभकामना र बधाई दिनुभयो। उहाँले भन्नुभयो, अन्धविश्वास हजारौँ वर्षदेखि चलिआएको एउटा पुरानो घटनाक्रम हो र असमको हर्गिला चराबारे यस्तै एउटा अन्धविश्वासको धारणा थियो, जुन एक दुर्लभ चरा हो र यसले हामीलाई हाम्रो परिवेश सफा राख्नुमा मद्दत गर्दछ।
1: प्रस्तुत थियो समसामयिक समीक्षा। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस्।

0: Skip Khamenei's state funeral leads the Asian age. And finally, Delhi mandates all two new-wheelers to be electric from 2028 to fight pollution, reports the Indian Express. And with that, it's back to you, Abhishek.
1: Thank you, Pramod. And now, before we end the bulletin, the headlines once again. Center to withdraw temporary restrictions on sale and distribution of petrol and diesel from the 1st of July. West Bengal government to implement uniform civil code in the state, says Chief Minister Shubhendu Adhikari. Information and Broadcasting Minister announces major decisions to boost Indian film industry. Delhi government clears electric vehicles policy, cars under 30 lakh rupees to be exempted from road tax and registration fees. India strongly condemns Pakistan airstrikes in residential areas of Afghanistan that killed 36 civilians and injured 163 others. US and Iran to hold talks in Qatar's capital Doha today to resolve the dispute over Strait of Hormuz. And in football, Brazil enter round of 16. And with that, we end the morning news. Have a nice day.
2: तपाईंले सोच्नुहोस् संगीतको ज्ञान नभएको मानिस त संगीतको तालमा रमाउने गर्छ भने सांगीतिक परिवेशमा हुर्केको खेलेको र संगीतलाई सबै थोक मान्ने मानिसले संगीतलाई कति माया गर्दा हुन् यस्तै संगीतलाई माया गर्ने संगीतसित रमाउने 80 र 90 को दशकको सुन्दर गायिका जसले आफ्नो सुमधुर स्वरद्वारा सम्पूर्ण संसारलाई मन्त्रमुग्ध पारेकी थिइन् जसलाई मेलोडी क्वीनको उपाधि समेत दियो जसले त्यस समयको दिग्गज गायिका लता मङ्गेशकर र आशा भोसलेको माझमा आफ्नो महत्त्वपूर्ण स्थान बनाएकी थिइन् अनि जसको गीतहरू आज पनि मानिसहरू गुनगुनाउने गर्छन् र जसको सुमधुर स्वर र लोकप्रियतालाई मध्यनजर राख्दै पद्मभूषण पुरस्कारद्वारा सम्मानित गर्यो भारत सरकारले म कुरा गरिरहेकी छु सुप्रसिद्ध गायिका अलका याग्निकको अलका याग्निक सांगीतिक क्षेत्रको यस्तो नाम हो जुन नामले 80 र 90 अनि 2000 को दशकमा संगीत क्षेत्रमा एउटा भुइँचालो नै ल्याइदिएको थियो यस्तो लोकप्रियता थियो अलका याग्निकको त अलका याग्निक को हुन् कहाँबाट आएकी हुन् र कसरी बन्न पुगिन् लोकप्रिय गायिका यस विषयमा जान्नेछौ आजको कार्यक्रम रङ बिरङको संसारमा नमस्ते म छिरिङ डोमा तपाईँहरू समक्षमा सुप्रसिद्ध पार्श्व गायिका अलका याग्निकको जन्म 20 मार्च 1966 सालमा कोलकाताको एक गुजराती परिवारमा भएको थियो उनको पिता धर्मेन्द्र शङ्कर सरकारी कर्मचारी थिए अनि आमा शोभा याग्निक भारतीय शास्त्रीय सङ्गीतकी गायिका थिइन् उनले आफ्नो पढाइ कोलकाताको मोडर्न हाई स्कुलमा पुरा गरेकी थिइन् आमाले हरेक दिन गीत सिक्ने अभ्यास गर्दा उनी आमाको छेउमा बस्ने गर्थिन् र आमा सँगसँगै मुख चलाउने प्रयत्न गर्थिन् प्रत्येक दिन आमाले गीत गाएकी देखेर उनलाई पनि सङ्गीततर्फ रुचि बढ्दै गयो सङ्गीतप्रति अलकाको लगाउ यस्तो बढ्यो कि मात्र 6 वर्षको उमेरमा उनले कोलकाताको रेडियो स्टेसनमा नानीहरूको कार्यक्रममा गीत गाउन सुरु गरिन् यही नै सङ्गीतको क्षेत्रमा उनको पहिलो पाइला थियो यति कलिलो उमेरमा स्पष्ट गायन प्रतिभा देखेर उनको आमा शोभा याग्निकले उनलाई सर्वश्रेष्ठ गायिका बनाउने अठोट गरिन् जब अलका 8 वर्षकी भइन् तबदेखि हरेक वर्षको स्कुलको बिदामा उनको आमा बाबाले उनलाई मुम्बई लाने गर्थे कारण अलकाको वास्तविक प्रगति र सफल भविष्यको निर्माण यसै सर मार्फत हुनेछ भन्ने विचार थियो उनको आमा बाबाको हरेक वर्षको छुट्टीमा मुम्बई जाँदा उनीहरू बलिउडमा स्थापित संगीतकार गीतकारहरूसँग भेट्ने प्रयत्न गर्थे तर सम्भव भने भएको थिएन एक दिन

अल्काले एउटा कार्यक्रममा गाउँदै गरेको प्रसिद्ध अभिनेता राज कपूरले सुने। राज कपूरलाई उनको स्वर यति अधिक मन पर्यो कि उनले झट्टै अल्कालाई संगीतकार लक्ष्मीकान्त प्यारेलालसँग भेट गर्नु पठाए। संगीतकार द्वै अल्काको स्वर सुनेर प्रभावित त भए, तर सानै उमेरकी भएकीले उनको स्वर नायिकाहरूसँग नमिल्ने भए। केही वर्षपछि स्वरमा परिपक्वता लिएर आउनु भनेर लक्ष्मीकान्तले उनलाई फर्काए। त्यसपछि अल्काले सङ्गीत सिक्ने अभ्यास पुरै जोरतोडले सुरु गरिन्। केही वर्षपछि अन्तमा अल्काले 1980 सालमा फिल्म पायल की झन्कारमा दुई लहर भए पनि गाउने मौका पाइन्। सङ्गीतकारहरूले उनको योग्यतालाई देखे उनले गाएको यी थोरै लहरको गीतहरूमा पनि। उनको स्वर यति मधुर थियो कि लगत्तै उनले 1981 सालमा अमिताभ बच्चनको सुपरहिट फिल्म लावारिसमा गाउने मौका पाइन्। गीत थियो मेरे अंगने में तुम्हारा क्या काम है।

अनि यो गीत एकदमै लोकप्रिय भयो, जसले गर्दा अल्का याग्निक रातोरात स्टार भइन्। यो गीतको निम्ति अल्काले पहिलोपल्ट फिल्म फेयर अवार्ड प्राप्त गरिन्। त्यसपछि उनले गीत गाइन् हमारी बहु अल्का फिल्ममा, तर यो फिल्मबाट उनले प्रसिद्धि प्राप्त गर्न सकेनन्। त्यस समय अल्का कोलकाताबाट नै गीत रेकर्ड गर्न मुम्बई आउने गर्थिन्, कारण उनको पिताको काम कोलकातामा थियो अनि अल्का पनि पढ्दै थिइन्। तर अल्का 16 वर्षको हुँदा उनको पिताले समय पहिले नै नोकरीबाट अवकाश लिए र सबै परिवार मुम्बई आएर बस्न थाले। अब भने अल्काले ढुक्क भएर आफ्नो साङ्गीतिक करियरलाई अगाडि बढाउँदै गइन्। सन् 1981 सालदेखि 1987 सालसम्म उनले लगभग 100 फिल्महरूमा आफ्नो स्वर दिइन्, तर भने जस्तो सफलता पाएकी थिएनन् जो उनी चाहन्थिन्। वर्ष 1988 सालमा फिल्म कयामत से कयामत तकमा उनले फेरि गाउने मौका पाइन्। ए मेरे हमसफर र अकेले हे तो क्या गम हे, साथै अरू पनि गीतहरू थिए जो एकदमै लोकप्रिय भए।

यसै फिल्ममा गाएको बहुचर्चित गीतहरूबाट अल्का श्रोता दर्शकहरूको प्रिय गायिका बन्न पुगिन्। त्यसपछि त उनको करियरले सफलताको त्यो मोड प्राप्त गर्यो जसबाट उनी पराकाष्ठमा पुगिन्। यो सफलतापछि उनलाई अरू पनि धेरै प्रसिद्ध फिल्महरूमा गाउने मौका प्राप्त भयो। यसै सालमा तेजा फिल्मको यो गीत 1-2-3 झन सुपर डुपर हिट साबित भयो। यो गीतले अल्का याग्निकलाई मात्र होइन माधुरी दीक्षितको करियरलाई पनि उचाइमा पुर्यायो।

यस गीतको निम्ति उनले फिल्म फेयर अवार्ड पनि प्राप्त गरेकी थिइन्। यहाँसम्म आइपुग्दा अलका फिल्म जगतको एक प्रसिद्ध स्थापित गायिका बनिसकेकी थिइन्। उनको नाम लता मंगेशकर र आशा भोसलेको साथमा गनिन थालियो। गीतकार, संगीतकार, निर्देशकको साथसाथै अभिनेत्रीहरूले पनि आफ्नो लागि अलका याग्निकको स्वर नै चयन गर्न थाले। उनले 1989 सालमा धेरै प्रसिद्ध लोकप्रिय फिल्महरूमा आफ्नो स्वर दिइन्, जसमा बटवारा, रखवाला, तुफान, जादुगर, त्रिदेव जस्ता धेरै फिल्महरू रहेका छन्। 1990 सालमा अग्निपथ, आज का अर्जुन, थानेदार, अजुबा, प्रतिबन्ध, 1991 सालमा घर

परिवार फुलर काटे भाबी साजन 1992 सालमा जो जिता वै सिकन्दर खुदागवा विश्वात्मा र दिवाना आदि फिल्महरूमा गाएको उनको गीतहरूले अद्वितीय सफलता प्राप्त गरे। सन् 1993 सालमा फिल्म खलनायकमा उनको गीत चोली के पिछे क्या है ले त झन सफलताको शिखर नै पार गर्यो भन्दा खेरो नचला।

समय जत्तिको यो गीत लोकप्रिय भयो त्यत्तिकै यो गीत आपत्तिजनक छ भनेर घोर विरोध पनि भयो। तर घोर विरोध र आलोचना भए तापनि यस गीतको निम्ति इरा अरुण र अल्का याग्निकलाई संयुक्त रूपमा बेस्ट फिमेल गायिकाको रूपमा फिल्म फेयर अवार्ड प्रदान गरिएको थियो। यसै वर्ष फिल्म हमे राई प्यार केमा गुणगत के आर से दिलबरका गीत पनि लोकप्रिय भयो। यस गीतको लागि अल्काले पहिलो पल्ट राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। यो राष्ट्रिय पुरस्कार प्राप्त गर्दाको आनन्द उनमा बेग्लै थियो, तर दुःख पनि थियो। कारण आमा र उनीसित यस खुसीमा सामेल हुनको निम्ति उनको पिता थिएन। उनको पिताको निधन भइसकेको थियो। नब्बेको दशक एक प्रकारले अल्का याग्निककै रह्यो, कारण उनकै गीतहरूले त्यस समय संसार ढाकेको थियो। 1998 सालमा आएको फिल्म कुछ कुछ होताएको गीत तुम पास आए यो मुस्कुराएको लागि उनले दोस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। त्यसपछि ताल फिल्मको गीत ताल से ताल मिला, यो गीतको लागि पनि उनले तेस्रो राष्ट्रिय पुरस्कार प्राप्त गरिन्। अरू पनि धेरै लोकप्रिय गीतहरू गाइसकेकी छिन्, जसमा दिलबर दिलबर, छम्मा छम्मा, टिप टिप वर्षा पानी, परदेशी परदेशी, पास वो आने लगी, चुरा के दिल मेरा, अगर तुम साथ हो, पूछो जरा पूछो, लाल दुपट्टा मलमल का, मुझे राणा जी माफ करना, र बाजीगर ओ बाजीगर जस्ता अरू पनि धेरै गीतहरू रहेका छन्। यस्तो सुपर डुपर हिट गीतहरू दिएकीले उनलाई बलिउडमा सङ्गीत क्षेत्रको मेलोडी क्विन पनि भनिन थालियो। साँच्चै सङ्गीत क्षेत्रको र सम्पूर्ण मानिसहरूको उनी मेलोडी क्विन नै थिइन्। उनले हिन्दीका साथै बङ्गाली, गुजराती, मराठी, तामिल, तेलुगु, नेपाली, भोजपुरी, पंजाबी लगायत 25 भन्दा अधिक भाषामा गीत गाएकी छिन्।

अलका याग्निको मधुर आवाज र अविस्मरणीय गीतहरूले उनलाई भारतीय फिल्म सङ्गीतको इतिहासमा एक अमर गायिकाको रूपमा स्थापित गरेको छ। सङ्गीत क्षेत्रमा उनको यिनै अमूल्य योगदानको कारण 60 वर्षको उमेरमा 23 जुन 2026 हालै उनले भारत सरकारको पद्मभूषण सम्मान ग्रहण गरिन्। यो उनको जीवनको ठूलो उपलब्धि हो। 2024 सालमा उनलाई दुर्लभ प्रकारको श्रवण सम्बन्धी समस्या भएको जानकारी सार्वजनिक भयो। अहिले उनी साङ्गतिक परिवेशदेखि धेरै टाढो उपचार र स्वास्थ्य लाभमा केन्द्रित रहँदै आएकी छिन्। कार्यक्रम रङबिरङको संसारमा यहाँहरूलाई अलका याग्निकको साङ्गीतिक यात्रा विषय जानकारी गरायो। के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। र अहिलेलाई भने दिनुहोस् बिदा। कार्यक्रम प्रस्तुत

0: भर्खरै मात्र सुन्नुभयो फुलमाया राईको स्वरमा यो लोकगीत.
1: Don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
0: भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै न्युजन एआईआर एप अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ कार्यक्रम योजना. अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा यहाँहरूलाई आज सौभाग्य योजना सम्बन्धी केही जानकारी दिनेछौँ, साथसाथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ. त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्.

यी मनोरञ्जनपूर्ण गीतहरूको साथमा यहाँहरूलाई जानकारी दियौँ सौभाग्य योजना विषयमा आजको कार्यक्रम योजनामा। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र।

0: अब सुन्नुहोस् बिहान 9 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, प्रमुख समाचार प्रवेश राईबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मु अनि गृहमन्त्री अमित शाहले हुल दिवसको अवसरमा क्रान्तिकारी सिद्धो कान्हो, चाँद भैरव, फुलो झानो र संस्था विद्रोहका अमर वीरहरू तथा वीरङ्गनाहरूलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। मध्यप्रदेशको उज्जैनमा महर्षि पाणिनी संस्कृत एवं वैदिक विश्वविद्यालयको 6 दीक्षान्त समारोह आज आयोजित गरिनेछ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको 2 दिनको भ्रमणमा रहनुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले कङ्गोको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका सरकार अनि नागरिकहरूलाई शुभकामना दिनुभएको छ। 3 जुलाईदेखि सुरु हुने 57 दिनको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पन्जाबमा सुरक्षा व्यवस्था कडा गरिएको छ। राजधानी दिल्लीमा मतदाताहरूलाई गणना प्रपत्र घर घर पुर्याउने अभियान आजदेखि सुरु हुनेछ। भूकम्प प्रभावित भेनेजुएलामा अपरेसन अमिस्तात अन्तर्गत भारतले मानवीय सहायता अभियान अझ तीव्र गरेको छ। अमेरिकाको सर्वोच्च न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई पदबाट हटाउने अनुमति दिन अस्वीकार गरेको छ। फिफा विश्वकप फुटबलमा 5 पल्टको च्याम्पियन ब्राजिलले जापानलाई 2-1 पराजित गरी अन्तिम 16 प्रवेश गरेको छ। यसै गरी पाराग्वेले जर्मनीलाई पेनल्टी सुटआउटमा 4-3 हराएको छ। अनि मौसम विभागले आज उत्तर पूर्वी भारत, पश्चिम बङ्गालको तराई क्षेत्र, बिहार, कोकण, गोवा, महाराष्ट्र, कर्नाटक, केरलम अनि माहेको केही भागहरूमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। प्रमुख समाचार पूरा भयो। 9:25 प्रादेशिक समाचारको साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

प्रस्तुत गीतहरू सुन्नुभयो आशा भोसलेको शर्मा भने उहाँलाई साथ दिने गायक कलाकारहरू हुनुहुन्थ्यो किशोर कुमार र मोहम्मद रफी अनि फिल्म यादव की बारात द ग्रेट ग्याम्बलर अनि हम किसी से कम नै फिल्मबाट यहाँहरूले सुन्नुभयो यी गीतहरू श्रोता समय यस बेला बिहानको 9:15 हुन लागिरहेछ तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार

0: নিয়েছে। জাপান খেলা শুরুতে 29 মিনিটে গোল করে এগিয়ে যায়। এরপর 56 মিনিটে ব্রাজিলের কাসেমিরোর গোলে খেলায় সমতা ফেরে। খেলার শেষ মুহূর্তে ইনজুরি টাইমে জয়সূচক গোলটি করেন মার্টিনেলি। এদিকে প্যারাগুয়ের বিরুদ্ধে টাইব্রেকারে 4-3 পরাজিত হয়ে প্রতিযোগিতা থেকে ছিটকে গেছে জার্মানি। নির্দিষ্ট সময় পর এক্সট্রা টাইম খেলাতেও ফলাফল 1-1 থাকায় খেলা গড়ায় পেনাল্টি শুট আউটে। এই প্রথমবার বিশ্বকাপে পেনাল্টি শুট আউটে পরাজিত হল জার্মানি। 2006 এর প্রথমবার শেষ 16-এ পৌঁছেছে প্যারাগুয়ে। আজ সকালে নকআউট পর্বের অন্য খেলায় নেদারল্যান্ডস মরক্কোর মুখোমুখি হয়েছে। এক্সট্রা টাইমের পরও খেলার ফল 1-1। শুরু হয়েছে পেনাল্টি শুট আউট। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরো একবার। সরকার পেট্রোল ও ডিজেলের বিক্রি এবং সরবরাহের ওপর জারি থাকা সাময়িক বিধিনিষেধ প্রত্যাহার করে নিয়েছে। পূর্ব মেদিনীপুরে হলদিয়া পেট্রোকেমিক্যালের নাপ পাইপলাইনে বিধ্বংসী আগুন লেগেছে, জখম বেশ কয়েকজন। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार प्रवेश राईबाट सुन्नुहोस्। पश्चिम बंगाल सरकारले राज्यमा समान नागरिक संहिता यूसीसी लागू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा यसको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, 2 जुलाईको दिन हुने राज्य मन्त्रीमण्डलको बैठकमा विधेयकको मसौदा पेश गरिनेछ। यसका लागि सर्वोच्च न्यायालयको सेवानिवृत्त न्यायाधीश न्यायमूर्ति रञ्जना देसाईको अध्यक्षतामा एक समिति बनाइनेछ। समितिले विवाह तलाक सहित 9 विषयहरूको अध्ययन गरी 4 सप्ताहमा आफ्नो रिपोर्ट दिनेछ। मुख्यमन्त्रीले भन्नुभयो, अनुसूचित जनजातिहरू, कुर्मी र प्राचीन मूल निवासी समुदायहरूलाई यस कानूनको घेरादेखि बाहिर राखिनेछ। पश्चिम बंगाल विधानसभाले हिजो एक अहम अनि कडा कानून पारित गरेको छ, जस अन्तर्गत राज्यमा असामाजिक गतिविधिहरूमा सामेलहरूलाई बिना मुद्दा चलाएर पनि अधिकतम 12 महिनासम्म निवारक हिरासतमा राख्ने प्रावधान गरेको छ। यो विधेयक पब्लिक सेफ्टी एन्ड कन्ट्रोल अफ एन्टी सोसियल एक्टिभिटिज बिल 2026 नामले पारित भएको छ। विधानसभामा यस विधेयकको पक्षमा 176 विधायकहरूले मतदान गरे, जबकि 42 विधायकहरूले यसको विरोध गरे अनि 20 विधायकहरूले मतदान गरेनन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सदनमा यस कानूनको बचाव गर्दै भन्नुभयो, यसको उद्देश्य राज्यमा दंगा, हिंसा अनि अन्य असामाजिक गतिविधिहरूमा प्रभावी रोक लगाउनु हो। मिरिकको सौरेनी बस्ती सार्वजनिक मठको आयोजनामा सत्सङ्ग समिति, आमिन माता युवा मण्डल तथा एसकेडीभी मिसनको सहकार्यमा यस वर्षको 628 प्रकाट्य दिवस हर्षोल्लासको साथ सम्पन्न गरिएको छ। कार्यक्रम सञ्चालन सत्सङ्ग समितिका सचिव प्रेमदास साहेब तथा एसकेडीभी मिसनका ब्लक लेभल सदस्य सञ्जीव साहेबबाट गरिएको थियो। स्थानीय देवान साहेब, मण्डली साहेब, वैरागी लगायत सम्पूर्ण भक्त जनहरूको संयुक्त सहभागितामा पूजा तथा नगर परिक्रमा गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि साहेबको तस्विरमा माल्य अर्पण गरिएको थियो। दार्जिलिङ जिल्ला अन्तर्गत रिम्बिक लोद्दमा समष्टिका चालकहरूले हिजो असार 15 अवसरमा सडकमा धान रोपे। विशेष रिम्बिकदेखि दार्जिलिङसम्म पुग्ने सडक बीच माने भन्ज्याङ क्षेत्रमा चालकहरूले बिहानदेखि नै धान रोपेर सम्बन्धित विभागको ध्यान आकर्षण गरेका छन्। यो सडक रिम्बिक लगायत वरिपरिका गाउँको निम्ति लाइफलाइन मानिन्छ भने यस सडकको अवस्था एकदमै जीर्ण रहेको छ, जसको कारण चालक तथा यात्रीहरूले दिनहुँ समस्या भोगिरहेका छन्। यस्तोमा हिजो सडक बीच धान रोपेर सांसद राजु विष्ट, विधायकहरू, जिटिए, रामाम हाइड्रो प्रोजेक्ट लगायत सम्बन्धित विभागहरूको ध्यान आकर्षण गराउँदै चाँडोभन्दा चाँडो यो सडक सही रूपमा मर्मत गरिदिने अपिल पनि उनीहरूले गरेका छन्। दार्जिलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा हिजो दार्जिलिङ स्थित जिमखाना क्लबमा सम्पन्न भयो। सभाले 2029 लागि नयाँ कार्य समिति सर्वसहमत रूपमा गठन गरेको छ। सभामा उपस्थित सदस्यहरूले दार्जिलिङ पहाडी क्षेत्रमा ब्याडमिन्टन खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मौसम विभागले उत्तर बङ्गाल मा लगातार भारी वर्षासित जुझिरहेको तथा दक्षिण बङ्गालमा हल्कादेखि मध्यम वर्षा बीच केही जिल्लाहरूका लागि आँधी अनि वज्रपातको चेतावनी जारी गरेको छ। उत्तर बङ्गालमा वर्षाको चरण लगातार जारी रहने सम्भावना विभागले व्यक्त गरेको छ। उत्तर बङ्गालका सबै जिल्लाहरूमा अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै धेरै स्थानहरूमा भारी वर्षा हुन सक्नेछ। दार्जिलिङ जलपाइगुडी अनि अलिपुरद्वार जिल्लाहरू

0: के स्थानहरूमा सातदेखि 20 सेन्टिमिटरसम्म भारी तथा अत्याधिक वर्षा हुने सम्भावना रहेको छ। सिलगढी शहरमा अवैध होर्डिङ्स विरुद्ध हिजोदेखि सिलगढी नगर निगमले कडा कारवाही सुरु गरेको छ। उल्लेखनीय छ, लामो समयदेखि शहरका विभिन्न सडकहरूमा कुनै अनुमति बिना धेरै विज्ञापन एजेन्सीहरूद्वारा होर्डिङ्सहरू लगाइएको थियो। आकाशवाणी खरसाङबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: संगीत विश्वको प्राण हो त्यसै भनिएको कहाँ हो र श्रोता, साँच्चै संगीत हाम्रो एक्लोपनको खुसी र दुःखमा साथ दिने साथी हो। संगीत बिना जीवन जिउन कल्पना पनि गर्न सकिँदैन। आउनुहोस् संगीतको मिठो धुनमा शब्दको मोहजालमा हामी पनि केही क्षण रमौं।

योगी सुनुभयो कुमार शानको शर्मा सबथियो समीरको अनि संगीत नदिन साउनको र अघिल्लो गीत कुमार शानको शर्मा यहाँहरू समक्ष लिएर आएका छौँ भने उहाँलाई साथ दिने गायक कलाकार हुनुहुन्छ अल्का याज्ञिक शब्द सुल्तानपुरीको अनि संगीत रहेको छ अनु मल्लिकको

साधना सरगम र कुमार शानुको युगल शर्मा अबगयो अघिल्लो गीत यहाँहरू समक्षमा शब्द छ समीरको अनि सङ्गीत नदिम श्रावणको

0: कुमार सानुको स्वरमा सुन्नुभयो कार्यक्रमको यो अन्तिम गीत फिल्म किस्मतबाट। शब्द थियो माया गोविन्दको अनि सङ्गीत समीर सेन र दिलीप सेनको। र प्रस्तुत गीतहरू सुनेर यहाँहरूले अवश्य पनि आनन्द त लिनुभयो होला भन्ने हामी आशा राखेका छौँ। अब सुन्नुहोस् बिहान 10 बजेको मुख्य समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 10 बजेको मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि आन्ध्र प्रदेशको 2 दिने भ्रमणमा रहनुहुनेछ। उहाँ आज विजयनगरमा

केन्द्रीय जनजातीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। अरुणाचल प्रदेशमा चीनको पिपुल्स लिबरेसन आर्मीले हालै घुसपेट गरेर क्याम्प खडा गरेको भन्ने रिपोर्ट तथ्यहीन र निराधार रहेको भन्दै भारतीय सेनाले समाचारको खण्डन गरेको छ। झारखण्डमा आदिवासी क्रान्तिकारीहरू सिद्धो कानु, चन्द भैरव र फुलो झानोको बलिदानको सम्झनामा आज हुल दिवस मनाइँदैछ। दिल्ली मन्त्रीमण्डलले दिल्ली इलेक्ट्रिक वाहन नीतिलाई स्वीकृति दिएको छ। यो नीति भोलि 1 जुलाईदेखि चरणबद्ध ढङ्गमा लागू गरिनेछ। 3 जुलाईदेखि सुरु भइरहेको अमरनाथ यात्रालाई लिएर जम्मू कश्मीर अनि पन्जाबमा सुरक्षा व्यवस्था कडा गरिएको छ। यात्रा मार्ग, आधार शिविरहरू अनि पवित्र गुफाहरूसम्म जाने दुवै मार्गमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। भारतीय तटरक्षक बलले मङ्गलुरु नजिक मछुवारको नाउ डुबेपछि 6 जनालाई उद्धार गरेको छ। भारतले अफगानिस्तानको आवासीय क्षेत्रहरूमा पाकिस्तानको हवाई हमलाको कडा निन्दा गरेको छ। यी हमलामा परि महिलाहरू अनि नानीहरूसहित 36 नागरिकहरूको मृत्यु भएको थियो अनि अन्य 163 घाइते भएका थिए। अमेरिका अनि इरान बीच हर्मुज जलडमरो मध्यलाई लिएर जारी विवादमाथि कतरको राजधानी दोहामा वार्ता आज हुने। यो बातचित हालको सैन्य तनाव अनि अस्थायी युद्धविरामपछि भइरहेको छ। अमेरिकाको सर्वोच्च न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेडरल रिजर्भका गभर्नर लिजा कुकलाई पदबाट हटाउने अनुमति दिन अस्वीकार गरेको छ। अदालतले 5-4 यो निर्णय लिएको हो र फिफा विश्वकपमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै राउन्ड अफ 16 प्रवेश गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पुरा भयो।

यसै रमाइलो गीतसँगै हामीहरू समक्ष उपस्थित भइसकेका छौँ। मनोरञ्जन पूर्ण रोचक तथा जानकारी पूर्ण कार्यक्रम हेलो खरसाङ लिएर आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार। यहाँहरूको साथमा छु यहाँहरूकै सहयात्री म छिरिङ डोमा।

भगवान बुद्ध भन्नुहुन्छ, सही बाटोमा बिस्तारै हिँड्नु पनि राम्रो हो गलत बाटोमा छिट्टो दौडिनु भन्दा। तिमी आफै आफ्नो उद्धारकर्ता हौ, अरू कसैले तिमीलाई मुक्त गर्न सक्दैन।

श्रोता, आज हो 30 तारिक जुन र आजको दिनको विशेषतालाई केलाउँदा आज रहेको छ अन्तर्राष्ट्रिय संसदीय दिवस। यो दिवस प्रत्येक वर्ष आजको दिन अर्थात 30 जुनमा मनाइन्छ। यो दिवस लोकतन्त्र, सुशासन र जनप्रतिनिधि मूलक शासन व्यवस्थाको महत्वलाई उजागर गर्न मनाइने विशेष अवसर हो। संसद कुनै पनि लोकतान्त्रिक देशको प्रमुख संस्था हो, जहाँ जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले कानून निर्माण गर्ने, सरकारको कामको निगरानी गर्ने तथा जनताका आवाजलाई राज्यसम्म पुर्याउने कार्य गर्छ। यस दिवसको मुख्य उद्देश्य संसदको भूमिका र महत्वबारे जनचेतना फैलाउनु, लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउनु तथा जनप्रतिनिधिहरूलाई उत्तरदायी र पारदर्शी रूपमा काम गर्न प्रेरित गर्नु हो। साथै संसदमा महिला, युवा तथा सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न पनि यस दिवसले प्रेरणा दिन्छ। संसदले देशका लागि आवश्यक कानून निर्माण गर्छ, सरकारका गतिविधिको समीक्षा गर्छ र जनताको अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ। प्रभावकारी संसदले देशमा शान्ति, न्याय, विकास र सुशासन कायम गर्न सहयोग पुर्याउँछ। अन्तर्राष्ट्रिय संसदीय दिवसले लोकतन्त्रको आधार मानिने संसदको गरिमा र जिम्मेवारीलाई स्मरण गराउँछ। नागरिक र जनप्रतिनिधि दुवैले लोकतान्त्रिक मूल्यहरूको सम्मान गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी शासन प्रणाली निर्माणमा योगदान दिनुपर्छ। यही नै यस दिवसको मुख्य सन्देश हो।

विश्व क्षेत्र दिवस आजको दिनको विशेष विशेषता पनि रहेको छ। यो दिवस प्रत्येक वर्ष 30 जुनमा मनाइन्छ। यस दिवसको उद्देश्य क्षुद्र ग्रह सम्बन्धी वैज्ञानिक जानकारी फैलाउनु, पृथ्वीमा हुन सक्ने सम्भावित अन्तरिक्ष जोखिमबारे जनचेतना अभिवृद्धि गर्नु तथा अन्तरिक्ष अनुसन्धानलाई प्रोत्साहन गर्नु हो। यो दिवस सन् 1908 सालमा रुसको साइबेरिया स्थित टुङ्गुस्का क्षेत्रमा भएको विशाल क्षुद्र ग्रह विस्फोटको सम्झनामा मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य क्षुद्र ग्रहका बारेमा जनतालाई जानकारी दिनु, पृथ्वीसँग ठोक्किन सक्ने अन्तरिक्षीय वस्तुहरूको पहिचान र निगरानीको महत्व बुझाउनु तथा वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्नु हो। क्षुद्र ग्रहहरू सौर्य मण्डलको उत्पत्तिबारे महत्वपूर्ण जानकारी दिने अन्तरिक्षीय पिण्ड हुन्। यिनको अध्ययनबाट वैज्ञानिकहरूले सौर्य मण्डलको इतिहास, ग्रहहरूको विकास र भविष्यमा हुन सक्ने सम्भावित जोखिमबारे अनुसन्धान गर्न सक्छन्। आधुनिक प्रविधिको प्रयोगबाट क्षुद्र ग्रहहरूको निगरानी गरी सम्भावित दुर्घटनाबाट पृथ्वीलाई सुरक्षित राख्ने प्रयास भइरहेको छ। विश्व क्षुद्र ग्रह दिवसले विज्ञान, अन्तरिक्ष अनुसन्धान र पृथ्वीको सुरक्षाप्रति सबैलाई सचेत गराउँछ। यस दिवसले वैज्ञानिक खोज, अन्तर्राष्ट्रिय सहयोग र आधुनिक प्रविधिको विकास मार्फत भविष्यका अन्तरिक्ष जोखिमलाई कम गर्न प्रेरणा दिन्छ। त्यसैले यो दिवस विज्ञानप्रति रुचि बढाउने र मानवताको सुरक्षाका लागि महत्त्वपूर्ण सन्देश दिने अवसर हो।

आजको कार्यक्रम हेलो खरसाङ यहाँहरुलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य नै दिनु होला र यस कार्यक्रममा सहयोग गर्दिनु हुने हाम्रा प्राविधिक मित्रहरु लगायत प्रसारण सहयोगी पासन शेर्पाला पनि धेरै धेरै धन्यवाद दिदै तपाईहरुको सहयात्री म छिरिन्दमा पनि तपाईहरुबाट आग्रह लिन चाहन्छु यस कार्यक्रमबाट यहाँहरुको आजको दिन शुभ रहोस् नमस्ते

5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको रगिलो हाम्रो प्रस्तुति हाम्रो सरोकार। तपाईँको साथमा छु म प्रतिमा।

प्रिय श्रोता साथीहरूलाई हार्दिक स्वागत कार्यक्रम हाम्रो सरोकारमा। आजको कार्यक्रममा हामी लोकतान्त्रिक शासन व्यवस्थाको एउटा महत्त्वपूर्ण विषय संसद लोकतन्त्रको धड्कन अनि जनताको आवाज बारे चर्चा गर्नेछौ। साथै मनोरञ्जन पनि गराउनेछौ हिन्दी चलचित्रका गीतबाट। लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि र जनताकै शासन व्यवस्था हो। यस व्यवस्थामा संसदको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। संसद जनताको प्रतिनिधित्व गर्ने, कानून निर्माण गर्ने, सरकारलाई उत्तरदायी बनाउने र राष्ट्रिय नीतिमा जनताको आवाज समेट्ने सर्वोच्च लोकतान्त्रिकको संस्था हो। आउनुहोस् आजको कार्यक्रममा संसदको भूमिका, यसको आवश्यकता, नागरिकसँगको सम्बन्ध र लोकतन्त्रलाई सुदृढ बनाउन यसको योगदान बारे हामी जानकारी लिनेछौँ। संसद भनेको जनताबाट निर्वाचित प्रतिनिधिहरूको संस्था हो। नागरिकले निर्वाचन मार्फत आफ्नो प्रतिनिधि त छान्दछन् र ती प्रतिनिधिहरू संसदमा पुगेर जनताका आवश्यकता, समस्या र अपेक्षाको प्रतिनिधित्व गर्दछ।

संसदले देशका लागि आवश्यक कानून बनाउँदछन्, पुराना कानून संशोधन गर्दछन् र समय अनुसार नयाँ कानूनी व्यवस्था तयार पार्दछन्। साथै सरकारले गरेका कार्यको समीक्षा, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी पनि संसदको हुन्छ। यसैले संसदलाई लोकतन्त्रको मेरुदण्ड वा धड्कन र जनताको आवाज भन्ने गरिन्छ। लोकतन्त्रमा संसदको भूमिका यस्तो छ। पहिलो, कानून निर्माण। देशलाई आवश्यक पर्ने कानून संसदबाट निर्माण हुन्छ। शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, रोजगारी, सामाजिक न्याय र आर्थिक विकाससँग सम्बन्धित कानून संसदले बनाउँदछ। दोस्रो, सरकारलाई उत्तरदायी बनाउने। सरकारले गरेका निर्णय र कार्यक्रमका लागि जनहितको लागि छन् कि छैनन् भन्ने विषयमा संसदमा प्रश्न उठाइन्छ। मन्त्रीहरूले संसदमा जवाब दिनुपर्दछ। यसले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउँदछ।

कार्यक्रम हाम्रो सरकारमा आज श्रोता साथीहरूलाई जानकारी गराइरहेको छौँ। संसद लोकतन्त्रको धड्कन अनि जनताको आवाजबारे बजेट र सार्वजनिक खर्चको अनुमोदन प्रत्येक वर्ष सरकारले ल्याउने बजेट संसदले छलफल गरेर पारित गर्दछ। यसले सार्वजनिक स्रोत साधनको सही उपयोग सुनिश्चित गर्न मद्दत गर्दछ। चौथो रहेको छ जनताको आवाज उठाउने। जनप्रतिनिधिहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या, आवश्यकता र विकासका विषय संसदमा उठाउँदछन्। सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, कृषि, रोजगार लगायतका धेरै विषयहरू संसदमा छलफल हुँदछ।

जनताले प्रत्यक्ष रूपमा संसदमा गएर आफ्नो कुरा राख्न सक्दैनन्, त्यसैले उनीहरूले चुनेका प्रतिनिधि संसदमा उनीहरूको आवाज सुन्दछन्। यदि कुनै क्षेत्रमा बाढी, पहिरो, विद्यालयको अभाव वा स्वास्थ्य सेवाको कमी छ भने त्यहाँका जनप्रतिनिधिले संसदमा ती विषय उठाउन सक्छन्। यसरी संसद जनताको समस्या सकारात्मक सरकारसम्म पुर्याउने प्रभावकारी माध्यम बन्दछ। लोकतन्त्र केवल निर्वाचनमा मतदान गरेर मात्र हुँदैन, नागरिकले आफ्नो अधिकारसँगै कर्तव्य पनि पूरा गर्नुपर्दछ। नागरिकले सही प्रतिनिधि छान्ने, जनप्रतिनिधित्व काम बारे जानकारी राख्ने, सार्वजनिक सरोकारका विषयमा आफ्नो धारणा राख्ने, कानुनको सम्मान गर्ने, लोकतान्त्रिक मूल्य र संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी वहन गर्नुपर्दछ।

संसद लोकतन्त्रको धड्कन हो किनकि यसले लोकतान्त्रिक शासनलाई जीवन्त राख्दछ। संसद जनताको आवाज हो कि जनताका प्रतिनिधि मार्फत उनीहरूको भावना आवश्यकता र अपेक्षा राष्ट्र नीतिमा प्रतिबिम्बित हुन्छ। बलियो संसद उत्तरदायी सरकार र सचेत नागरिक यी तीनै पक्ष मिलेर मात्र लोकतन्त्र सुदृढ हुन्छ। त्यसैले लोकतान्त्रिक मूल्य विधिको शासन र नागरिक सहभागितालाई सधैँ प्राथमिकता दिउँ।

आज अन्तर्राष्ट्रिय संसद दिवसको अवसरमा हाम्रो सरकार कार्यक्रममा श्रोताहरूलाई संसद लोकतन्त्रको धड्कन अनि जनताको आवाजबारे जानकारी गरायौं। हरेक वर्ष 30 जुनका दिन विश्वभरि अन्तर्राष्ट्रिय संसद दिवस मनाइन्छ। यो दिवस सन् 2018मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। यस दिनको उद्देश्य संसदको महत्व, लोकतन्त्रको शुद्धिकरण, जनप्रतिनिधित्व, पारदर्शिता र जन उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्नु हो।

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगा साथै न्युज अन एयर एपमा पनि सुन्दै हुनुहुन्छ। र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ स्वर माधुरी, जसमा लिएर आएका छौँ विविध कलाकारको स्वरमा आधुनिक गीत। प्रथम गीत रहेको छ रमेश सुब्बाको स्वरमा, गीतको बोल रहेको छ यो जीवन।

आकाशवाणी खरसाङको प्रसारणमा श्रोताले सुन्दै हुनुहुन्छ विविध कलाकारको स्वरमा आधुनिक गीत कार्यक्रम स्वर माधुरीमा। अघिल्लो प्रस्तुति रहेको छ सविता मङ्गलान्तीको।

आकाशवाणी खरसाङको प्रसारणमा श्रोताहरूले दिन्जेल सुन्नुभयो विविध कलाकारको स्वरमा आधुनिक गीत कलाकार कार्यक्रम रहेको थियो स्वर माधुरी।

कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगाहर्ज साथै न्यूज अनएयर एपमा र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ बङ्गला सङ्गीतको कार्यक्रम चिरोदिनेर गान अन्तर्गत आधुनिक गीत आजको कलाकार आरती मुखर्जी।

आकाशवाणी खरसाङको प्रसारणमा श्रोताले सुन्नुभयो बंगला संगीतको कार्यक्रममा चिरोदिनेर गान अन्तर्गत आधुनिक गीत आरती मुखर्जीको स्वरमा र अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

दिल्ली केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। हजुरहरू सबैमा अभिवादन, म प्रतिमाको। संगीत प्रेमी मनलाई एकै ठाउँमा जोड्ने, तपाईँहरूकै रोजाइ र अनुरोधलाई सम्मान गर्ने हाम्रो प्रिय कार्यक्रम श्रोताहरूकै अनुरोधमा लोक तथा आधुनिक गीतको प्रस्तुति। आशा छ आजको यस साङ्गीतिक यात्राले तपाईँको मनलाई आनन्दित बनाउनेछ। त श्रोताहरूको अनुरोधमा लिएका छौँ यो पहिलो लोक प्रस्तुति, जसमा गुन्जने आवाज रहेको छ बसन्ती बाला लामाको, सङ्गीत बसन्ती बाला लामाको, अनि शब्द रहेको छ कर्ण थामीको। यस गीतलाई अनुरोध गर्ने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ रिङ्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, यसरी नै शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह, अनि सन्देश, अनि पुना महाराष्ट्रबाट वीणा आदेश मेहता, अनि कुमारी माही मेहता। यसरी अर्को श्रोता साथीहरू हुनुहुन्छ सर्लाई सोक्ना नेपालबाट अरुण कुमार शर्मा, रेणु देवी, राहुल कुमार, वन्दना कुमारी, प्रियङ्का कुमारी, अनि शर्मा परिवारको सबै सदस्यहरू। मेन रोड राजविरास नेपालबाट मोहम्मद अताउल्ला, बेगम जिना जहाँ, सोनी परवीन, इम्तियाज आलम। यसरी नै अर्को श्रोता साथी हुनुहुन्छ मालबजारबाट अजय धनुका, नागरी फार्म स्कुल गाउँबाट हुनुहुन्छ शान्ता तामाङ नुवाको साथीहरू, मिरिक थर्बु निगालोबाट कल्याण राई, चिटे बस्ती खरसाङबाट हुनुहुन्छ साहिल देवान, अनुराग, दीपिका, अप्पर सिरुबारी खरसाङबाट एसएन दर्नाल, सुषमा सिंह, स्वयं, करुणा, विनोद, पुष्प छेत्री, अनि सम्पूर्ण परिवार।

कटुवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार ह्याप्पी राई, दुबिया नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राई, रोशनी प्राञ्जल, यसरी नै राजविरास नेपालबाट श्याम कुमार हाकु, तारा देवी, राजेन, कल्पना, सुम्निमा, पिङ्की, खुसबु

श्रुति पूजा पूर्णिमा अनि सन्निहाको यसरी नर्को श्रोता साथी हुनुहुन्छ। पद्मा टाकिस नेपाल नगरबाट सुदर्शन शाह, पल्लवी प्रखर, कुशल नीति शाह, सुरभी अश्विन, मंगला राजेन्द्र अनि अर्को श्रोता साथी हुनुहुन्छ गाउँ फारेन्सी जिल्ला हिसारबाट राजकुमार डुडी, प्रमोद कुमार, पुष्पेन्द्र कुमार। टाउनसिप सेक्टर आठ भिलाई नगर छत्तिसगढबाट हुनुहुन्छ अशोक कुमार, प्रमिला चिन्नु, आसमा दीपक, अनुश्री श्याम। अनि यसरी नै पुस्तकालय रोड फार्मिसगंज बिहारबाट हुनुहुन्छ शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार, नन्द किशोर, प्रदीप। अनि सेलिबुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम, कमला, धीरेन, सरिता तामाङ, बीके मल्ल। सेलिबुङ मुन्सी गाउँबाट हुनुहुन्छ बबिता, निलु, कपिल, पारस, एसएम अनि चन्द्र माया। यहाँको अनुरोधमा राखिरहेछौँ यो आधुनिक गीत जसमा गुन्जने आवाज अनि सङ्गीत रहेको छ अनिल फागोको, शब्द रहेको छ वासुदेव पुलामीको। स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू को अनुरोधमा यो तेस्रो साङ्गीतिको शैली लिएका छौँ, लावण्य गजमेरको शब्द स्वर अनि सङ्गीतमा। अनि यस गीतलाई अनुरोध लेखी पठाउने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ, अररिया रजाखोर बजारबाट मोहम्मद शरीफ आजु, मोसिन आजु, नवाब आजु, सरफराज खान अफजल, अनि मेन रोड रानीगञ्जबाट नुसरत जानम, फरजाना खानम, शाहना सबनम, यसरी नै बङ्गाल रोड जोगी हाटबाट सौम्या, रुकैया अनि रिहाना। अर्को श्रोता साथी हुनुहुन्छ आदर्श रेडियो श्रोता सङ्घ कनेरिया बजारबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी रानी, चन्दन कुमार, मिठु कुमार, पुराना तालाब डुमराउबाट हुनुहुन्छ वलिउल अन्सारी, आसमा नाज, अनि सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा नाज, अनि शमी अन्सारी, इन्दिरा विहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम, यसरी नै छटिया पोखरा डुमराउबाट हुनुहुन्छ लालबाबु दिवाना अनि दिव्या भारती, जतुका किसनपुरबाट आलम दिलक, सबना नाच, रिजवान राई, इमरान राजा, आले शेख, फिरोजा आलम, यसरी नै चाँदनी राज, अनि मणिगाछी जतुकाबाट विजय कुमार, लाली साफी, आलम मिश्री, अनि सिराजपुर गणेशपुरबाट हुनुहुन्छ कैसर आलम, फिरोज आलम, नाच प्रवीण, जतुका किसनपुरबाट आलम शेख, शबान आलम, चाँदनी नाच। यसरी नै अर्को श्रोता साथी हुनुहुन्छ कुलीपाडा कटिहार बिहारबाट राजेश भारती, प्रिया भारती, विवा रानी, रवि रञ्जन, आदित्य राज, प्रेरणा, प्रिन्स राज, प्रगति, आशिष, साक्षी सुमन, प्रियङ्का भारती, विवेक, अजय, सञ्जीव अनि अन्य श्रोता साथीहरू। यसरी नै दतरेङ्गीबाट हुनुहुन्छ भगवत वर्मा, लेबैबाट गुलाबदास मानिकपुरी, रिङ्नीबाट दिनेश वर्मा, लसनपुरबाट विश्वनाथ साहु, अनि माउली सिङ्गा पूर्वबाट हुनुहुन्छ शालिक पुजारी। अर्को हाम्रो श्रोता साथी हुनुहुन्छ सब्जे सिटङबाट हुनुहुन्छ महावीर राई, चन्द्रकला, सकुन महेश, अप्पर डुमारामबा खरसाङबाट सञ्जय थापा, नमिता निश्री, सानन्दा सुमन अनि कुमार। यहाँको अनुरोधमा यो अघिल्लो प्रस्तुति राखिरहेछौँ, सुकानु सदा।

श्रद्धाहरूको अनुरोधमा अब यो अन्तिम प्रस्तुति राखिरहेछौँ थुप्देन भुटियाको स्वरमा, जसमा सङ्गीत रहेको छ दीप वाइबाको। अनुरोध लेखी पठाउने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ ओल्ड राजनगर मधुबनीबाट हुनुहुन्छ कुशेश्वर क्रान्ति गुप्त, मौसम गुप्त, सङ्गीता गुप्त, रुद्र गुप्त, रिद्धि सिद्धि एक बाग फिली कलोनी लखनऊबाट हुनुहुन्छ मुकेश गुप्त, रानी कुसुम, पलक पङ्खुरी राजनगर गान्धी चौकबाट हुनुहुन्छ मन्जित गुप्त, सोनाली सूर्यवंशी अनि कोमल, मेनुका माधवी साध्वी, एके गुप्त, राजु गुप्त अनि विनिता गुप्त। यसरी नै दुर्गा सेलबाट हुनुहुन्छ चन्दु कुलकर्णी हेमलता, सिआर कुलकर्णी। अर्को श्रोता साथीहरू हुनुहुन्छ आशा रेडियो श्रोता सङ्घ मेहनगर उमरखेन महाराष्ट्रबाट अभिजित गुहानकर, सरिता प्रिन्स एकाङसङ अनि श्रीमती वैशाली, शैलेश श्वेता, सुमित कुमारी धनी। यसरी नै महादेव घाट अमलेश्वरबाट हुनुहुन्छ डोमन ठाकुर, सुमन ठाकुर, मिथलेश तार्नी, सुरज, ज्योति, रियाङ्स अनि गुरिया ठाकुर। अर्को श्रोता साथी हुनुहुन्छ जतुका किशनपुरबाट आलम दिलकस, सबना नास, रिजवान राही, इमरान राजा, आलम शेख, सबना आलम, चाँदनी नाच, सिराजपुर गणेशपुरबाट हुनुहुन्छ।

श्रोताहरूको अनुरोधको प्रस्तुति आजलाई यति नै। एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको रगिलो प्रस्तुति रहेको छ मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सेना प्रमुख उपेन्द्र द्विवेदीले आफ्नो विदाई समारोहमा दिल्लीको नेशनल वार मेमोरियलमा पुष्पाञ्जली अर्पित गर्नुभयो। उहाँले सेना प्रमुखको पद त्याग गर्नुभएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान पूर्वोत्तरको दुई दिने भ्रमणमा हुनुहुन्छ। उहाँले आसाम र वरिपरिका क्षेत्रहरूमा फसल, गाउँ र पूर्वाधारमा भएको बाढीको क्षतिको समीक्षा गर्न गुवाहाटीमा उच्च स्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुहुनेछ। साथै राहत कार्यको पनि समीक्षा गर्नुहुनेछ। दिल्लीमा मतदाताहरूलाई मतगणना प्रपत्रहरूको घर घरमा वितरण आजबाट शुरू हुनेछ। मुख्य निर्वाचन अधिकारी अशोक कुमारले बताउनुभयो, बुथ स्तरीय अधिकारी बीएलओहरूले 29 जुलाईसम्म घर घरमा गएर प्रपत्रहरू वितरण गर्नेछन् र पूरा भएका प्रपत्रहरू संकलन गर्नेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा सबै निर्वाचित प्रतिनिधि र विश्वभरिको लोकतान्त्रिक संस्थानहरूलाई शुभकामना दिनुभएको छ। मौसम विभागले आज उत्तर पूर्वी भारत, पश्चिम बंगालको तराई क्षेत्र, बिहार, कोंकण, गोवा, महाराष्ट्र, कर्नाटक, केरलम र माहेका केही भागहरूमा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। 2026 फिफा विश्वकपको राउण्ड अफ 32 जर्मनी बाहिरिएको छ। बोस्टनमा खेलिएको म्याचमा प्याराग्वेले पेनल्टी सुटआउटमा 4-3 अचम्म लाग्दो जित हासिल गरेको छ। यसअघि अमेरिकाको ह्युस्टनमा भएको म्याचमा ब्राजिलले जापानलाई 2-1 हराएर राउण्ड अफ 16 प्रवेश गरेको छ। पश्चिम एसियामा तनाव कम गर्ने कूटनीतिक प्रयासहरूमा अवरोध आइरहेका छन्। दोहामा हुने अर्को चरणको वार्ताको बारेमा अमेरिका र इरानले विरोधाभासी बयान जारी गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले लोकगीत सुन्नुभयो नरेन्द्र गुरुङ डेसी बराइली अनि साथीहरूको स्वरमा रगिलो प्रस्तुति रहेको छ आधुनिक गीतको जसमा राजेन आलेको स्वरमा सुनाइरहेछौ शब्द रहेको छ दुष्यन्त रामुदामुको अनि सङ्गीत बेनु बम्जनको

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेहा थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प विचार अनि भावनाहरू एक रूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। झारखण्ड, कर्नाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण एसआईआर शुरू भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज आन्ध्र प्रदेशको केन्द्रीय जनजातीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। उहाँको स्वागत आईएनएस देगामा आन्ध्र प्रदेशको राज्यपाल एस अब्दुल नजीरले गर्नुभयो। यस अवसरमा धेरै जनप्रतिनिधि अनि वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जब मनको संकल्प विचार अनि भावनाहरू एकरूप हुन्छ तब प्रत्येक प्रयास सफल हुँदछ भनी बताउनु भएको छ। प्रधानमन्त्रीले सोसियल मिडियामा संस्कृत सुभाषितम साझा गर्नुहुँदै यो कुरा बताउनुभयो। श्री मोदीले नागरिकहरूसित एकताको साथमा अघि बढ्ने अनि भारतवर्षका सबै लक्ष्यहरूलाई मिलेर प्राप्त गर्ने आग्रह गर्नुभएको छ। गृहमन्त्री अमित शाह अनि रक्षामन्त्री राजनाथ सिंहले आज सिख धर्मको छैटौं गुरु हरगोविन्द साहिबजीको प्रकाश पर्वको अवसरमा हार्दिक शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री शाहले धर्म, संस्कृति अनि मानवीय मूल्यहरूको रक्षाको लागि सन्त सैनिक परम्पराको आधार राख्नको लागि गुरु हरगोविन्द साहिबजीको प्रशंसा गर्नुभयो। रक्षामन्त्री राजनाथ सिंहले दुईवटा तलवार धारण गरी गुरु हरगोविन्द साहिबजीले आध्यात्मिकता साथै अन्याय विरूद्ध निडरतासित खडा हुन आस्थाको अभिन्न अङ्ग हो भने प्रदर्शित गर्नुभएको बताउनुभयो। गुरु हरगोविन्द साहिबजीका शिक्षाहरूले मानिसहरूलाई धर्मको रक्षा गर्न, पीडितहरूको सेवा गर्न, मातृभूमिको रक्षा गर्न अनि सत्यको मार्गमा अडिग रहनका लागि प्रेरित गरिरहने मन्त्रीले बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डा आज सरकारले देशमा स्वास्थ्य सेवा अवसंरचना तथा कुशल चिकित्सा मानव संसाधन दुवैलाई सुदृढ पार्नेमाथि समान रूपले जोड दिएको बताउनुभयो। नयाँ दिल्लीमा इन्स्टिट्युट अफ लिभर अनि एन्ड बिलियरी सायसेस आईएलबीएसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, आईएलबीएस जस्ता संस्थानले देशको स्वास्थ्य सेवा सुदृढ बनाउनमा अग्रणी भूमिका निभाइरहेको छ। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकारले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सेवा अवसंरचना अनि कुशल मानव संसाधन दुवैको विकासमा

0: ध्यान केन्द्रित गरिरहेको बताउनुभयो। चिकित्सा शिक्षाको विस्तारमाथि प्रकाश पार्नुहुँदै श्री नड्डाले भन्नुभयो, 20 औं शताब्दीको अन्तसम्म भारतमा मात्र एउटा एम्स थियो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको कार्यकालमा 6 नयाँ एम्सको स्थापना साथै एम्सको विस्तार शुरू भएको अनि वर्तमान सरकारले देशभरि यस नेटवर्कको विस्तार गरेको बताउनुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन नसक्ने बताउनु भएको छ। हरियाणाको हिसारमा खेत बचाओ अभियानको समापन समारोहलाई सम्बोधित गर्दै श्री चौहानले भन्नुभयो, सरकार एक मोबाइल एप विकसित गर्न काम गरिरहेको छ जसले माटो अनि त्यसमा आवश्यक उर्वरकको मात्राबारे जानकारी प्रदान गर्दछ। उहाँले भन्नुभयो, किसानहरूले माटोमा उपज बनाई राख्न आफ्नो खेतमा उर्वरकहरू अनि कीटनाशकहरूको सन्तुलित उपयोग गर्ने आग्रह गर्नुभयो।
1: संतुलित कीटनाशक जितनी जरूरत है, जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव यहां भी है, बारिश नहीं हो रही है, तो इस प्राकृतिक संतुलन को हमको बना के रखना पड़ेगा ताकि हमारी धरती सुरक्षित रहे व हम भी सुरक्षित रहेंगे।
0: उहाँले किसानहरूलाई जैविक खेती अपनाउन सल्लाह दिनुभयो। श्री चौहानले भन्नुभयो, सरकार अलनिनो प्रभावको कारण कम वर्षाको प्रभावलाई प्रबन्धित गर्ने तरिकाहरूमा विचार गरिरहेको छ। उहाँले भारतको कृषि क्षेत्रमा क्रान्ति ल्याउने अनि देशको खाद्यान्न भण्डारलाई पर्याप्त बनाइराख्न हरियाणाका किसानहरूको योगदानको सराहना गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। झारखण्डमा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण SIR शुरू भएको छ। यस अन्तर्गत बुथ स्तरीय अधिकारी BLOहरूले घर घर गएर गणना प्रपत्र वितरित गर्नेछन्। यसरी नै कर्नाटकमा पनि आजदेखि घर घर मतदाता गणना शुरू भएको छ। ब्लक स्तर अधिकारी BLOहरूले विशेष गहन पुनरीक्षण SIR अन्तर्गत घर घर गएर गणना शुरू गरेका छन्। यस कार्यको लागि राज्यका सबै 31 जिल्लाका निर्वाचन कार्यालयमा 59,000 भन्दा अधिक बुथ स्तर अधिकारी तैनात गरिएको छ। 4 अतिरिक्त जिल्ला निर्वाचन अधिकारी, 224 मतदाता पञ्जीकरण अधिकारी, 336 सहायक मतदाता पञ्जीकरण अधिकारी र 7,556 BLO पर्यवेक्षक पनि यस पुनरीक्षण प्रक्रियामा सामेल छन्। महाराष्ट्रमा पनि आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण SIR शुरू भएको छ। बुथ स्तरीय अधिकारी BLOहरूले घर घर गएर मतदाता रेकर्डलाई अपडेट गर्नका लागि सत्यापन अभियान शुरू गरेको छ। 1 महिनासम्म चल्ने यो अभियान 29 जुलाईसम्म जारी रहनेछ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले आज भारतीय सेनाले आफ्नो शक्ति कुनै एक व्यक्तिबाट नभएर आफ्नो सैनिकहरू, कमाण्डरहरू, पूर्व सैनिकहरू, उनीहरूका परिवारहरू अनि देशका नागरिकहरूको अटुट विश्वासबाट प्राप्त गर्दछ भनी बताउनु भएको छ। जनरल द्विवेदीले आज नयाँ दिल्लीमा सेना प्रमुखको पदबाट सेवानिवृत्तको अवसरमा यो कुरा बताउनुभयो। उहाँले 4 दशकभन्दा अधिक समयसम्म भारतीय सेनामा सेवा गर्न उहाँको लागि ठूलो सौभाग्य रहेको कुरामाथि जोड दिनुभयो। जनरल द्विवेदीले भन्नुभयो कि भारतीय सेनाले विगत 2 वर्षमा प्रत्येक मोर्चामा आफ्नो तत्परता, सन्तुलन अनि सतर्कतालाई लगातार बनाइराखेको छ। उहाँले भन्नुभयो, भारतीय सेनाले राष्ट्रिय सुरक्षासित जोडेका सबै मामलाहरूमा स्पष्ट उद्देश्य, अनुशासन अनि जिम्मेदारीको भावनाको साथमा आफ्नो कार्यहरूलाई प्रभावी ढङ्गमा पूर्ण गरेको छ।
2: भारतीय सेना के जांबाज सैनिकों ने काउंटर टेररिज्म ऑपरेशंस में भी अहम भूमिका निभाई है। यूएन डिप्लॉयमेंट और प्राकृतिक आपदा सहायता में अपने उत्कृष्ट कार्यों से समूचे विश्व में भारत वर्ष का परचम लहराया। चाहे वह कांगो के घने जंगल हो या वेनेजुएला की भूकंप ग्रस्त भूमि, उत्तरी सीमाओं पर ऑपरेशन स्नो लेपर्ड के तहत हमारी तैनाती मजबूती और सतर्कता से रही। पश्चिमी मोर्चे पर भी सेना ने अपने दायित्वों का निर्वहन पूरी गंभीरता और संयम के साथ किया। ऑपरेशन सिंदूर इसका ज्वलंत उदाहरण है।
0: उहाँले यस अवधि सेना, नौसेना अनि वायुसेना बीच तालमेलले साझा दृष्टिकोण, आपसी विश्वास अनि असल समन्वयसित मिलेर काम गरेको कुरामाथि जोड दिनुभयो।

0: तन्त्रको वैश्विक विस्तारमा अझ एक महत्वपूर्ण माइलखुट्टी हो। उहाँले भन्नुभयो, ग्रीसमा युपीआई सुरु हुनदेखि ग्राहकले तुरन्तै सुरक्षित अनि निर्बाध रूपले धन हस्तान्तरण गर्न सक्नेछन्। यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ। मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मु आज आन्ध्र प्रदेशको केन्द्रीय विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन विशाखापट्टनम पुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मनको संकल्प, विचार अनि भावनाहरू एक रूप भए प्रत्येक प्रयास सफल हुने बताउनु भएको छ। झारखण्ड, कर्नाटक र महाराष्ट्रमा आजदेखि मतदाता सूची विशेष गहन पुनरीक्षण SIR सुरु भएको छ र मौसम विभागले आगामी दुई दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अहिलेलाई समाचार पूरा भयो।
1: श्रोतालाई अब सुनाइरहेछौ सुचिता खातीको स्वरमा यो लोकगीत, जसमा शब्द संकलन कालो सिंह र नपरिसाउने संगीत महेश्वर लामाको

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष प्रधानमन्त्रीको सेसल भ्रमण। आलेख विदेश सेवा डेस्क, एनएसडी, आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सका राष्ट्रपति डाक्टर पैट्रिक हार्मनीको निमन्त्रणामा 27 देखि 29 जुन 2026 सेसल्सको राजकीय भ्रमण गर्नुभयो। प्रधानमन्त्री 28 जुन 2026 सेसल्सको स्वतन्त्रताको 50 वार्षिकोत्सव समारोहमा पनि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभयो। प्रधानमन्त्री मोदीको सेसल्सको यो दोस्रो भ्रमण थियो। उहाँले अन्तिम पटक 2015 सेसल्सको भ्रमण गर्नुभएको थियो। माहेको भिक्टोरिया स्थित विमानस्थलमा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति हार्मनीले न्यानो स्वागत गर्नुभयो। सेसल्सका धेरै गण्यमान्य व्यक्तिहरू र भारतीय समुदायका सदस्यहरू पनि स्वागत समारोहमा सामेल भए, जसमा दुई देश बीचको आम मानिसहरू बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्ने जीवन्त सांस्कृतिक प्रदर्शनहरू समावेश थियो। प्रधानमन्त्री मोदीले पहिलो आधिकारिक कार्यक्रममा सेसल्स राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण समारोहमा भाग लिनुभयो, जहाँ उहाँले दुर्लभ र प्रतिष्ठित कोको डे मेयर पामको बिरुवा रोप्नुभएको थियो। यस कार्यक्रममा राष्ट्रपति हार्मनी पनि सामेल हुनुभएको थियो। यस रोपण समारोहले भारतको एक पेड माके नाम पहल र सेसल्सको हरितीकरणको लागि स्वतन्त्रता दिवस अभियानलाई एकसाथ ल्यायो, जसले दिगो विकासको लागि दुई देशहरूको साझा प्रतिबद्धतालाई जोड दियो। बगैँचामा दुवै नेताहरूले विशाल अल्डाब्रा कछुवाको पनि अवलोकन गर्नुभयो। अल्डाब्रा कछुवा सेसल्सको स्थानीय जीव हो र ग्रहमा सबैभन्दा ठूलो र सबैभन्दा लामो समयसम्म बाँच्ने कछुवा प्रजातिहरूमध्ये एक हो। सेसल्सले यसअघि दुई देशबीचको विशेष मित्रताको प्रतीकको रूपमा भारतलाई अल्डाब्रा कछुवा उपहार दिएको थियो। एक विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्स सरकारलाई उपहारको रूपमा राष्ट्रपति हार्मनीलाई द्रुतगति पोत लेस पावर हस्तान्तरण गर्नुभयो। यसका साथै 10 युटिलिटी गाडी, 5 थान लेजर रेडियल बोट र 6 एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। यसले सेसल्सको समुद्री सुरक्षा र रक्षा क्षमतालाई बढाउनेछ। राष्ट्रपति हार्मनीले प्रधानमन्त्रीको सम्मानमा एक भोजको आयोजना गर्नुभयो, जसमा दुवै नेताहरूले भारत र सेसल्स बीचको दृढ साझेदारीलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए। भारत र सेसल्स बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 पुरा भएको अवसरमा सेसल्सको स्वतन्त्रता दिवस समारोह मनाइएको थियो। यी विशेष अवसरहरूको सम्झनामा भारतीय सशस्त्र बलका टुक्रीहरूले सेसल्सको स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा आयोजित राष्ट्रिय परेडमा भाग लिएका थिए। भारतीय टुक्रीमा असम रेजिमेन्ट, भारतीय नौसेना र भारतीय नौसेना मार्चिङ ब्यान्डका जवानहरू थिए, जसले दुई देशहरू बीचको लामो समयदेखिको रक्षा साझेदारीलाई प्रतिबिम्बित गर्दछ। उत्सवको एक भागको रूपमा र स्थापित परम्परालाई ध्यानमा राख्दै भारतीय नौसेना जहाजहरू आइएनएस तर्कस, आइएनएस इच्छक पोर्ट भिक्टोरियामा डक गयो। प्रधानमन्त्री मोदीले मरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र रामकुलामसित भिक्टोरियामा भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले सेसल्सको स्वर्ण जयन्ती राष्ट्रिय दिवसको अवसरमा भेट गरेका थिए। नोभेम्बर 2024 प्रधानमन्त्री रामकुलामले पदभार ग्रहण गरे यता प्रधानमन्त्री मोदीको यो 4 बैठक थियो। दुवै नेताहरूबीच भारत र मरिसस बीच जारी सहयोगका बारेमा छलफल भयो। उहाँहरूले भारतले प्रदान गरेको विशेष आर्थिक प्याकेजको कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा गर्नुभयो। श्री मोदीले मरिससको विकास र प्रगतिलाई भारतले दिएको महत्वलाई जोड दिँदै भन्नुभयो, चलिरहेको द्विपक्षीय परियोजनाहरूले मरिससको स्वास्थ्य सेवा, कनेक्टिभिटी, दिगो विकास र नील अर्थव्यवस्थामा योगदान पुर्याउनेछ। दुवै प्रधानमन्त्रीहरूले

भारतको भिजन महासागर र छिमेकी प्रथम नीति अन्तर्गत भारत मरिसस सर्वाधिक रणनीतिक साझेदारीको महत्व र ग्लोबल साउथप्रति उनीहरूको साझा प्रतिबद्धतामाथि सहमति व्यक्त गर्नुभयो। नेताहरूले हिन्द महासागर क्षेत्रमा आपसी विकास र शान्ति स्थिरता र समृद्धिका लागि निकटतामा काम गर्न जारी राख्ने दृढता व्यक्त गरे।

श्रोता समय बेला प्राण 3 बजिरहेछ र अघिल्लो क्रममा केही क्षण मनोरञ्जन गर्नेछौँ हिन्दी चलचित्रका गीतबाट। र पहिलो गीत लिएका छौँ प्यासा साउन्ड चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, जसमा सङ्गीत रहेको छ लक्ष्मीकान्त प्यारालालको भने शब्द सन्तोष आनन्दको।

दोस्रो गीत स्वीकार्नु श्रोता एक दुजे के लिए चलचित्रबाट लता मङ्गेशकर अनि एसपी बालसुब्रमण्यमको युगल स्वरमा, सङ्गीत लक्ष्मीकान्त प्यारेलाल छ नि शब्द आनन्द बक्सीको हो।

श्रोताहरूको निम्ति अन्तिम गीत राखिरहेछु सरगम चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको छ नि शब्द, आनन्द बक्सीको

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहान आजदेखि पूर्वोत्तरको दुई दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले आज गुवाहाटीमा एक उच्चस्तरीय समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। भोलि श्री चौहानले अरूणाचल प्रदेशको बाढ़ प्रभावित क्षेत्रहरूको हवाई र जमिनी सर्वेक्षण गर्नुहुनेछ। उहाँले प्रभावित किसानहरू अनि स्थानीयहरूसित भेट गरी राहत कार्यहरूको जानकारी लिनुहुनेछ। श्री चौहानले राज्य सरकारका मन्त्रीहरू अनि वरिष्ठ अधिकारीहरूका साथ बैठक गरी फसल नोक्सानी, किसानहरूलाई राहत, फसल बीमा अनि बारीबाट क्षतिग्रस्त सड़कहरू तथा अन्य बुनियादी ढाँचाको पुनर्निर्माणमाथि चर्चा गर्नुहुनेछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले पहाड़ी क्षेत्रबाट अनियन्त्रित पानीको बहावले धेमाजी जिल्लाको ग्रेटर जोनाई क्षेत्रमा गम्भीर बाढ़ी आएको बताउनु भएको छ। यस प्राकृतिक प्रकोपले धेरै गाउँहरूमा व्यापक क्षति पुर्याएको छ र धेरै परिवारहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन्। उहाँले संकटको यस घड़ीमा राज्य सरकार प्रभावित मानिसहरूको साथमा दृढतापूर्वक उभिएको बताउनुभयो। सरकार र जिल्ला प्रशासनले राहत, पुनर्स्थापना र आवश्यक सहयोग प्रदान गर्ने समन्वयमा काम गरिरहेको छ र धेरै आवश्यक कदमहरू चालिसकेको छ। मुख्यमन्त्रीले सबैको सहयोग, साहस र संवेदनशीलताले यो संकट चाँडै पार हुने विश्वास व्यक्त गर्नुभयो। मेघालयमा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर अन्तर्गत घर घर गएर सत्यापन शुरू भएको छ। पूर्वी खासी हिल्सका उपायुक्त अभिलाष बरनवालले भन्नुभयो 1021 बुथ स्तरीय अधिकारी बीएलओले जिल्लाका सबै 1021 मतदान केन्द्रहरूमा 29 जुलाईसम्म घर घर भ्रमण गर्नेछन् र 2025 मतदाता सूचीमा नाम समावेश भएका मतदाताहरूलाई पहिले नै भरिएका स्वगणना प्रपत्र वितरण गर्नेछन्। प्रारम्भिक चरणमा कुनै दस्तावेज आवश्यक पर्दैन र मतदाताहरूले केवल स्वगणना प्रपत्र भरेर जमा गर्नु पर्नेछ। मिजोरमका राज्यपाल जनरल विजय कुमार सिंहले आज असम राइफल्सको 20 बटालियनलाई उनको विशिष्ट सेवा वीरता, राष्ट्र तथा मिजोरमका जनताप्रतिको अटुट प्रतिबद्धताको सम्मानमा प्रतिष्ठित राज्यपाल युनिट प्रशस्ति पत्र प्रदान गर्नुभयो। लोकभवनको दरबार हलमा आयोजित अलंकरण समारोहमा राज्यपालले मिजोरममा तैनातीको क्रममा असम राइफल्सको 20 बटालियनको अनुकरणीय प्रदर्शन र उत्कृष्ट योगदानको सराहना पनि गर्नुभयो। मिजोरमका मुख्यमन्त्री पू लाल दुहोमाले मिजोरम शान्ति सम्झौता दिवसको 40 वार्षिक उत्सवको अवसरमा राज्यले शान्ति र स्थिरतामा उल्लेखनीय प्रगति गरेको बताउनु भएको छ र जनतासित शान्तिपूर्ण र सौहार्दपूर्ण राज्य निर्माणमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो राज्य अब देशको विकसित राज्यहरूमध्ये एक हो र पर्यटकहरूको लागि बढ्दो रूपमा लोकप्रिय गन्तव्य बन्दै गएको छ। राज्यपाल विजय कुमार सिंहले भन्नुभयो मिजोरमको शान्ति र स्थिरता राज्यको लागि गर्वको स्रोत मात्र नभएर देशको बाँकी भागको लागि एक मूल्यवान आदर्श पनि हो। भारतीय सेनाले अरूणाचल प्रदेशमा चीनको पिपल्स लिबरेशन आर्मीले हालै घुसपैठ गरी शिविर स्थापित गर्ने सम्बन्धित खबरहरूको खण्डन गरेको छ। सेनाले भनेको छ यस्ता खबरहरू तथ्यहीन र निराधार हो।

सरकारले जीएसटी अपीलीय न्यायाधिकरणमा अपील गर्ने अन्तिम तिथि 31 जुलाईसम्म बढाएको छ। वित्त मन्त्रालय अनुसार गत वर्ष सेप्टेम्बरमा जारी गरिएको अधिसूचनामा अपील दायर गर्ने अन्तिम तिथि यस वर्ष 30 जुन निर्धारित गरिएको थियो। विभिन्न सरकारवालाहरूले जीएसटी अपीलीय न्यायाधिकरणमा अपील दायर गरिएको ठूलो संख्याको कारणले गर्दा प्राविधिक अवरोधहरू उल्लेख गरेका थिए। त्यसपछि सरकारले अन्तिम तिथि बढाएर 31 जुलाई निर्धारित गर्यो। सरकारले करदाताहरूलाई समयमै आफ्नो अपील दर्ता गर्न र अन्तिम तिथि पर्खनु हुँदैन भनेर सल्लाह समेत दिएको छ। पुलिसले गुवाहाटी जिल्लाको दुधनोई क्षेत्रबाट 3 काठ तस्करलाई पक्राउ गरेको छ। पुलिसले आज गुवाहाटी जिल्लाको दुधनोईको असम मेघालय सीमा क्षेत्र सिल्कुमा गरिएको एक कार्यवाहीको क्रममा बोलेरो पिकअपबाट 90 काठका मुढा जफत गरेको जानकारी दिएको छ। यसका साथै समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा रगिलो प्रस्तुतिमा श्रोताहरूको निम्ति लिएर आएका छौँ गीत सङ्गीतको यो विशेष प्रस्तुति। सङ्गीतले मनलाई आनन्द ऊर्जा र नयाँ उमङ्ग प्रदान गर्दछ। यही मधुर अनुभूतिलाई तपाईँहरूमाझ ल्याउने उद्देश्यका साथ हामी प्रस्तुत भएका छौँ यस कार्यक्रममा। तपाईँले प्रस्तुति रहेको छ किरण थापाको स्वरमा, सङ्गीत रहेको छ प्रणय थापाको, अनि प्रणय गुरुङको, शब्द रहेको छ एलबी थापाको।

श्रोताले लोकगीत सुन्नुभयो। डाक्टर भानु गौतमको स्वरमा गीत सङ्गीतको अघिल्लो प्रस्तुति रहेको छ सलिना रामुदामुको स्वरमा, जसमा सङ्गीत रहेको छ सूर्यमान मुखियाको निशब्द, एलबी थापाको

गीत सङ्गीतको अन्तिम यो प्रस्तुति रहेको छ श्रोता ललितालीको स्वरमा, सङ्गीत रहेको छ राहुल कालीकोठीको भने शब्द एलबी थापाकै।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी सुधार कार्य सुरु गरेको बताउनु भएको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अघि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाइदिएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। 2026 फिफा विश्वकपमा हिजो राति अनि आज बिहान भएको म्याचहरूपछि मोरक्को, ब्राजिल अनि प्याराग्वे राउन्ड अफ 16मा आफ्नो स्थान पक्का बनाएको छ। अनि मौसम विभागले छत्तिसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी 2-3 दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउने साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी 50,000 करोड रुपियाँको लागतमा सुधार कार्य सुरु गरेको बताउनु भएको छ। नयाँ दिल्लीमा सडक सुरक्षामाथि आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री गडकरीले उचित साइनेज, लेन मार्किङ अनि अन्डरपास सहित अन्तर्राष्ट्रिय मानकहरू अनुसार सडक इन्जिनियरिङ सुनिश्चित गर्ने प्रयास पनि गरिँदैछ भनेर बताउनुभयो। उहाँले सडक सुरक्षालाई बढावा दिनमा जनताको अधिक भागीदारीको पनि आह्वान गर्नुभयो। श्री गडकरीले वाहन चालकहरूसित यातायात नियमहरूको पालन गर्ने, तीव्र गतिमा वाहन नचलाउने, हेलमेट तथा सिट बेल्ट लगाउने, लेन अनुशासन बनाइराख्ने अनि वाहन चलाउँदा मोबाइल फोनको उपयोग नगर्ने आग्रह गर्नुभएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। यो पहल ब्याङ्क अनि नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया एनपिसिआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडको रणनैतिक सहयोगको भाग हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सोसियल मिडिया पोस्टमा भन्नुभयो कि युरो ब्याङ्कमा सेवाहरूको उद्घाटन भारतको डिजिटल भुक्तान पारिस्थितिकी तन्त्रको वैश्विक स्तरमा अझ एक महत्त्वपूर्ण माइलखुट्टी हो। उहाँले भन्नुभयो, ग्रिसमा युपिआई सुरु हुनदेखि ग्राहकले तुरन्त सुरक्षित अनि निर्बाध रूपले धन हस्तान्तरण गर्न सक्नेछन्। यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अघि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाइदिएको छ। वित्त मन्त्रालय अनुसार गत वर्ष सेप्टेम्बरमा जारी अधिसूचनामा अपिल दर्ता गर्ने अन्तिम मिति यस वर्ष 30 जुन निर्धारित गरिएको थियो। विभिन्न हितधारकहरूले जीएसटी अपिलीय न्यायाधिकरणमा अपिल दर्ता गर्न भारी संख्याको कारण तकनिकी बाधा आएको बताएपछि सरकारले अन्तिम मिति बढाएर 31 जुलाई निर्धारित गरेको हो। सरकारले करदाताहरूलाई पनि समय रहँदै अपिल दर्ता गर्ने अनि अन्तिम मिति पर्खेर नबस्ने सल्लाह दिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज सरकारले देशमा स्वास्थ्य सेवा अवसंरचना तथा कुशल चिकित्सा मानव संसाधन दुवैलाई सुदृढ पार्नेमाथि समान रूपले जोड दिएको बताउनुभयो। नयाँ दिल्लीमा इन्स्टिट्युट अफ लिभर एन्ड विलियरी साइनेज आइएलबिएसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यसो भन्नुभएको हो। आइएलबिएस जस्ता संस्थानले देशको स्वास्थ्य सेवा सुदृढ बनाउनुमा अग्रणी भूमिका निभाइरहेको छ।
2: आईएलबीएस ने नहीं सिर्फ देश में बल्कि दुनिया में अपना नाम स्थापित किया है। ऐसे समय में 10th कॉन्वोकेशन हो रहा है ये सेलिब्रेट करने की। स्टूडेंट्स जिनको आज डिग्री मिल रही है उनके लिए भी ये सेलिब्रेशन का मौका है, पर उनके सेलिब्रेशन है उनकी सैक्रिफाइस, उनका डिसिप्लिन, उस सब के कारण आज वो इस मुकाम पर पहुंचे हैं कि उनको ये डिग्रियां हासिल हो रही हैं। इसलिए मैं उनको बहुत बहुत बधाई।

नयाँ वार्ता आयोजित गरिने संकेतपछि अमेरिका इरान सम्बन्धको भविष्यलाई लिएर अनिश्चितता बढेको छ। तथापि इरानले यस दावीलाई दृढतापूर्वक अस्वीकार गर्दै भनेको छ, हाल अमेरिकासित कुनै प्रकारको बातचितको योजना छैन। इरानी अधिकारीहरूको भनाई अनुसार हाल उनीहरूको ध्यान 14 सूत्री सम्झौता ज्ञापनलाई लागू गर्नुमा छ, त्यसपछि मात्र व्यापक या अन्तिम सम्झौतामा चर्चा गर्ने विचार गरिनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। संयुक्त अरब अमिरातले लेबननमा जारी संकटद्वारा प्रभावित मानिसहरूका लागि एउटा नयाँ मानवीय सहायता प्याकेजको घोषणा गरेको छ। यो सहायता राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानको निर्देशहरू अन्तर्गत घोषित गरिएको हो। संयुक्त अरब अमिरात सहायता एजेन्सीको माध्यमबाट वितरित गरिने यस सहायतामा खाद्य सामग्री तथा आवश्यक राहत सामग्री सामेल छन्। एजेन्सीले लेबननको उच्च राहत परिषदसित समन्वय स्थापित गर्नेछ, जसद्वारा समयमा सहायता सुनिश्चित गर्न सकियोस् अनि तत्काल मानवीय आवश्यकताहरूलाई पूरा गर्नमा सहायता प्राप्त हुन सकोस्। झारखण्ड अनि कर्नाटक साथै महाराष्ट्रमा पनि आजदेखि मतदाता सूचीको विशेष गहन संशोधन SIR सुरु भएको छ। बुथ स्तरीय अधिकारी BLOहरूले घर घर गएर मतदाता रेकर्डलाई अपडेट गर्नका लागि सत्यापन अभियान सुरु गरेका छन्। एक महिनासम्म चल्ने यो अभियान 29 जुलाईसम्म जारी रहनेछ। BLOहरूले अघिबाटै भरिएका गणना प्रपत्र वितरित गर्नेछन्, मतदाताहरूको विवरणको सत्यापन गर्नेछन् अनि घरबाट जानकारी एकत्र गर्नेछन्। मतदाता सूचीको मस्यौदा 5 अगस्तको दिन प्रकाशित गरिनेछ, जसपछि दावी तथा आपत्तिहरूको प्रक्रिया सुरु हुनेछ। 2026 फिफा विश्वकपको पहिलो चरणको 32 म्याचहरूपछि अझ 3 वटा टिमहरू टुर्नामेन्टबाट बाहिर भएका छन्। मोरक्को, ब्राजिल अनि प्याराग्वेले क्रमशः नेदरल्यान्ड, जापान अनि जर्मनीमाथि जित दर्ता गरी राउन्ड अफ 16मा आफ्नो स्थान पक्का बनाएको छ। मौसम विभागले आगामी 2 दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। सिक्किम, असम, मेघालय, केरलम अनि उपहिमालय पश्चिम बंगालको माहेमा पनि आज यस्तै प्रकारको स्थिति रहने सम्भावना रहेको छ। विभाग अनुसार छत्तीसगढ़ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी 2 देखि 3 दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउन साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। मौसम विभागले तटीय कर्नाटक अनि दक्षिण आन्तरिक कर्नाटकमा भोलिसम्म केही स्थानहरूमा तीव्र गतिमा हावा चल्ने अनुमान पनि व्यक्त गरेको छ। विभाग अनुसार आगामी 3 देखि 4 दिनको अवधि उत्तर पश्चिम भारतमा अधिकतम तापमानमा 4 देखि 5 डिग्री सेल्सियसको गिरावट आउने सम्भावना व्यक्त गरेको छ। यसैबीच मौसम विभागले आज दिल्ली, हरियाणा अनि चण्डीगढमा लू चल्ने पूर्वानुमान पनि गरेको छ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले आज सरकारले देशभरि दुर्घटना सम्भावित ब्ल्याक स्पट एवं पहिरो जाने सम्भावित सडकहरूको पहिचान गरी सुधार कार्य सुरु गरेको बताउनु भएको छ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। सरकारले जीएसटी अपिलीय न्यायाधिकरण अनि अपिल गर्ने अन्तिम मिति 31 जुलाईसम्म बढाएको छ। 2026 फिफा विश्वकपमा हिजो राति अनि आज बिहान भएको म्याचहरूपछि मोरक्को, ब्राजिल अनि प्याराग्वेले राउन्ड अफ 16मा आफ्नो स्थान पक्का बनाएको छ अनि मौसम विभागले छत्तीसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी 2 देखि 3 दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउने साथै गर्जनसाथ वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 6 बजे पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णमा न्यानो अभिवादन जनाउँदै आजको हाम्रो सफल दम्पती कार्यक्रम प्रस्तुत गरिरहेछौ। त आजको सफल दम्पती कार्यक्रममा हजुरहरूले अशोक ठकुरी अनि रीता ठकुरीसँग अन्तर्वार्ता सुन्नुहुनेछ, जसलाई प्रस्तुत गर्नुहुँदैछ मैतराज राणाज्यूले। त सुनौ आजको सफल दम्पती कार्यक्रमलाई।
1: नमस्कार, आकाशवाणी खरसाङ सुनेर प्रश्न हुने श्रोताहरूमा म मैतराज राणाको हार्दिक नमस्कार। र आज सफल जीवन अनि सफल दम्पती विषयमा आज यो श्रृङ्खलागत हिसाबले आकाशवाणी खरसाङले सुरु गरेको यो कार्यक्रम अन्तर्गत आज दुई सफल दम्पतीलाई लिएर आकाशवाणी खरसाङको यो स्टुडियोमा हामी उपस्थित भएका छौँ। र दुईजना दम्पती उहाँहरूलाई हामी स्वागत जनाउँदैछौँ। र आजको यो श्रृङ्खलामा हुनुहुन्छ साहित्य अनि सङ्गीतका जोडी सफल दम्पती अशोक ठकुरी अनि श्रीमती रीता ठकुरी। र नमस्कार, तपाईँलाई स्वागत जनाउँदछु।
2: नमस्कार।
1: अनि आजको यो यात्रासम्म आइपुग्नु भयो तपाईँहरू, 40 वसन्त पार गरेको कथाहरू पनि हामीले बुझिरहेका छौँ आज कुराकानीकै प्रसङ्गमा। भनिसकेपछि आजको वर्तमान स्थितिमा अशोक ठकुरीले कसरी बाँचिरहेको छ त?
3: अब यो दुईजनाकै एउटा सहयोगको एउटा फल भनौँ, त्यसकै आधारमा चाहिँ बाँचिरहेको छ हामी।
1: अनि यता म श्रीमती रीता ठकुरी समक्ष आइरहेको छु। राज सफल दम्पतिको एउटा रूपमा आज आकाशवाणी खरसाङको यो निमन्त्रणामा तपाईँहरू आइपुग्नु भएको छ, आज तपाईँलाई कस्तो लागिरहेको छ?
2: सर्वप्रथम त म सफल दम्पतिमा हामीलाई यहाँ निमन्त्रणा गर्नुभएकोमा एकदमै खुसी लागेको छ आज, किनभने अरू कार्यक्रमहरू पनि गर्नु चाहिँ गरेको हामीले है, कतिवटा गरिसके साहित्यिक प्रोग्रामहरू, तर एउटा सफल दाम्पत्य जीवनको जोडी भन्दा चाहिँ यति साह्रो हर्ष लागिरहेको छ,
1: एकदमै खुसी
2: लागिरहेको छ।
1: अशोकज्यू, अब तपाईँलाई पनि आजको कार्यक्रममा एज अ गाडीको दुई पहिया भएर अहिलेसम्मको यात्रामा तपाईँहरू आउँदाखेरि कुराकानीको प्रसङ्गमा सफल दम्पतिको एउटा विषयलाई लिएर आकाशवाणी खरसाङले तपाईँहरूलाई उभाएको छ, र आज कस्तो महसुस भइरहेछ?
3: अत्यन्त हर्ष अब अनुभूत भइरहेको छ। अब किनभने अब आदर्श भन्ने बित्तिकै ठुलो एउटा कुरो हो, आदर्श दम्पत्य जीवनमा भन्नु नै ठुलो
2: हाम्रो लागि वरदान जतिकै लाग्छ,
3: वरदान जतिकै हो। त्यसले गर्दाखेरि हामी एकदमै हर्षित छौँ, हामी एकदमै सौभाग्यशाली सम्झिन्छौँ आफैलाई।
1: आहा, भनिसकेपछि आजको प्रसङ्गमा यो यात्रासम्म आइपुग्दाखेरि सुरुवाती समयमा श्रीमान अनि श्रीमती चिठी आएनको जमानामा नै, त्यो युगमा नै तपाईँहरू भेटघाट भएको हुनसक्छ, र तपाईँहरूको भेटघाट चाहिँ प्रथम भेटघाट चाहिँ कसरी भयो? एकअर्कामा साउती फेरा फेर भयो कि भएन?
3: यो भेटघाट भएको 1982 साल, जति बेला 82-83 मैले दार्जिलिङमा बिहेड गर्थेँ, त्यति बेला म सिंहबाडीमा बस्थेँ, लिम्बु गाउँमा, सिंहबाडीको एउटा लिम्बु गाउँ भन्ने गाउँ छ, म त रेन्ट गरेर बस्थेँ म त्यहाँनिर है। त्यता भाइ एउटा मेरो मणिराज भाइ पनि हुनुहुन्थ्यो, हामी दुईजना बस्थ्यौँ। त्यति बेला नै उहाँसँग भेट भएको, हाम्रो रीताजीसँग त्यति बेला नै भेटाभेट भएर चाहिँ एकअर्काप्रति अब आकर्षित भयौँ भनौँ न।
1: आहा, त्यो एकअर्कामा आकर्षित हुने क्रममा तपाईँ मखै हुने क्रममा, अथवा श्रीमती आज रीता ठकुरी चाहिँ कतिको मखे हुनुहुन्थ्यो, र तपाईँले प्रथम चिठी लेख्नुभयो, र त्यो चिठीको प्रतीक्षामा बसेको पीडाहरू छ कि छैन तपाईँमा?
3: लेखेँ, मैले लेखेकै हो यो। उनी चाहिँ अब त्यसलाई फर्स्ट इयरतिर कति पढ्नु हुँदै थियो, मेरो श्रीमती है रीता ठकुरी, म चाहिँ बिएड गर्दै थिएँ क्या।
2: खासमा भन्नुपर्दछ नि, मेरो काका काकीको घरमा चाहिँ उहाँ रेन्टमा बस्नुहुन्थ्यो, अनि म चाहिँ पुरै सुरुदेखि नै म बिमारी, पहिल्यैदेखि बिमारी नि त, अनि अब हाम्रो त नेपालीमा के चलन छ भनेदेखिको अलिकति लाग लगनको पनि हामीले त्यो छौँ नि त है,
1: पुरानो

0: हाम्रो परम्परा अनुसार अन्त हाम्रो काकी चाहिँ माता हुनुहुन्थ्यो अनि तिमी आउनै पर्छ तिमी साह्रो बिमार भयो म झारफुक गरिदिन्छु भन्नुभएको थियो म चाहिँ त्यो विषय लिएर चाहिँ म सिंहमाडी गएको उहाँसँग भेट भएको त्यति बेला हो तर फेरि हाम्रो नाता चाहिँ कस्तो भन्दा चाहिँ उहाँ चाहिँ मेरो ठुली आमाको छोराको छोराको चाहिँ सालो भनौँ न हामी चाहिँ रिस्तामा चाहिँ सोल्टी सोल्टी नि
1: सोल्टी सोल्टिनी आज श्रीमान श्रीमती हुनुभएको छ सोल्टी सोल्टिनीको यात्रादेखि चिठीको समयदेखि अहिले वर्तमान चार कोरीसम्मको वैवाहिक यात्रासम्म आइपुग्नु हुँदाखेरि सोल्टी सोल्टिनी अहिले सफल दम्पतिको रूपमा श्रीमान श्रीमतीको रूपमा आज कुराकानी गर्ने अथवा तपाईँहरूको मनको भित्री तहको पारिवारिक कुराहरू विषयमा पनि हामीले चर्चा गर्ने यो एउटा आकाशवाणी खरसाङमा हामी उभिएका छौँ भनिसके पछि आज तपाईँहरूले बताउनु भयो चिठीको जमानादेखि अनि फेरि प्लस तपाईँहरू वैवाहिक बन्धनमा कुन सालतिर चाहिँ एउटा प्रेमिल जोडी हुँदाहुँदै पनि श्रीमान श्रीमतीको जोडीमा कुन समयमा कति बेला कुन सालतिर चाहिँ तपाईँले श्रीमती रिता ठकुरीको सिउँदोमा सिन्दुर भरिदिनु भएको
2: यो चाहिँ तपाईँको यो 1985 31 अगस्त जस्तो लाग्छ मलाई जहाँसम्म विश्वास छ
0: हो
2: त्यो दिन हामी भागेको चाहिँ फर्स्ट टाइम है त्यो भाग्ने बित्तिकै के भयो भने भाग्ने दिन चाहिँ सायद राम्रो अब घरमा एक पक्काको उयो थियो अन्डरस्ट्यान्ड थियो बुवा मुवाहरूसँग सबै थियो
0: अलिकति प्रसङ्ग जोडौँ भाइ
1: एकदमै जोड्नुहोस्
0: किनभने मलाई चाहिँ के भयो भनेदेखिको उहाँ चाहिँ अब रिस्तामा सोल्टिस हामी सोल्टिनी पर्यौँ तर उहाँले घरमा आउँछु नि म आउँछु नि सोल्टिनी भन्नुहुन्थ्यो हाम्रो त घरमा त तिनजना दिदी बहिनी मात्रै दाजुभाइ हुनुहुन्थेन मेरो आमा चाहिँ एकदमै स्ट्रिक्ट अन्त आमाले चाहिँ के भन्नुहुन्थ्यो भनेदेखिको मैले भने सोल्टी आउनुहुन्छ अरे हो आमा भन् घरमा भन्दाखेरि आमाले चाहिँ भन्नुभयो अँ हुँदैन किनभने यहाँ त तिमीहरूको दाजुभाइ छैन किन चाहिँ आउनु एकदमै नआउनु भनेर भन्नुभएको आमा त साह्रो स्ट्रिक्ट हुनुहुन्थ्यो मेरो आमा चाहिँ लिम्बुनी त्यहाँदेखिको एक दिन साह्रै भन्दाखेरि मेरो बाबा चाहिँ फेरि यहाँ मेरै श्रीमानकै जस्तो बानी बेहोरा सिधा एकदमै सिधा के होस् न त हो अन्तखेरि भक्तेको सालो होस् आउँदा हुन्छ भनेर भन्नुभयो अन्त त्यति बेला हामी राजबाडी छेत्री गाउँमा बस्थ्यौँ अन्त त्यसरी आउनुभयो उहाँ आउनुभयो आउँदाखेरि चाहिँ एकजना थापा दाजु मलटको दाजुसँग चाहिँ आउँछु भन्नुभएको थियो घरमा आउँदा चाहिँ तिनजना आउनु भएको छ है त्यो तिनजना आउनु भएको छ एकजना अलिकति फाको मान्छेले चाहिँ मेरो विषयमा पुरा सोध्नु थाल्नु भयो आमालाई अन्त आमाले त यो त एक नम्बरको छुच्ची छ हो यहाँनिर पढेको बेलामा आँगनमा कोही केटाकेटीहरू आयो भनेदेखि चाहिँ यसले त खेच्छ यो एकदमै छुच्ची छ रोगीमा एक नम्बरको रोगी भनेर भन्नुभयो जति आमाले कुरा भन्नुहुन्छ अरे उहाँको अनुहार चाहिँ बिग्रिँदै गएको अरे क्या त अब किन चाहिँ भनेको होला यस्तो भन्ने भएको होला नि त अन्त त्यो भएर चाहिँ पछि अब त्यतिकै धेरै कुरा सोध्नु हुँदाखेरि चाहिँ मलाई अप्ठ्यारो लाग्यो अनि थापा दाजुमा सट्टा बाहिर निस्किनु भयो अन्त म पनि निस्केँ अन्त दाजु होइन यहाँ तपाईँहरूसँग आउने चाहिँ को हो भनेर चाहिँ मैले थापा दाजुलाई सोध्दै प्रश्न गर्दै थिएँ त्यो दाजुलाई बाहिरपट्टि आँगनमा पछाडिबाट त प्रणाम म चाहिँ अशोक ठकुरीको बुबा भनेर भन्नुभएको बुबा आउनु भएको रहेछ भरे हाम्रो त रिस्ता त्यस्तो प्रकारले पनि अलिकति बढेको
1: भनिसकेको कुराकानीकै प्रसङ्गमा अशोक ठकुरी एज अ पोख्रेबुङ बस्ती त्यो बस्ती जस्तो एउटा जग्गामा तपाईँ जन्मिनु भयो अनि रिता ठकुरी पनि पोख्रेबुङ बस्तीकै हुन् त कि तपाईँको माइत चाहिँ कहाँनिर
0: मेरो माइत चाहिँ खास म जन्मेको चाहिँ कटकपाडमाथि
1: जिआरडीमा
0: चाहिँ मेरो बाबा चाहिँ कार्यरत हुनुहुन्थ्यो अफिसमा गर्नुहुन्थ्यो है त्योभन्दा अगाडि त्यहाँ हुँदा हुँदा हामी चाहिँ काठमाडौँ गयौँ काठमाडौँमा मेरो पढाइहरू चाहिँ काठमाडौँमा भएको पछि चाहिँ आएर हामी जलपाडमा बस्यौँ जलपाडदेखि राजबाडी राजबाडीदेखिको चाहिँ अब कलेज जाँदाखेरि त्यति बेला मैले अघि भने लिम्बु गाउँको प्रसङ्ग चाहिँ त्यहाँ जोडिन्छ क्या त
1: भनेपछि त कलेजको समयमा नै अथवा विद्यार्थी अवस्थामा तपाईँहरूको सोल्टी सोल्टिनीको सम्बन्ध त्यसपछि स्थापित भएर साउती फेराफेर भएर दुईवटा मनलाई एउटा मन बनाउनु भएको रहेछ यो कुरा बुझे र आज सफल दम्पतिको रूपमा पनि तपाईँ सफल बनेर यहाँसम्म आइपुग्नु भएको छ भनेपछि अशोकजी अहिलेको प्रसङ्गमा सुन्नुहोस् न यो यात्रासम्म आइपुग्दाखेरि घर परिवारमा दुईजना श्रीमान श्रीमतीमा एज अ तपाईँ सङ्गीत हार्मोनियमको रिटहरू बजाएर तपाईँले सङ्गीत सृजना गर्नु फेरि सङ्गीतमै तपाईँ डुब्नुहुने गीत पनि लेख्नुहुने अनि यता आएर रिता ठकुरीज्यू गृहिणी कविताहरू लेख्दै खाना पकाउने किचनको समस्याहरूलाई समाधान गर्न त्यो तान तान तुन तुनहरूलाई पनि सम्हालेर लैजा

0: क्रममा उहाँ लागि परेको एउटा स्थितिमा तपाईँको साङ्गीतिक यात्रा साङ्गीतिक भविष्य यहाँसम्म आउनुमा रीता ठकुरीको हात छ कि तपाईँको एउटा प्रयास हो?
1: अवश्य उहाँको ठुलो हात छ। यहाँ आउनु मतलब यो प्रकाशमा आउनुमा चाहिँ अब यो सृजनामा म भन्दिनँ, मेरो आफ्नै त्यो ट्यालेन्ट थियो पहिलादेखि नै। म स्कुली लाइफदेखि नै म यो कम्पोजहरू गर्दै आउँथेँ क्या, भजन लेख्ने गीत लेख्ने कम्पोज गर्ने गाउने अलिअलि त्यो त मेरो पहिलादेखिकै थियो, तर लेखेर चाहिँ डायरीमा थन्किरहेको थियो त्यो। तर त्यसलाई मैले के गरेर भन्नु प्रकाशमा ल्याउने अब रेकर्डिङ गराउने के गर्ने काम चाहिँ मैले त्यो आर्ट पनि गरेको थिइनँ, मैले त्यो सोचेको पनि थिइनँ। तर जब बिहा भएपछि चाहिँ मेरो श्रीमतीकै प्रयास थिए, उहाँकै घचघचाइले उहाँकै जोड जबरजस्तीले अब कमसेकम तिनवटा भजन एल्बमहरू त निस्क्यो है। त्यसमा अब झन्डै कमसेकम पनि 25-30 भजनहरू गीतहरू अहिलेसम्म रेकर्ड भइसक्यो। त्यो कृष्ण तरङ्ग साई सरगम मङ्गलमाला भन्ने यस्तो एल्बमहरू निक्लेर धेरै अलिकति ख्याति पनि पायो। अलिक
0: यो प्रसङ्गमा श्रीमान श्रीमती अलिकति ठाकठाक टुकटुक अथवा काचाकुचुक, त्यो काचाकुचुक शब्दमा काचाकुचुक पनि हुनु भएको छ कि भएको छैन? हौ
1: काचाकुचुक अहिले अब स्वाभाविक थियो त, अहिले हुनु स्वाभाविकै हो, किनभने त्यो त्यो नभई भन्दा त्यो सबल दाम्पत्य नै हुँदैन रहेछ नि त,
0: दाउरा नष्टोसी
1: बोल्दैन सफल कसरी भन्ने।
0: एकदमै
1: हुन्छ, हाम्रो बिचमा पनि कतिवटा त्यो तालमेलको होला नयाँ नहुँदाखेरि अहिले त्यो मनमुटाउ त हुनु स्वाभाविक हो, तर हामी त्यसलाई अब उयो गरिहाल्छौँ, त्यसलाई लामो राखिरहँदैनौँ क्या, त्यसलाई मेटमाट गर्ने काम गर्छौँ र छिटै हामी फेरि कम्प्रोमाइज गरिहाल्छौँ।
0: यो कम्प्रोमाइजको विषयमा एज अ सुझबुझको यो एउटा जुन बिच मध्य भाग हुन्छ नि क्या त, त्यो मध्य भागमा को चाहिँ पहिला झुक्थ्यो होला
2: म के भन्न चाहन्छु भने यो जति पनि साङ्गीतिक कार्यक्रममा चाहिँ मैले कहिल्यै पनि उहाँलाई गरिनँ, बरु म चाहिँ जसरी हुन्छ ढक्काल ढकल पारेर चाहिँ उहाँलाई चाहिँ अब गाउनु मान्नुहुन्थेन। उहाँलाई मैले भन्थेँ गाउनुहोस् न हौ बस्नेत गाउँको भाइहरूले कति राम्रो गाउनुहुन्छ, तपाईँको त राम्रो छ त स्वर, तपाईँले पनि गाउनुहोस् भनेर भन्थेँ, मान्नुहुन्थेन। अन्त त्यति बेला चाहिँ म तपाईँले त्यसो गर्नु भने म त जन्माष्टमीमा जाँदिनँ पनि भन्थेँ मैले, त्यस्तो पनि अब त्यो किसिमको अब त्यसलाई चाहिँ म कस्तो अब यो सकारात्मक रूपमा म सोच्छु यो कुरालाई चाहिँ, किनभनेदेखिको जति पनि अहिले यो भजनहरू उहाँहरूले गर्नुभयो यो त डायरीमा एकदमै थुनेर राख्नु भएको थियो, मेरो राम्रै छैन रीता के गर्नु खोजेको भन्नुहुन्थ्यो। 2003 चाहिँ मैले कस्तो ठुलो मैले सासले होइन यो भजन चाहिँ निकाल्नुपर्छ भनेर भने राम्रो छैन हौ राम्रो छैन भन्नुहुन्थ्यो, अन्त मैले होइन म जान्छु भन्दाखेरि चाहिँ हाम्रो समीर शर्मा चाहिँ मेरो हो भानिस हो उससँग चाहिँ गयो अरे के न अजिस राई भजन गायक उहाँकोमा जाँदाखेरि चाहिँ होइन माइजु अब त्यस्तो भजन बनाउँछु भनेर हुँदैन गीत सङ्गीत गरेको हुन्छ भन्दाखेरि चाहिँ गाउनुहोस् न सुनाइदिनुहोस् न भन्दा कहिले मान्नु भएन कि तिमी गाउन तिमी गाऊ भनेर भन्नुहुन्थ्यो हो मलाई। अन्तखेरि मै नै अगाडि अब स्वर पनि छैन केही छैन तर म चाहिँ लु अब यो चाहिँ भजन निकाल्नै पर्छ भन्ने धेरैले चाहिँ मैले चाहिँ गाएर सुनाउँदाखेरि चाहिँ ए राम्रो रहेछ भनेर चाहिँ सुरु चाहिँ 2003 भएको, अनि यसको लागि मैले यति साह्रो सङ्घर्ष गरेको छु। 2003 चाहिँ अब कहाँ जाने त यो भजन एल्बम गर्नु भन्दाखेरि कलकत्तातिर नजाउँ काठमाडौँमै जानुपर्छ भन्ने कुराहरू भयो, अन्त काठमाडौँमा लु न त जाउँ न त अब उहाँलाई चाहिँ म चाहिँ अब पछि नानी भइसकेर चाहिँ बुवा बुवाको सम्बोधन गर्छु, पहिला त सोल्टी भन्ने थियो अब पछि चाहिँ मैले बुवा बुवा भनेर भनेर भन्दाखेरि
0: बुवाई
2: भन्छु अहिले पनि। अन्तखेरि मैले बुवा जाउँ न भन्दा अबै म जान्न तिमी जाउँ न कसैलाई लगेर जाऊ भन्नुभयो, उहाँले आँटै गर्नु हुँदैन कुनै कुरोमा आँट गर्नु हुँदैन, आँट गर्ने ऊ गर्ने चाहिँ मै नै हो। अन्तखेरि
0: मैले भनिसकेपछि श्रीमान श्रीमतीको त ठाक ठाक ठुकठुकमा काचाकुचुकमा काचाकुचुक एउटा स्थितिमा पनि चाहिँ झुक्नेमा
2: झुक्नेमा छ उहाँ नै झुक्ने हो
0: अशोकजी नै,
2: किनभने म हतपत म मेरो चाहिँ सिद्धान्त के छ भनेदेखिको नबिराउनु न डराउनु है, म झुक्दिनँ पनि म गल्ती पनि गर्दिनँ म झुक्दिनँ पनि भने, तर कोही बेला त अब जीवन हो नि त भाइ सत्तै म 100% म उयो छु भन्नु पनि म सक्दिनँ, किनभने म चाहिँ हाम्रो लाइफ पार्टनर चाहिँ कस्तो भन्नु चाहन्छु भने एउटा आदर्श जोडीमा चाहिँ 50-50 पार्टनरसिपले चाहिँ जीवन चल्छ जस्तो लाग्छ मलाई।
0: एकदम एकदमै जिन्दगीको यो हिसाब भनेको चाहिँ एउटा हिसाब किताब, यो कहिले नमिल्ने कुरा, जिन्दगीको हिसाब नमिल्ने विषय हो, तर पनि मिलाउने क्रममा आज आएर जुन 50-50 को कुरा गर्नुभयो यति नै यो 50-50 भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू

0: टी फिटी नपरेर त अहिले चाहिँ सफल हुनु भएको मैले महसुस गरेँ, एकदमै महसुस गरेँ। यही कुराकानीकै प्रसङ्गमा अहिले कुराकानी गरिरहेको छु अशोक ठकुरीज्यू अनि श्रीमती रीता ठकुरीज्यू, दुईजना चाहिँ साहित्य अनि सङ्गीतका दुई पाटाहरू हुन्, दुईजना सफल गृहिणी हुन्। र यो यात्रासम्म आइपुग्दाखेरि आज आएर तपाईँहरू दुईजना अलिकति बिरामी अवस्थामा हुनुहुन्छ भनेर पनि सुनेको थिएँ, र यो बिरामी अवस्थामा पनि दुईजना उहाँले बाबा भन्नुहुन्थ्यो चाहिँ तपाईँले पहिला त सोल्टिनी भन्नुहुन्थ्यो होला अशोकज्यू, र कति बेलादेखिको चाहिँ श्रीमती अथवा औरिता भनेर चाहिँ सुरु गर्नुभएको थियो तपाईँले?
1: यो पछि अब बिहा गरेपछि नै भन्नु,
0: पहिला चाहिँ सोल्टिनी भनेर मकै पर्नु भएको
1: सम्बोधन गरिन्थ्यो पहिला हो,
0: हजुर
1: डाइरेक्ट रीता नाम काटेर बोलाउँथिन,
2: रीताजी भन्नुहुन्थ्यो,
1: तर पछिबाट चाहिँ रीता रीता भन्ने आयो आफ्टर मतलब बिहा चाहिँ भनौँ न।
0: भनिसकेपछि यो कुराकानीकै प्रसङ्गमा तपाईँहरू सोल्टी सोल्टिनी हुँदा कलेज पछि कहाँनिर छमालको कुन चाहिँ स्कुलतिर पनि एउटा एज अ जोरी शिक्षक शिक्षिका भएर पनि गर्नुभयो भनेर सुनेको थिएँ,
1: त्यो झन्डै 85
2: चाहिँ बिहा भएपछि, बिहा भएपछि
0: जोडी भइसकेपछि
2: भइसकेपछि
0: गृहिणीको जोडी भयो, शिक्षाको पनि जोडी भएर चाहिँ छमाइल पुग्नु भएको,
2: हजुर हजुर हजुर,
0: भनिसकेपछि फेरि आएर हिमुल विभागमा पनि अशोक ठकुरीलाई देखा पर्यो भनेर एउटा आधिकारिक रूपमा पनि तपाईँ कार्यरत रहनुभयो, कति वर्ष
1: 85 उता फेरि 85 मेदेखि चाहिँ झन्डै म 95 मेसम्मै भनौँ न टक्कै,
0: त्यसपछि चाहिँ फेरि पुलिस प्रशासन विभागमा
1: गएको,
0: त्यसपछि त्यहाँ कति वर्ष तपाईँले
1: त्यहाँ हिमुलमा झन्डै 10 जस्तो काम गरेँ एक्सटेन्सन सुपरभाइजर भएर, त्यहाँबाट पछिबाट फेरि म पुलिस अफिसमा गएँ हो, त्यता अब क्लर्निक हलमा त्यहाँ चाहिँ मैले 25 करिबन दार्जिलिङ र कालिम्पोङ गरेर,
0: त्यो समयमा अशोक ठकुरीजी एज अ पुलिस प्रशासनको एज अ कार्यालय इन्चार्जको रूपमा अथवा कार्यालय कर्मचारीको रूपमा हुँदाखेरि रीता ठकुरी गृहिणी थियो कि के थियो, अथवा कुनै विभागमा तपाईँ कार्यरत रहनुहुन्थ्यो?
2: होइन, म त एकदमै अब म हाउसवाइफ भन्नु चाहिँ म चाहदिनँ, किनकि हाउसवाइफ भन्दा आफैलाई अलिकति उयो लाग्छ, म चाहिँ होम मेकर थिएँ भन्नु चाहन्छु भाइ,
0: होम मेकर,
2: हजुर, किनभने उहाँले काम गरेर तलबहरू ल्याएपछि त त्यो गृहिणीले नै त अब है एउटा घरलाई राम्रोसँगले सञ्चालन गरेर त्यो पैसाबाट नै, त्यति बेलाको जमानामा त कम्ती थियो पैसा, त्यति थोरै पैसामा पनि आफैले नै गरेर एउटा स्त्रीले चलाउँदाखेरि चाहिँ त्यस्तो हुँदो रहेछ, अन्तखेरि अब अहिले हामी जुन प्रकारले हामी गरेको छौँ थोरै पैसामा पनि हामीले एकदमै आनन्द गरिरहेको छौँ भन्ने मलाई लाग्छ भाइ।
0: त्यो सँगसँगै भनिसकेपछि त आज आएर अशोक ठकुरी अथवा रीता ठकुरी र अशोक ठकुरी र रीता ठकुरीको पारिवारिक एउटा स्तम्भ चाहिँ के कस्तो छ, बलियो छ अथवा अलिकति भए पनि तल माथि केही छ कि, त्यो अशोक स्तम्भ चाहिँ मजबुतै छ जस्तो लाग्छ अशोकजी?
1: होइन, मजबुतै छ एकदम,
0: अशोक स्तम्भ चाहिँ
1: फाइनेन्सियल्ली हामी त्यस्तो मजबुती नभए पनि अब कमसेकम हामी एउटा अलिक समाजमा अलिकति राम्रै पोजिसन लिएर बसेको जस्तो लाग्छ
0: एकदम,
1: अलिकति त्यो हिसाबले त्यो अर्थले हेर्नु हो भने चाहिँ त्योलाई आफूलाई जीवनलाई सफलै भन्नुपर्छ, तर फाइनेन्सियल्ली चाहिँ अब अलिक त्यति त्यस्तो स्ट्रङ हामी छैन
0: एकदम एकदम एकदम एकदम। यो सँगसँगै यही प्रसङ्गमा म रीता ठकुरीजीसँग जोडिरहेको छु, एउटा सफल जीवन व्यतीत गर्नको निम्ति प्रमुख अस्त्र पारिवारिक संस्कार पनि हो जस्तो लाग्छ,
2: एकदमै एकदमै,
0: त्यो संस्कार तपाईँहरूको परिवारमा स्थापित छ या छैन, आध्यात्मिक जीवनगत अथवा जीवनको एउटा शैलीलाई चलाउने एउटा संस्कार हुन्छ नि, जुन परिवारलाई चलाउने एउटा संस्कार हुन्छ नि, त्यो संस्कार के कस्तो प्रकारको छ?
2: एकदमै यो संस्कारको लागि चाहिँ हामी स्त्री जाति नै स्ट्रङ हुनुपर्ने रहेछ, किनभने म चाहिँ पहिला अब है नन भेज खाने मान्छे हो, उहाँसँग बिहे भएर आइसकेपछि मैले यसो हेर्दाखेरि प्रणामीहरूको यो सेवा पूजा पद्धति मलाई यति साह्रो राम्रो लागेको कि, अन्त म पनि अब यस्तै प्रकारले सेवा भावले म गर्छु भनेर भने अहिले है, अन्तखेरि म अहिलेसम्म पनि हामी त्यसरी बिहानै अब होइन सबै आफ्नो बिहानको अब प्रणामीमा भन्छ सूची भनेर भन्छ है, त्यस्तो प्रकारले सूची भइसकेपछि चाहिँ हामी चाहिँ के गर्छौँ भनेदेखिको सर्वप्रथम राज्यको सेवा पूजा गरेर मात्रै चियाहरू पिउने त्यस्तो अब त्यो संस्कार चाहिँ मैले चाहिँ गरेको छु, मैले बनाएको छु घरमा, जति नै हतार हुँदाखेरि पनि होइन यति चाहिँ गर्नुपर्छ, परमात्माले यति भयङ्कर हामीलाई दिनुभएको छ अब हामीले पनि उहाँलाई चाहिँ कुछ गर्नुपर्छ भनेर चाहिँ यो चाहिँ म चाहिँ एकदमै मान्छु भाइ, म

0: मलाई मनपर्छ अब है. एउटा संस्कार चाहिँ कस्तो भन्दाखेरि मेरो आमा बाबा पनि अब नन भेजै भए तापनि मैले चाहिँ अब यो संस्कार चाहिँ आफ्नो माइत घरबाट पाउने कुरो हो नि त छोरा छोरीहरूले होइन. त्यसो गर्दाखेरि मेरा आमा बाबा पनि के अरे शिव महापुराण पढ्नुहुन्थ्यो बाबाले, आमाले सुन्दै काम गर्नुहुन्थ्यो. त्यो पनि छ. अब अहिले कतिले भन्छ रीता ठकुर एकैचोटि लेखिका कसरी भयो भनेर भन्छ.
1: यही प्रसङ्गमा म जोडिनु आँटेको छु. रीता ठकुरी अचानक साहित्यमा देखा परे र रीता ठकुरी साहित्यमा देखा पर्नुको त्यो एउटा बाटो र एउटा वर्ष अनि अहिलेसम्म आएर कृतिगत हिसाबले कतिवटा चाहिँ मौलिक कृतिहरू चाहिँ हाम्रो साहित्यलाई पस्किसक्नु भएको छ.
0: हजुर, मैले भन्दै थिएँ है भाइ यो के भयो भनेदेखिको मेरो बाबा चाहिँ पुरा कथाहरू पढेर सुनाउनुहुन्थ्यो. शिव महापुराणको कथाहरू सुनाउनुहुन्थ्यो. अब त्यो त अलिअलि सानैदेखिको त्यो छाप चाहिँ बस्यो नि त. अनि आमालाई उपन्यासहरू पढेर सुनाउनुहुन्थ्यो. त्यसो गर्दाखेरि चाहिँ अब म के चाहिँ होला भन्ने चाहिँ त्यो हुन्थ्यो सानोमा क्या त. अब अलिअलि सुन्थ्यो पनि तर अब हामी खेल्नुमै मस्त हुन्थ्यो. त्यस्तो प्रकारले उयो हुँदाखेरि चाहिँ मलाई के भयो भन्दाखेरि यो साहित्यिक क्षेत्रमा म आएको कारण चाहिँ मेरो छोरी प्रज्ञाले यति राम्रो लेख्ने तर नेपालीमा चाहिँ लेख्नु सकेन उसले. अब हाम्रो चाहिँ के मुमा बुबाको चाहिँ के चाहिँ हुँदो रहेछ भने यो नानीहरूलाई चाहिँ हामीले राम्रो स्कुल पढौँ अङ्ग्रेजी स्कुल पढौँ भन्ने धेरैले तर अब नानी चाहिँ नेपालीमा एकदमै कमजोर भयो. तर उसले चाहिँ लेख्नु चाहिँ रोमनमा लेख्थ्यो. मैले त्यो कतिवटा कुरा हेरेँ त्यसको निकै राम्रो लेख्दैछ अङ्ग्रेजीमा पनि राम्रो लेख्दैछ. छोरीलाई इन्करेज गर्नु जाँदाखेरि खुल्ला साहित्य गोष्ठी मञ्चलाई म कहिले बिर्सिनु सक्दिनँ.
1: त्यहाँदेखि सुरु भएको र अहिले कृतिगत हिसाब चाहिँ कतिवटा कृति चाहिँ तपाईँलाई?
0: मेरो चारवटा कृति हो. सबभन्दा प्रथम चाहिँ 2012 26 डिसेम्बरको दिन चाहिँ मेरो ब्रेन स्ट्रोक भएको थियो. ब्रेन स्ट्रोक भएर म हस्पिटलाइज भयो. तर मेरो लेफ्ट साइड डल्लै पाटा नचल्ने है प्यारालाइज भएको. गोलीहरू राम्रो थिएन. 2012 म त्यस्तो प्रकारले उ गरेको. तर 13-14 फेरि मैले क्या त यो अब स्टार्ट गरेको चाहिँ 2006 हो. यो खुला साहित्य गोष्ठी मन चाहिँ राजाकोटी परिसरमा भएको थियो नि त. त्यहाँनिर हुँदाखेरि चाहिँ मैले छोरीलाई लगेर जाँदाखेरि चाहिँ छोरी बुबा अन्त म पनि एउटा केही न केही गर्छु भनेर मैले चाहिँ युगमकदेखि थालेँ भाइ. अन्त त्यति बेला कस्तो हुँदो रहेछ भने हाम्रो कर्णथामी सर उहाँलाई आज म सम्झिरहेको छु है. उहाँले एउटा वचन भन्नुभयो आज यो मञ्चमा चाहिँ बाउ छोरी आमाले तिनजना घरको मेम्बरले यसरी यो
1: साहित्य कार्यक्रम
0: भाग लिनु चाहिँ अब मैले सर्वप्रथम देखेको कुरा भन्दा मलाई यति साह्रो छोयो क्या मलाई. तर अब मैले चाहिँ साहित्यलाई चाहिँ टाइम दिनुपर्ने रहेछ भने त्यहाँदेखि म
1: लागि पर्नु भयो है. र यो प्रसङ्गमा अब साङ्गीतिक यात्राको प्रसङ्गमा एज अ श्रीमती साहित्यिक गोष्ठी मञ्चबाट एउटा सुरुवात गरेको अथवा तपाईँ चाहिँ खास गरी साङ्गीतिक यात्रामा चाहिँ कुन समयदेखि लाग्नु भएको थियो?
2: यो यात्रामै लागेको चाहिँ खास चाहिँ अब भन्नु भन्दा अब विद्यार्थी कालदेखि नै हो यात्राको सुरुवात.
1: तपाईँ पोखरेबुङ सायद पोखरेबुङ हाई स्कुलबाट नै तपाईँले शैक्षिक यात्रा सुरु गरेको है. भनेपछि पोखरेबुङ हाई स्कुलकै त्यो एउटा पुरानो काठको भवनबाटै तपाईँको साङ्गीतिक यात्रा सुरु भएको थियो कि?
2: तर म त्यस्तो स्टेज पर्फर्मेन्स गर्थिनँ है. तर म गीतहरू बनाउने सानैदेखि भजन गीतहरू चाहिँ बनाउने काम चाहिँ मेरो पहिलादेखि थियो. तर अब त्यो आफ्टर बिहा पछि होइन हामीको बिहा पछि चाहिँ श्रीमतीले नै मलाई घचघचाउने र मलाई अब प्रेरित पार्ने उहाँ नै हुनुहुन्छ. किनभने अब उहाँकै हो घसघसाले नै आज म यति भएँ यति चिन्ने भएँ क्या. त्यसपछि फेरि सङ्गीत त भयो त्यसपछि अब म यता लेखनीपट्टि पनि आएँ. यो खुला साहित्य गोष्ठीपट्टिसँग जोडिएँ होइन 2006 लेख्दै आउँदाखेरि धेरै लेख्ने पनि भएँ. अन्त एउटा किताब पनि निकालेँ. एउटा मेरो संस्मरणात्मक एउटा लेखहरूको सङ्गालो पनि मैले निकालेको छु है. त्यो प्रकारले चाहिँ आएँ म खास.
1: त्यो सँगसँगै आफ्नो जीवनलाई कस्तो प्रकारले हेर्नु भएको छ?
2: जीवनलाई अब जीवन चाहिँ अब एउटा कस्तो भन्दाखेरि अब साँच्चै अनमोल हो यो अब जीवन त. मानव जीवन भन्ने मेरो आफ्नै आफ्नै जीवन पनि सबैको जीवन पनि होइन अत्यन्त अनमोल. यो त पाउनै नसक्ने दुर्लभ चिज हो. किनभने 1,84,000 भोगेर हामीले पाएको भन्ने छ नि त. यो धर्मशास्त्रले त्यही भन्छ 84,00,000 जुनी भोगिसकेर नै मान्छेको मानव जीवन पाउँछ. यो एउटा मैले भजनै बनाएको छु. यसमा पनि अब भजनै छ एउटा होइन 1,84,000 भोगेर भन्ने. अब त्यो दुर्लभ जीवन हामीले पाएको छौँ र अब यसलाई कसरी सदुपयोग गरौँ भन्ने हाम्रो ध्येय त्यही हो है. कहाँसम्म हामीले गर्न सक्यौँ कति कोसिस चाहिँ हुँदैछ तर पनि भनेको जस्तो टेटली हामीले गर्नु अझै पनि सकेको छैनौँ.
1: एउटा

0: सफल व्यक्तिको पक्ष अथवा एउटा पुरुषको एउटा सफलताप्रति एउटा नारीको हात हुन्छ, त्यसमा रीता ठकुरीको तपाईँको यो यात्रामा कति चाहिँ योगदान छ?
1: यति ठुलो योगदान छ कि उसको उसको एकदमको कुरा म किनभने ऊ त मेरो वाइफ भन्दा बेसी जस्तो मलाई गुरुआमा भन्नु रुचाउँछ क्या,
0: एकदमै
1: मेरो गुरुआमा
0: शिक्षिका
1: श्रीमती भन्दा, किनभने घचघचाउने, डर देखाउने, दङ्गाउने, अलिक घुर्की लगाउने, न्यु पनि खोतलास्तो गर्ने हो।
0: अशोकजी, यसो सुन्दाखेरि तपाईँको विचारबाट सुन्दाखेरि त श्रीमती रीता ठकुरी त छुच्ची छुच्ची टाइपको पो
2: थियो,
0: छुच्ची है। यो प्रसङ्गमा अब छुच्चीपन ले नै घर उज्यालो भएको हो कि तपाईँको सोझोपनले घर उज्यालो भएको?
1: होइन, अब यो दुइटै
0: तालमेल,
1: मेरो सोझोपनले पनि उज्यालो भएकै छ, उसको छुच्चीपन पनि चाहिँदो रहेछ। परमात्माले एउटा मिलाउँदो रहेछ यस्तो खालको, क्या मतलब के यो के भन्ने होला, अनुपात मिलाउँदो रहेछ,
0: अनुपात
1: भन्नु, अनुपात हिसाबको गणितको भाषामा चाहिँ अनुपात भन्नु,
0: एकदम।
1: अब ऊ एउटा छुच्ची, म अलिक सोझो सोझोको मान्छे, त्यो मिलेर नै हाम्रो जीवन चढेको जस्तो लाग्छ क्या, त्यो अनुपात चाहिँ मिलेको छ र नै यसो चढेको छ जस्तो लाग्छ।
0: अहिले अशोक ठकुरी अनि रीता ठकुरीको वैवाहिक यात्रा मैले अघि भने दुई कोरी पार गरिसकेको कुरो है, र यो बिजुचमा काचाकुचुक भएको, ठुस्का ठुस्की भएको कुरोहरू पनि, अथवा त्यो अघेन आगो बाल्नको निम्ति आगो दाउरा ठोस्नै पर्ने भएको पनि, त्यो विषयमा पनि कुराकानी गऱ्यौँ हामीले। र यो स्थितिमा के त तपाईँको लाइफमा श्रीमान श्रीमती टुस्का टुस्की हुँदाखेरि मनै भाँचेको स्थिति चाहिँ कहिले थियो होला जस्तो लाग्छ?
1: कोकरला हुन्छ त्यो खालको, मलाई एकदमै भाँचेको स्थिति पनि हुन्छ,
0: होइन कति बेला थियो,
1: एक दुईपल्ट त्यस्तो हुन्छ, तर त्यो स्थायी हुँदैन क्या,
0: स्थायी हुँदैन,
1: कहिले एकदम विरक्त भएको जस्तो हुन्छ क्या,
0: त्यो मन भाँचेको
1: त्यो हुँदो होला, मलाई पनि त्यो हुँदो हुन्छ।
0: हजुर, र यो स्थितिमा सुन्नुहोस् न अशोकज्यू, जीवन मूल्यवान हो भनेर अघि मात्रै तपाईँले भन्नु
1: भनिसके,
0: यो आजको कुराकानीमा हामी दुई दम्पति, सफल दम्पति जोडीको सुस्वास्थ्य दीर्घायुको कामना त हामी अवश्य नै गर्छौँ, हामी प्रार्थना गर्छौँ राज्यलाई अथवा ईश्वरलाई, सम्पूर्ण ईश्वरहरूलाई पनि हामी प्रार्थना गर्छौँ। अनि आजसम्म रोगहरूभित्र लुकाएर कार्यक्रममा हाँसिरहेको देखिने जोडी, सिलगढीको होस्, दार्जिलिङको होस्, खरसाङको, सबै क्षेत्रको एउटा कार्यक्रममा जोडी भएर आउने आज सफल दम्पति रोगग्रस्त रहेछ, र पनि उहाँहरूको अनुहारमा जहिले पनि हामीले मुस्कान देख्छौँ, यो मुस्कान नखोसोस् ईश्वरले। र हुनसक्छ समय पनि एकदमै, हाम्रो कुराकानीको यो समय मियाद पनि सकिन लागेको पनि देखिरहेको छौँ, एउटा महसुस भइरहेको छ, एकदमै मिठो मिठो कुराकानीहरू गर्नपर्ने एउटा इतिहासै बनेर जान्छ धेरै लामो कुराकानी गऱ्यो भने है।
1: तपाईँ बोल्दै बोल्दै भए पनि अब आकाशवाणी खरसाङले
2: टोलीले
1: हामीलाई जुन चाहिँ यो एउटा प्रोग्राममा, यो मौकामा, कार्यक्रममा भाग लिने एउटा जुन चाहिँ मौका दिनुभयो, सौभाग्य दिनुभयो, त्यसको लागि हामी आभार प्रकट गर्छौँ उहाँहरूप्रति है। धेरै धेरै धन्यवाद।
3: त श्रोताहरू, आजको सफल दम्पति कार्यक्रममा अशोक ठकुरी अनि रीता ठकुरीज्यूसँग अन्तर्वार्ता गर्नुहुँदै थियो मैतराज राणाज्यूले। त श्रोताहरू, समय धेरै नै भइसकेको हुनाले आजलाई हामी बिदा चाहन्छौँ। हवस् त, नमस्ते।

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

र श्रोता यो देश वन्दना पश्चात आजको कार्यक्रममा विज्ञान विषय अन्तर्गत साउन्ड अर्थात् ध्वनि विषयको पाठ लिएर हाम्रो स्टुडियोमा उपस्थित भइसक्नु भएको छ शिक्षक वरुण खवासज्यू।

नमस्कार, आकाशवाणी खरसाङबाट प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई म स्वागत गर्दछु। म वरुण खवास, सहशिक्षक पुटुङ उच्च विद्यालय, यहाँहरू समक्ष आज ध्वनि विषय लिएर प्रस्तुत भएको छु। र नानीहरू, यो ध्वनि विषय एकदमै महत्त्वपूर्ण विषय हो र यो तपाईँहरूले जान्नु नै पर्ने हुन्छ। र यो दैनिक जीवनमा पनि ध्वनि सम्बन्धी तपाईँहरूले आजको कक्षाबाट केही ज्ञानहरू प्राप्त गर्नुभयो भने पछिल्लो समयमा तपाईँहरू जब हायर स्टडीमा जानुहुन्छ त्यति बेला आजको कक्षाले निश्चित रूपमा केही सहायता पुर्याउँछ भन्ने कुरामा म विश्वस्त छु। र नानीहरू, अब हामी सुरु गरौँ है आजको विषय ध्वनि, जसलाई अङ्ग्रेजीमा साउन्ड भनिन्छ। सर्वप्रथम ध्वनि के हो हामीले यो बुझ्नुपर्छ। ध्वनिलाई ऊर्जाको एउटा रूपको रूपमा लिइन्छ, अर्थात् ध्वनि एउटा यान्त्रिक तरङ्ग पनि हो र ध्वनिलाई एक ठाउँदेखि अर्को ठाउँमा पुग्न माध्यमको आवश्यकता पर्दछ। र माध्यम भनेको चाहिँ साधारण भाषामा बुझ्नु हो भने जस्तै हामी एउटा खोलाबाट एक ठाउँदेखि अर्को ठाउँमा जानको निम्ति त्यहाँ ब्रिज पुल बनाइएको हुन्छ, त्यो पुल चाहिँ माध्यम हो जसबाट हिँडेर हामी एक ठाउँदेखि अर्को ठाउँ पुग्न सक्छौँ। त्यस्तै ध्वनिलाई पनि एक ठाउँदेखि अर्को ठाउँ पुग्न माध्यमको आवश्यकता पर्दछ। र ती माध्यमहरू चाहिँ के हुन् भन्दाखेरि ठोस, तरल अनि ग्यास। ध्वनि ठोस माध्यम जस्तै फलामहरू भयो, यस्तोबाट पनि एक ठाउँदेखि अर्को ठाउँ जान्छ। अब तरल त तपाईँहरूले बुझिहाल्नुभयो, पानी अनि ग्यास, यो तिनवटा माध्यमद्वारा ध्वनि एक ठाउँदेखि अर्को ठाउँमा जान्छ, जसलाई विज्ञानमा प्रसारण भएको हामी भन्छौँ। अनि ध्वनि कुनै पनि वस्तुको कणहरूको कम्पनद्वारा उत्पन्न हुँदछ र यी तरङ्गहरू श्रोताको कानमा पुगेर त्यहाँ स्पन्दन भाइब्रेसन हुन्छ अनि हामीलाई ध्वनिको अनुभव हुन्छ। र उदाहरणको निम्ति घन्टी बज्दाखेरि हामीले त्यो घन्टीलाई छाम्यौँ भने घन्टीको भाइब्रेसन भएको हामी थाहा पाउँछौँ। अनि यो एउटा कुरा हामीले के याद राख्नुपर्छ भने माध्यम बिना चाहिँ ध्वनि

प्रसारण हुन सक्दैन, एक ठाउँदेखि अर्को ठाउँमा जानु सक्दैन, र जुन वस्तु कम्पन हुन्छ त्यहाँबाट त ध्वनिको सृजना हुन्छ भन्ने कुरा हामीले बुझ्यौँ। अनि सृजना भएपछि एक ठाउँदेखि अर्को ठाउँमा जानुको निम्ति चाहिँ माध्यमको आवश्यकता पर्छ, बिना माध्यम चाहिँ ध्वनि प्रसारण हुन सक्दैन। र सूर्य र पृथ्वी माझमा कुनै पनि माध्यम छैन, बिचमा हावा छ तर हावा केही किलोमिटर माथिसम्म छ तर सूर्यसम्म चाहिँ त्यो माध्यम छैन। यसैकारण सूर्यमा ठुल्ठुलो विस्फोटहरू भइरहेको हुन्छ, हामी सुन्न सक्दैनौँ, र त्यो नसुनेको कारण चाहिँ सूर्य र पृथ्वी माझमा माध्यम नभएर हो। अघि मैले भनिहालेँ, माध्यम छैन भने ध्वनि एक ठाउँदेखि अर्को ठाउँमा जानु सक्दैन, अर्थात् शून्य स्थान भ्याकुममा चाहिँ ध्वनि प्रसारण हुन सक्दैन। र आवृत्ति है, फ्रिक्वेन्सी अनुसार ध्वनिलाई हामी तीन भागमा विभक्त गर्न सक्छौँ। र यहाँ आवृत्ति भन्ने एउटा शब्द आयो है, यो आवृत्ति भनेको नानीहरूलाई के हो भनेको जस्तो लाग्छ? आवृत्ति भनेको चाहिँ ध्वनि एक सेकेन्डमा जतिपल्ट कम्पन हुन्छ त्यसलाई चाहिँ आवृत्ति भनिन्छ। र त्यसको आधारमा ध्वनिलाई तीन भागमा हामी विभाजन गर्न सक्छौँ। एउटा हो श्रव्य तरङ, अडियबल वेभ, अवश्रव्य तरङ, इन्फ्रासोनिक वेभ, अनि पराश्रव्य तरङ, अल्ट्रासोनिक वेभ। र यो तीनवटा वेभहरू तरङहरू के हो, अब यसलाई हामी अलिकति चर्चा गरौँ। र पहिलो छ श्रव्य तरङ, अडियबल वेभ। जुन तरङलाई हाम्रो कानले सुन्न सक्छ त्यस प्रकारको तरङलाई श्रव्य तरङ, अडियबल वेभ भनिन्छ। र यसको आवृत्ति चाहिँ 20 देखि 20,000 हर्जसम्म हुन्छ। र हर्ज भनेको चाहिँ के हो भन्दाखेरि यो आवृत्तिको एकाइ हो, फ्रिक्वेन्सीको एकाइ हो। र एकाइ तपाईँहरूले बुझ्नुभएको छ, कुनै पनि भौतिक राशिलाई नाप्नको निम्ति एकाइको आवश्यकता पर्दछ। जस्तै एउटा भौतिक राशि बल, फोर्स है, यसलाई हामी डाइन न्युटनमा नाप्छौँ, त्यस्तै आवृत्तिलाई पनि हामी हर्जमा नाप्छौँ। र यो जुन श्रव्य तरङ छ यसको आवृत्ति चाहिँ 20 देखि 20,000सम्म हुन्छ। अनि मानिस, पशु प्राणी, यो ढोल, सहेनाई आदिद्वारा उत्पन्न हुने ध्वनि श्रव्य तरङको उदाहरणहरू हुन्। अब अर्को छ अवश्रव्य तरङ, जसलाई हामी इन्फ्रासोनिक वेभ भन्छौँ। अनि यसको तरङ्गको आवृत्ति 20 हर्जभन्दा कम हुन्छ, अर्थात् जुन तरङको आवृत्ति 20 हर्जभन्दा कम हुन्छ त्यसलाई अवश्रव्य तरङ भनिन्छ। यस प्रकारको तरङलाई हामी मानिसहरूले सुन्न सक्दैनौँ, तर कुकुर, बिरालो जस्ता जनावरहरूले भन्ने सुन्न सक्छन्। र यो जुन अवश्रव्य तरङ छ यो भुइँचालोको समयमा पृथ्वीद्वारा उत्पन्न तरङ, पहिरो जाँदा उल्का पिण्डद्वारा उत्पन्न तरङ अवश्रव्य तरङको उदाहरणहरू हुन्। र अर्को छ पराश्रव्य तरङ, अल्ट्रासोनिक वेभ। अनि जुन तरङको आवृत्ति 20,000भन्दा अधिक हुन्छ त्यसलाई पराश्रव्य तरङ भनिन्छ। 20,000भन्दा बेसी आवृत्ति भएको तरङ मानिसहरूले सुन्न सक्दैनन्, तर बाँदर, डल्फिन, चमेरा, बिरालो, कुकुर आदिले भने यो तरङलाई सुन्न सक्छ। अनि कुकुरले 50,000 हर्ज आवृत्ति भएको अनि चमेराले 1,00,000 हर्ज आवृत्ति भएको तरङ सुन्न सक्छ। र यो जुन पराश्रव्य तरङ छ यसलाई विभिन्न विषयहरूमा अथवा विभिन्न मानव हितको निम्ति यसलाई प्रयोग गरिन्छ यो तकनिक। र जस्तै अब समुद्रभित्र पनडुब्बी जहाजहरू हुन्छ र त्यसको अवस्थान पत्तो लगाउनु निम्ति, पानीभित्र कुनै वस्तुको अवस्थान पत्तो लगाउनु निम्ति जुन तकनिक प्रयोग गरिन्छ जसलाई हामी सोनार, साउन्ड नेभिगेसन एन्ड रेन्जिङ भन्छौँ, त्यो पनि पराश्रव्य तरङको प्रयोग गरेन नै त्यही प्रणाली उपयोग गरेर वस्तुहरूको अवस्थान पत्तो लगाउने गरिन्छ। त्यसबाहेक यस पराश्रव्य तरङलाई सन्देश पठाउन चिकित्सा क्षेत्रमा सोनोग्राफी एवं अल्ट्रासोनोग्राफी गर्न पराश्रव्य तरङको उपयोग गरिन्छ। त्यसबाहेक धातु चर्किएको छ कि छैन त्यो पत्तो लगाउन, कृषि क्षेत्रमा किट पतङहरू मार्न पनि पराश्रव्य तरङको उपयोग गरिन्छ। र हामीले यी तीन प्रकारको तरङहरू है, अडियबल वेभ, इन्फ्रासोनिक वेभ र अल्ट्रासोनिक वेभ चर्चा गरेपछि अब ध्वनिको एकदमै महत्त्वपूर्ण विषय ध्वनिको गुणहरूमाथि चर्चा गर्नेछौँ। र ध्वनिको चारवटा विशिष्ट गुणहरू हुन्छ, ती हुन् तीव्रता, इन्टेन्सिटी, तीक्ष्णता, पिच, प्रबलता, लाउडनेस, र गुणता, टिम्रे। यो चारवटा ध्वनिको विशिष्ट गुणहरू छन् र यसलाई पनि हामीले बुझ्न पर्ने हुन्छ। र तीव्रता, इन्टेन्सिटी

डेन्सिटी भनेको चाहिँ कुनै एकांक क्षेत्रफलबाट प्रभावित हुने ध्वनिको ऊर्जालाई तीव्रता भनिन्छ। अर्थात् यसले ऊर्जाको दर रेट पनि बुझाउँछ र तीव्रतालाई बेल वा डेसिबेलमा व्यक्त गरिन्छ अर्थात् मापन गरिन्छ र एक बेलमा 10 डेसिबेल हुन्छ। यो भयो तीव्रता। अनि अर्को छ तीक्ष्णता पिच। हामीले सुनेको छौँ हाम्रो वरिपरि है कसै ध्वनि पातलो हुन्छ कसै ध्वनि खस्रो हुन्छ। जस्तै पुरुषहरूको आवाज खस्रो हुन्छ भने महिलाहरूको आवाज पातलो हुन्छ र ध्वनिको यही पातलोपन वा खस्रोपनलाई तीक्ष्णता पिच भनिन्छ र यो तीक्ष्णता आवृत्तिमाथि भर पर्छ फ्रिक्वेन्सीमाथि भर पर्छ र जति बेसी आवृत्ति हुन्छ उति नै तीक्ष्णता बढ्छ। र यसको उदाहरणको निम्ति हामी सिटीको आवाज र ड्रमको आवाज लिन सक्छौँ। सिटीको आवाजमा पातलोपन हुन्छ अर्थात् तीक्ष्णता बेसी हुन्छ भने ड्रमको आवाजमा तीक्ष्णता कम हुन्छ किनभने यसको आवृत्ति कम हुन्छ। र अर्को छ प्रबलता लाउडनेस। प्रबलता ध्वनिको यस्तो लक्षण हो जसद्वारा ध्वनि मधुरो वा तेज छुटाउन सक्छौँ। मधुरो ध्वनिको प्रबलता कम हुन्छ भने तीव्र ध्वनिको प्रबलता बेसी हुन्छ। यदि ध्वनि तरङ्गको आयाम एम्प्लिट्युड सानो छोटो छ भने ध्वनि मधुरो सुनिन्छ। यदि आयाम ठुलो छ भने ध्वनि तीव्र लाउड हुन्छ। यसलाई पनि हामी डेसिबलमा मापन गर्छौँ। र यो जुन प्रबलता भन्ने ध्वनिको गुण छ यो पर्सन टु पर्सन भ्यारी गर्छ। कसैलाई एउटै आवाज ठुलो पनि सुन्न सक्छ अनि कसैले त्यही आवाजलाई सानो पनि सुन्न सक्छ र यो पर्सन टु पर्सन यो भ्यारी गर्छ। र यो जुन एम्प्लिट्युड भन्ने कुरा छ यो चाहिँ हामीले अघि चर्चा गऱ्यौँ ध्वनि तरङ्गको रूपमा अगाडि बढ्छ र त्यसको तरङ्गको केही उचाइ हुन्छ र त्यो उचाइलाई चाहिँ एम्प्लिट्युड भनेको र जति उचाइ बेसी हुन्छ त्यसको प्रबलता त्यति नै बेसी हुन्छ। र यो पछि तपाईँहरूले उच्च शिक्षामा यसको ग्राफहरू बनाएर तपाईँहरूले यसलाई बुझ्न सक्नुहुन्छ। र अन्तिम गुण छ ध्वनिको गुणता अथवा टिम्बे। बराबर तीक्ष्णता अनि बराबर प्रबलता भएको ध्वनिलाई पृथक गुणताले गर्दछ अर्थात् ध्वनिको बिचको अन्तर दर्शाउँछ। जस्तै एउटा गिटार र बाँसुरीको आवाज हामी अलग्गै अथवा सहजै छुटाउन सक्छौँ। यो गिटारको आवाज हो यो बाँसुरीको आवाज हो र यो दुईवटाको आवाज ध्वनिको कुनद्वारा छुटाइएको हो भनेर प्रश्न आयो भने हामी भन्न सक्छौँ यो गुणताको आधारमा चाहिँ गिटार र बाँसुरीको आवाज छुटाउन सकिएको हो। र अब हामी दैनिक जीवनमा विभिन्न बातचितहरू गर्छौँ है हल्लाखल्ला हुन्छ रुख पातहरू हल्लिँदा पनि आवाज आउँछ र यिनीहरूको कति कति आवृत्ति हुन्छ त्यो यहाँ म तपाईँहरूलाई बताउन गइरहेको छु। र साधारण बातचित गर्दाखेरि 30-40 डेसिबल तीव्रता हुन्छ र जब जोडले तेज बातचित गर्छौँ त्यो 50-60 डेसिबल हुन्छ। अनि जुन सङ्गीतहरू हुन्छ तेज सङ्गीत हल्ला हल्ला हुन्छ यसको तीव्रता 80 डेसिबल भन्दा बेसी हुन्छ र रुख पत्ताहरू हावा चल्दा जुन ध्वनि उत्पन्न हुन्छ त्यसको 10-20 डेसिबल तीव्रता हुन्छ। जुन साइरन बजाउँछ विभिन्न घटनाहरू हुँदाखेरि है त्यति बेला साइरन बजेको हामी सुन्छौँ र त्यसको तीव्रता चाहिँ 110-120 डेसिबल हुन्छ। र जुन यो जेट विमानहरू हुन्छ वायुयान यसको तीव्रता 140-150 डेसिबल हुन्छ। र WHOको अनुसार वर्ल्ड हेल्थ अर्गनाइजेसनको अनुसार 45 डेसिबल तीव्रता भएको ध्वनि मानिसहरूको निम्ति उपयुक्त हुन्छ सुन्नको निम्ति। हाम्रो कानले जुन श्रवण इन्द्रिय छ कान र हाम्रो कानको निम्ति उपयुक्त हो 45 डेसिबल र 75 डेसिबल भन्दा अधिक ध्वनिले मानिसहरूको स्वास्थ्यलाई असर गर्छ अनि 80 डेसिबल भन्दा अधिक तीव्रता भएको ध्वनिलाई स्वर नोइज भनिन्छ। र यो तपाईँहरूलाई प्रश्न पनि आइरहन्छ है स्वर नोइज भने के हो र जुन ध्वनिको तीव्रता 80 डेसिबल भन्दा अधिक हुन्छ त्यस्तो ध्वनिलाई चाहिँ नोइज अथवा स्वर भनिन्छ। अब हामी चाल स्पिडको आधारमा ध्वनिलाई 3 भागमा विभक्त गरिएको कुरा चर्चा गर्नेछौँ र स्पिड चालको आधारमा ध्वनिलाई 3 भागमा विभक्त गरिएको छ। र अर्को एउटा महत्त्वपूर्ण प्रश्न यो चाल सम्बन्धी ध्वनिबाट तपाईँहरूलाई के आउँछ भने ध्वनिको चाल हावामा कति हुन्छ भनेर प्रश्न सोधिन्छ र तपाईँहरूले नोट गर्नुपर्छ यो कुरा। ध्वनिको चाल हावामा 300

वस्तुको चाल ध्वनिको चालभन्दा अधिक भए त्यसलाई सुपरसोनिक भनिन्छ। उदाहरण र लडाकु विमानमा हाम्रो भारतवर्षमा वैज्ञानिकहरूले ब्रह्मोस भन्ने मिसाइल बनाएको छ, यो सुपरसोनिक मिसाइल हो। अर्थात् यो ब्रह्मोसको चाल चाहिँ ध्वनिको चालभन्दा अधिक हुन्छ, त्यसै कारण यसलाई सुपरसोनिक नाम दिएको हो। अनि अर्को छ हाइपरसोनिक, जब वस्तुको चाल ध्वनिको चालभन्दा 5 गुणा बेसी हुन्छ त्यसलाई हाइपरसोनिक भनिन्छ, र उदाहरण हो सौर्य मिसाइल। र अघि हामीले ध्वनिको विषयमा चर्चा गर्दाखेरि आयाम आवृत्ति र तरङ्ग दीर्घबारे त्यहाँ बिचबिचमा आएको थियो, र आयाम भनेको मैले भनिहालेँ है, यो तरङ्गको उचाइ हो, र आवृत्ति भनेको तरङ्गको अधिकतम सङ्ख्या, 1 सेकेन्डमा कति यो कम्पन हुन्छ त्यो हो, अनि तरङ्ग दीर्घ वेभ लेन्थ भनेको यो तरङ्गले पार गरेको दूरीलाई हामी तरङ्ग लम्बाइ भन्छौँ, यो पनि तपाईँहरूले याद गर्नुपर्ने हुन्छ। त्यसपछि अब म तपाईँहरूलाई प्रघाती तरङ्ग सक वेभको बारेमा बताइरहेको छु। जब कुनै वायुयानको चाल सुपरसोनिक वा हाइपरसोनिक भन्दा पनि बढ्ता हुन्छ तब यसले आफ्नो पछि शङ्कु आकार कोन सेपको तरङ्ग बनाउँछ, यही तरङ्गलाई चाहिँ हामी सक वेभ भन्छौँ। यो अत्यन्त शक्तिशाली हुन्छ, घरको छेउबाट उड्यो भने यसले घरहरू भत्काइदिन सक्छ, यसै कारण सुपरसोनिक जहाजहरू धेरै उचाइमा मात्र उड्छ। र म अब तपाईँलाई अर्को म्याक सङ्ख्याबारे बताइरहेको छु है। निश्चित ताप एवं चापमा कुनै माध्यममा वस्तुको चाल अनि ध्वनिको चालको अनुपातलाई म्याक सङ्ख्या अर्थात् म्याक नम्बर भनिन्छ। मिसाइल लडाकु जहाजको चाललाई म्याक सङ्ख्याद्वारा दर्शाइन्छ। यो भयो म्याक सङ्ख्या। र अब तपाईँहरूले बुझ्नुपर्ने हुन्छ यो ध्वनिको चाललाई चाहिँ कुन कुन कुराहरूले, कुन कुन कारकहरूले प्रभाव पार्छ, र तपाईँहरूलाई अलिकति एउटा प्रश्न आउँछ है, यो चापले चाहिँ ध्वनिलाई कस्तो असर गर्छ भनेर आउँछ, र त्यति बेला तपाईँहरूले त्यसको उत्तर लेख्नुपर्छ। चापले ध्वनिको चाललाई कुनै असर पार्दैन, कुनै पनि प्रभाव पार्दैन, यो अलिकति झुकाउने प्रश्न हो। अनि अर्को छ घनत्व डेन्सिटी, लचिलोपन इलास्टिसिटी, र आर्द्रता ह्युमिडिटी, अनि तापमान टेम्परेचर। अब घनत्व बढ्यो भने चाहिँ ध्वनिको चाल बढ्छ, लचिलोपन बढ्यो भने पनि ध्वनिको चाल बढ्छ, आर्द्रता बढ्यो भने पनि ध्वनिको चाल बढ्छ, अनि तापमान बढ्यो भने पनि ध्वनिको चाल बढ्छ। यानि कि यी जम्मै कुराहरू, घनत्व, लचिलोपन, आर्द्रता र तापमानसँग चाहिँ ध्वनिको चालको समानुपाती सम्बन्ध हुन्छ, एउटा बढ्यो भने अर्को पनि बढ्छ। र अर्को विषय छ ध्वनिको प्रतिफलन है, रिफ्लेक्सन अफ साउन्ड, यो पनि महत्त्वपूर्ण विषय हो। र ध्वनि तरङ्गहरूको माध्यममा अवस्थित कुनै बाधामा ठोकिएर केही अंश फर्किएर पहिलो अवस्थामा पुनः आउनुलाई ध्वनिको प्रतिफलन रिफ्लेक्सन अफ साउन्ड भनिन्छ। र यसको उदाहरणको निम्ति हामी कुनै कुवामा घोप्टिएर बोल्यौँ भने त्यहाँ आवाज प्रतिफलित हुन्छ, यही हो ध्वनिको प्रतिफलन। अनि अर्को छ प्रतिध्वनि, इको। ध्वनि जब कुनै सतहमा ठोकेर फर्केर आउँछ त्यसलाई प्रतिध्वनि भनिन्छ, र प्रतिध्वनि स्पष्ट सुन्नको निम्ति न्यूनतम दूरी चाहिँ 16.6 मिटर हुनुपर्छ। र यो प्रतिध्वनि र ध्वनिको प्रतिफलन माझमा विद्यार्थी नानीहरू माझमा अलिकति कन्फ्युजन हुन्छ। र ध्वनिको प्रतिफलनमा चाहिँ ध्वनिको केही अंश मात्र फर्केर आउँछ भने प्रतिध्वनिमा ध्वनि त्यो सतहमा ठोकेर फर्केर आउँछ, यो कुरा हामीले बुझ्नुपर्छ। र ध्वनिको प्रभाव हाम्रो कानमा 1/10 सेकेन्डसम्म रहन्छ, त्योभन्दा बेसी रहँदैन। अब छ ध्वनि तरङ्गको प्रतिसरण, रिफ्र्याक्सन अफ साउन्ड वेभ है। प्रतिसरण यानि कि यो आफ्नो दिशाबाट विचलन हुनु, जसरी प्रकाश बाक्लो माध्यमबाट पातलो माध्यममा जाँदाखेरि आफ्नो दिशाबाट सर्छ, त्यस्तै ध्वनि पनि एउटा माध्यमबाट अर्को माध्यममा जाँदा ध्वनि तरङ्ग आफ्नो पदबाट विचलन गर्दछ, जसलाई ध्वनिको प्रतिसरण भनिन्छ। र प्रतिसरण माध्यमको घनत्व डेन्सिटीमाथि निर्भर गर्दछ, यसै कारण ध्वनिको चाल भिन्न भिन्न माध्यममा भिन्न भिन्न हुन्छ। उदाहरणको निम्ति दिनमा भन्दा रातमा हामी ध्वनि स्पष्ट सुन्न सक्छौँ। र अर्को छ अनुरणन, रिभरभेरेसन। ध्वनिको स्रोत बन्द भएपछि पनि ध्वनि केही समयसम्म सुन्नुलाई अनुरणन भनिन्छ। यहाँ ध्वनि तरङ्ग विभिन्न सतहमा ठोकिएर फर्केको हुन्छ, र हामी यो स्पिकरमा बोल्दाखेरि कोही बेला हलो भन्दाखेरि त्यो एक प्रकारको हलो हलो आवाज आउँछ, यो चाहिँ त्यसको उदाहरण हो, अनुरणनको उदाहरण हो। र अर्को छ अनुनाद, रेजोनेन्स।
कुनै कम्पित वस्तुमाथि त्यसैको आवृत्तिको बाह्य बल लगाए त्यसको कम्पनको आयाम अझ बढेर

जान्छ, यसलाई अनुनाद भनिन्छ। उदाहरण, बिजुली अनि गडगडाहटको समय सिसाको खिड्कीको कम्पन हुन्छ, यसलाई अनुनाद भनिन्छ। र अब मेरो तपाईँहरूलाई अन्तिम एउटा छ है, डप्लर प्रभाव, डप्लर इफेक्ट। र डप्लर प्रभावको कारणले गर्दा नै जब ट्रेन हर्न बजाउँदै स्टेसनमा उभिएको मानिस भएतिर आउँछ तब ट्रेनको आवाज बढ्दै जान्छ, अनि यसको विपरीत जब ट्रेन टाढा जान्छ तब आवाजको तीव्रता घटेको प्रतीत हुन्छ। मानिसको छेमा आउँदा ध्वनिको आवृत्ति अधिक हुन्छ र यो सबै आवृत्तिले गर्दा यस्तो भएको र यो डप्लर प्रभाव पनि तपाईँहरूले उच्च कक्षामा जाँदा यसलाई डिटेल्समा पढ्न सक्नुहुन्छ। र आज हामीले ध्वनि सम्बन्धी तपाईँहरूको कक्षाबाट सिलेबस अनुसार हामीले यहाँ चर्चा गरौँ। मलाई आशा छ तपाईँहरूले आजको चर्चाबाट धेर थोर धेरै कुराहरू सिक्नुभयो र म मेरो विषयलाई यहीँ समाप्त गर्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु। नमस्कार।

विद्यार्थी भाइ बहिनीहरू, आजको कार्यक्रममा हजुरहरूले सुन्नुभयो विज्ञान विषय अन्तर्गत ध्वनि शीर्षकमाथि पाठ, जसलाई प्रस्तुत गर्नुभएको थियो शिक्षक वरुण खवासज्यूले। हवस् त श्रोता, आजलाई भने हाम्रो कार्यक्रमको पूर्व निर्धारित समय पनि सकिसकेको हुनाले आगामी दिनहरूमा पनि हामी यस्तै शिक्षाप्रद कार्यक्रमहरूका साथ उपस्थित हुने वाचा गर्दै अहिलेलाई भने म कार्यक्रम सञ्चालिका प्रशंसा थापालाई पनि यो कार्यक्रमबाट विदा दिनुहोस्। नमस्कार।

एफएम 101.5 मेगाहर्जमा अहिले घरी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अपराह्नको 4:58 भइरहेछ। अब यहाँदेखि यताका प्रसारणहरूमा हाम्रा प्राविधिक मित्र पवन डुक्पा र फुलेन रोय लगायत प्रसारण सहयोगी नमिता गुरुङको साथमा सहयात्री म बिरेन तपाईँ श्रोताहरूको साथमा रहने भएको छु। यहाँहरू सबै सम्पूर्णमा स्वागत अभिवादन टक्राउँदै अबको अग्रो चरणमा रेडी गरिरहेछौँ दिल्ली केन्द्रको हिन्दी समाचार। समाचार पछि 5:05 हामी लिएर आउनेछौँ हाम्रा फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। तबसम्मलाई रेडी गरिरहेछौँ 5 बजेको हिन्दी समाचार प्रतीक्षा साथै गर्नु।

जय जवान म यहाँलाई हार्दिक स्वागत अभिवादन छ। सन्देश कार्यक्रमको पहिलो चलचित्रको गीत जोडिएको छ हिन्दी चलचित्र सबकबाट। यसमा छ सर गायक मुकेशको गीत, हर्षद जयपुरीको अनि धुन उषा खन्नाको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ, एफएम 103.5 मेगाहर्जमा। र अबको अग्रिम कार्यक्रम अङ्ग्रेजी वार्ताको रहनेछ, साथी सरिजाको साथमा।

यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुल दिवसको अवसरमा विदेशी शासनको अन्याय विरुद्ध दृढतापूर्वक लड्ने सिदो कान्हु, चन्द्र भैरव, फूल झानो लगायत सबै बहादुर आदिवासी योद्धाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। जनरल धीरज सेठले 31 सेना प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभयो। जनरल उपेन्द्र द्विवेदीले 4 दशकभन्दा बढी समयसम्म राष्ट्रको सेवा गरेपछि आज अवकाश लिनुभयो। केन्द्रीय महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीले त्रिपुराको आफ्नो 3 दिने भ्रमणको क्रममा अगरतला नगर निगमका महिला पार्षदहरू र स्वसहायता समूहका स्थानीय महिला सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले सुदृढ अर्थव्यवस्था नै बलियो रक्षा क्षमताको जग भएको बताउनु भएको छ। आज गुजरातको वडोदरामा भाइब्रेन्ट गुजरात क्षेत्रीय शिखर सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले रसायन, इलेक्ट्रोनिक्स, जहाज निर्माण र नवीकरणीय ऊर्जा क्षेत्रमा बलियो उपस्थितिको कारण गुजरात चाँडै नै रक्षा विनिर्माणको

वैश्विक केन्द्रको रूपमा देखा पर्ने विश्वास व्यक्त गर्नुभयो। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भारतले 26 भन्दा बढी देशहरूसँग 28 वटा प्रवासन र गतिशीलता साझेदारी सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो। उहाँले अवैध प्रवासन, शोषणकारी प्रथाहरू, धोकाधडी, बिचौलियाहरू र मानव तस्करी विरुद्ध लड्न राष्ट्रहरूको सामूहिक जिम्मेवारीलाई उल्लेख गर्नुभयो। मौसम विभागले उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोकण र गोवाका केही भागहरूमा आगामी 2 दिनसम्म धेरै भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अनि 2026 फिफा विश्वकपमा हिजो राति अनि आज बिहान भएको म्याचहरूपछि मोरक्को, ब्राजिल अनि प्याराग्वेले राउन्ड अफ 16 मा आफ्नो स्थान पक्का बनाएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

समाचार पछिको समय हो साँझको 6:00 अनि पुरा पुरी 26 सेकेन्ड भइरहेको। अहिले घरि हामी एफएम 103.5 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेको छौँ अनि हाम्रो प्रसारण मोबाइल एप्लिकेसन न्युज अन एआइआर लगायत पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध भइरहेको छ। श्रोता अब सुन्नुहोस् केही हिन्दी चलचित्रका गीतहरू। प्रथममा सुन्नुहोस् चलचित्र द डिप्लोमेटबाट वरुण जैन रोमी अनि अनुराग साइकियाको स्वरम, जसमा छ बोल अनुराग साइकियाको अनि धुन रहेको छ यस गीतमा कैसर मुनिरको।

0: नमस्कार है साइली बारी, म पनि आइपुगे है।
1: एहे, नमस्कार चुल्ठे दाजु, आइपुग्नु भयो?
0: आइपुगे, आज त तपाईँ मात्रै हुनुहुँदो रहेछ त।
1: होइन, कान्छी माई दिदी आउँछु भन्नुभएको छ कि।
0: ए हजुर,
1: आउनु हुँदै होला।
0: ए, अब कतिपय घरको कामहरू होला के होला है। अब कान्छी माया दिदीलाई पर्खिँदै गर्ने कि एउटा गीत सुनेर पर्खिने, के गर्ने त?
1: एउटा गीत सुनाउ न त।
0: एउटा गीत सुनौ, पर्ख्यौ, त्यति दिनजेलसम्म आउनु भयो भने त्यस पछाडि
1: कुराकानी गरौँ।
0: हुन्छ, सुनौ न।

0: आहा, रमाइलो पनि भयो, गीत पनि सुन्यो।
1: नमस्कार
2: कान्छीमाई दिदी।
1: नमस्ते हना, आज त तपाईँहरू अघि आउनु भयो कि के हो?
0: अघि आएर हामीले त गीत पनि सुनिसक्यो, पर्खिँदा भयो तपाईँ ढिलो आइपुग्नु भयो।
1: अनि
0: होइन, हामी गीत सुन्दै गरौँ, त्यतिन्जेलसम्म कतिपय काम होला कान्छीमाई दिदीको भनेर चाहिँ हामीले गीत सुनेर पर्खेको नि।
2: के भयो कान्छीमाई दिदी, अलिक ढिलै आउनु भयो त आज?
1: ज्यू, मैले भन्दै थिएँ, मेरो पनि घरमा पर पाहुना आएकोले गर्दा घरको मूल परिहाले छट्टै निस्किनु
2: मिलेन,
1: त्यसले गर्दाखेरि चाहिँ यहाँ साइली बुहारी चुल्ठे भाइले गर्दै गरोस्, यसो सभा म एकछिनमा जानु पर्यो भनेर हतार उकालोमा फेरि जति छिटो चढौँ भन्छु फेरि त्यति नै खुट्टा पिछे सर्छ।
2: हतारमा त्यस्तै हुन्छ कान्छीमाई दिदी,
1: र पनि आइपुगे सभामा खुसी लाग्यो मलाई।
2: हुन्छ हुन्छ, हामीलाई पनि एकदमै खुसी लाग्यो तपाईँ आउनुभयो है।
1: गीत त सुन्नु भएछ नि?
0: हजुर हजुर, भर्खरै
2: गीत त सुनिहाल्यौँ।
1: राम्रो गर्नुभएछ।
0: हजुर हजुर,
1: अहिले यसो समय भयो भने मलाई पनि यसो सुनाउनु।
2: ए हुन्छ हुन्छ हजुर। आज चाहिँ नि कान्छीमाई दिदी, अघि अब घरमा है काम गर्दै गर्दा मैले चाहिँ सोच्दै थिएँ, अब खेतीपाती त गर्नै पर्यो है।
1: अब हामी गाउँ बस्तीमा बस्छौँ, खेतीपाती नगरी भएन, पशुपालन नगरी
2: भएन,
1: खेतीपाती नगरी त हाम्रो जीविका नै चल्दैन,
2: पशुपालन
1: नगरी जीविकै चल्दैन। खेतीपाती गरेर पशुपालन गरेर त्यही जुन चाहिँ यो मलहरू हुन्छ त्यो फेरि खेतीमा लाउनु पर्यो नि त।
2: त्यही भएर त नि मैले आज चाहिँ सभामा, अब आगामी दिनमा त यो ब्रोकलीको खेती पनि गरिन्छ नि गाउँ बस्तीमा, होइन?
1: अस्तिको पालि पनि निकै बिक्री गर्यो भने।
2: हजुर हजुर हजुर, त्यही भएर अझै बेसी जानकारी पाउनको लागि चाहिँ आजको सभामा मैले यही ब्रोकली विषयमा चाहिँ सभामा सोधपुछ गर्नु पर्यो भनेर चाहिँ आएको नि कान्छीमाई दिदी।
1: हजुर
2: हजुर
0: हजुर हजुर,
2: हो त्यही ब्रोकली कसरी गर्ने भन्ने विषयमा चाहिँ आज मलाई सभामा बताइदिनुहोस् न।
1: चुल्ठे भाइ बताइदिनु पर्यो तपाईँले, अहिले फेरि म बताइदिउँला।
2: हुन्छ
0: हुन्छ हुन्छ। अब ब्रोकलीको खेती चाहिँ एकदमै राम्रो आय स्रोतको एउटा साधन हो भनौँ न है। अब ब्रोकली चाहिँ अब कोपीकै फुलकोपीकै एउटा सदस्य भनौँ न, एउटा प्रजातिमै आउँछ। फुलकोपी, बन्दकोपी, होइन, ब्रोकली, तोरी, रायोको साग, यो एउटै परिवारमा आउँछ भनौँ न। अनि ब्रोकली चाहिँ विभिन्न अमिनो एसिड तथा थायमिन, नायसिन र भिटामिनहरू जस्तै ए सी तथा खनिजहरू जस्तै क्याल्सियम, पोटासियम र फस्फरसको

0: मात्रा चाहिँ यो ब्रोकोलीमा धेरै हुन्छ। अनि यसमा सुन्नमा के आएको छ भने क्यान्सर प्रतिरोधक क्षमता पनि यसमा ब्रोकोलीमा पाइन्छ भनेर हामीले सुनेको छौँ है। हजुर, यो ब्रोकोलीको खेती गर्दा चाहिँ नि साइलीभरि विशेष गरी हामीले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भनेदेखिको यो माटो अनि जलवायुमा चाहिँ विशेष ध्यान दिनुपर्छ। विशेष गरी यो ब्रोकोली लगाउँदा चाहिँ नि साथीभरि अब यो माटो चाहिँ त्यो माटोमा चाहिँ उपयुक्त मात्रामा आर्द्रता हुनु पर्यो है। चिप्लो कमेरो अनि पानी जमिरहेको माटो ब्रोकोलीको खेतीको निम्ति उपयुक्त हुँदैन। त्यसै कारण यसको खेती गर्ने माटोमा चाहिँ जल निकासको राम्रो व्यवस्था गरिएको हुनुपर्छ।
1: पानी जमिनु चाहिँ भएन
0: हो त। अनि माटोको पिएच चाहिँ 5.8 देखि 7.2 सम्म हुनु पर्यो। अब विशेष गरी ठन्डा जग्गामा ब्रोकोलीको खेती गरिन्छ, तर बेसी चिसोमा पनि यसको खेती राम्रो हुँदैन। अनि 10 देखिको 25 डिग्री सेल्सियस तापमानमा चाहिँ यसको खेती एकदमै राम्रो हुन्छ। अब नर्सरी बेडको माटो चाहिँ 4% फर्मालिन नामक दबाईले राम्रोसँग भिजाएर सिसाले 1 हप्ता जस्तो छोप्नुपर्छ।
2: के भन्नुभयो दाजु तपाईँको नाम?
0: फर्मालिन,
2: फर्मालिन है?
0: फर्मालिन नामक दबाईले
2: हुन्छ।
0: चाहिँ राम्रोसँग भिजाएर चाहिँ सिसाले 1 हप्ता जस्तो छोप्नुपर्छ। अनि दबाईको गन्ध गएपछि मात्र बिउ छर्नुपर्छ। अनि ट्राइकोडर्मा नामक जीवाणु 4 ग्राम प्रति किलोको दरले बिउ शोधन गर्नुपर्छ। अब कतिपय अब बिउहरू किन्दा त अहिले त प्राय प्राय बिउ शोधन गरेको नै बिजहरू हामी पाउँछौँ है। तर आफूले गर्दाखेरि चाहिँ यो प्रकारले गर्दाखेरि चाहिँ हुन्छ। अब विशेष गरी ब्रोकलीको विषयमा अब जलवायु कस्तो हुन्छ, माटो कस्तो हुन्छ भन्ने कुरा पनि मैले भनिहालेँ।
2: ए हजुर हजुर, कान्छी माया दिदी, त्यस्तै प्रकारले यो ब्रोकलीको बिरुवा बनाउनु पनि त पर्यो।
1: हजुर,
2: त्यो चाहिँ कस्तो प्रकारले हो त्यो पनि बताइदिनुहोस् न।
1: अब आउँदो दिनहरूमा चाहिँ हामीले यो नर्सरी बेड बनाउनु पर्यो।
2: हजुर हजुर,
1: र जस्तो अब बेड चाहिँ 1 मिटर उचाइ तथा चारैतिरबाट पानी बग्ने नालाहरू भएको हुनु पर्यो। अब घरमा तपाईँले गाई पाल्नु भएको छ भने गाईको मल प्रशस्त पाइहाल्नुहुन्छ, पाकेको गोबर मल। र नर्सरी बेडमा चाहिँ गाईको पाकेको मल हालेर राम्रोसँग चाहिँ मिसाउनु पर्यो त्यसलाई। अनि बिउलाई चाहिँ क्याप्टन नामक ढुँडीनाशक औषधिले चाहिँ 25 ग्राम प्रति किलोग्राम बिउको दरले चाहिँ बिजन शोधन गरे जराकुनी रोग, यो डम्पिङ अफ भन्छ नि, त्यो चाहिँ लाग्दैन। यो जराकुनी रोग चाहिँ लाग्दैन,
2: जराकुनी रोगबाट चाहिँ त्यसरी हामीले बाँच्ने।
1: ज्यू ज्यू, र बिउ चाहिँ 2 देखि 3 सेन्टिमिटर गहिराईमा हामीले रोप्नु पर्यो। त्यसपछि हल्का पानी हाल्नु पर्यो अनि 25 देखि 30 दिनमा चाहिँ बिरुवा तयार हुन्छ।
2: ए हजुर हजुर, त्यस्तै प्रकारले दाजु, यो ब्रोकलीको प्रजातिहरू पनि हुन्छ नि त, त्यो चाहिँ कस्तो के हुन्छन् त्यो पनि बताइदिनुहोस् न।
0: अब ब्रोकलीको चाहिँ विभिन्न प्रजातिहरू छ है। त्यो प्रजातिहरू मध्ये चाहिँ फिएस्टा, लक्की, सोलन, ग्रिन हेड, पुष्पा, यो इत्यादि मुख्य प्रजातिहरू चाहिँ हो। अनि विशेष गरी त्यो प्रजातिहरू चाहिँ अब कस्तो कति दिनमा फल्छ होइन, उत्पादन कसरी हुन्छ भन्ने कुरा चाहिँ त्यो म भन्दैछु। हेर्नुहोस् है, यो जुन चाहिँ प्रजातिको नाम फिएस्टा,
2: हुन्छ
0: हुन्छ देख्दै गर्नुहोस् है, जुन चाहिँ प्रजातिको नाम फिएस्टा भने नि, त्यो चाहिँ फसल पाक्ने समय दिन भनौँ न, यो चाहिँ 78 दिन लाग्छ फसल पाक्नु। लगाएको बिउ लगाएको 78 दिनमा चाहिँ पाक्छ।
2: लगाएपछि 78 दिनमा चाहिँ त्यो फसल तयारी हुन्छ।
0: यसको ओजन चाहिँ लगभग 650 ग्रामको हुन्छ। अनि उत्पादन चाहिँ तपाईँको प्रति हेक्टर उत्पादन चाहिँ 250 क्विन्टलसम्म तपाईँले उत्पादन गर्न सक्नुहुन्छ। अब त्यसरी नै मैले लक्की भने, लक्की चाहिँ तपाईँले 85 दिनमा, लक्की चाहिँ तपाईँको 85 दिनमा हुन्छ। अनि लक्की ब्रोकली जुन चाहिँ छ त्यो चाहिँ 600 ग्राम, लगभग 600 ग्रामको हुन्छ। अनि प्रति हेक्टर चाहिँ 230 क्विन्टल तपाईँले उत्पादन गर्न सक्नुहुन्छ। त्यसरी नै सोलन ग्रिन हेड भने मैले, यो चाहिँ तपाईँको 80 दिनमा तयार हुन्छ। 80 दिनमा तयार हुन्छ, पाक्ने फसल पाक्ने समय भनौँ न, 80 दिनमा तयार हुन्छ। यसको चाहिँ ओजन चाहिँ 500 ग्राम, आधा किलो, लगभग आधा किलोसम्मको हुन्छ। अनि यो चाहिँ उत्पादन चाहिँ 200 क्विन्टल प्रति हेक्टर उत्पादन हुन सक्छ। अनि

0: अर्को छ केटिएस,
1: हजुर हजुर,
0: यो पनि लगभग फसल पाक्ने समय तयार हुने 80 दिनै हो, यो पनि लगभग आधा किलोकै हुन्छ, 500 ग्रामको हुन्छ, अनि उत्पादन प्रति हेक्टर चाहिँ 200 क्विन्टल प्रति हेक्टर उत्पादन हुन सक्छ। अर्को छ पुष्पा, पुष्पा चाहिँ अलिकति धेर समय लाग्छ, 82 दिन लाग्छ, ओजन पनि अलिकति कम्ती, लगभग 450 ग्रामको हुन्छ, अनि प्रति हेक्टर चाहिँ 180 क्विन्टल जति चाहिँ उत्पादन हुन सक्छ।
1: साह्रै राम्रो प्रकारले मलाई यहाँ जानकारी दिनुभयो तुलसी दाजुले, यो मैले लेख्दाखेरि एउटा तालिका नै बन्ने, हेर्नुहोस् न,
0: अब यो चाहिँ अब हामीले लगभगको हिसाब गरेको, कोही त अब 650 ग्राम फिएस्टा भने, फिएस्टा चाहिँ तपाईँको एकदमै कम्ती समय, 78 दिनमा 650 ग्राम, अब ठुलो पनि हुन्छ साथसाथै प्रति हेक्टर बेसी पनि हुन्छ।
1: अब यो तालिकाले चाहिँ नि मलाई एकदमै सहायता गर्छ नि यो खेतीपातीमा। त्यस्तै प्रकारले नि कान्छीमाई दिदी, यो ब्रोकलीको खेती गर्नको निम्ति जमिन तयारी गर्नु पर्यो, साथै त्यसमा मलजल पनि त गर्नु पर्यो, त्यसको चाहिँ कस्तो प्रकारले हामीले तयारी गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न।
2: अब यो जान्नै पर्ने कुरा छ हाम्रो कृषक दाजुभाइले जसले ब्रोकलीको खेती गर्दैछन्, जमिन तयारी अनि मलजल के कस्तो प्रकारले हामीले तयारी गर्नुपर्छ ब्रोकलीको खेती गर्दा, यो बारेमा त हामी कुराकानी अहिले गर्ने नै छौँ बुहारी। र त्योभन्दा अगाडि चाहिँ हामीलाई यसो आनन्द पनि लिने बानी भइसकेको छ, आनन्द पनि लिँदै गर्नु पर्यो, किनभने काम कुरो मात्रै गरिरहँदाखेरि मेलो पनि सर्दैन है।
1: हजुर, मनकै कुरा गर्नुभयो कान्छीमा दिदी।
0: हो, अब हामीले पनि बोल्दा बोल्दा
2: थाक्यो,
0: अनि त साइनी बारले पनि सोद्धा सोद्धा थाक्नु भयो, एउटा गीत सुनेर मनोरञ्जन गरौँ।
1: हुन्छ, गरौँ,
2: सुनौ न।

0: आहा, सारे रमाइलो गीत सुनाउनु भयो,
1: रमाइलो भयो,
0: हजुर राम्रो लाग्यो गीत पनि है। अब गीत भन्दा अघि मैले कान्छी माइतीजीलाई सोधेको थिएँ नि, यो ब्रोकलीको खेती गर्दा,
1: हजुर हजुर मैले बिर्सेको छुइनँ, तपाईँले यो जमिन तयारी र मलजलको कुरा गर्नुभएको थियो,
0: त्यो बताइदिनुहोस् न।
1: अब यो ब्रोकलीको लागि जमिन तयारी र मलजलको कुरा गर्दा चाहिँ रोप्नु एक महिना अघि चाहिँ हामीले जमिन तयारी गर्नु एकदमै अनिवार्य छ, अनि जमिन जोतेर फुरफुराउँदो बनाउनु पर्यो हामीले। त्यसपछि 20-25 टन गाईको मल प्रति हेक्टरको दरले चाहिँ हालेर राम्रोसँग मिसाउनु पर्छ,
0: हजुर हजुर।
1: अनि साथै 60 किलोग्राम फस्फरस, 60 ग्राम पोटास अनि 10 किलोग्राम चाहिँ बोरन प्रति हेक्टरको दरले मिसाउनु पर्छ त्यो जमिनमा। फुरफुराउँदो बनाइसकेपछि यो सबै मिलाउनु पर्यो,
0: हजुर।
1: र रोपेको 30 अनि 45 दिनमा चाहिँ 50 किलोग्राम नाइट्रोजन रोपेको पछि यो चाहिँ,
0: हजुर हजुर,
1: 50 किलोग्राम नाइट्रोजन प्रति हेक्टरको दरले हामीले हाल्नुपर्छ, त्यो एकदम याद गर्नु पर्यो जसले यो ब्रोकलीको खेती गर्दैछ। कतिवटा कुरो त लेखेर राख्नुपर्छ, यसरी भन्दाखेरि बिर्सिन्छ, नबुझेको कुरा पछि हामीलाई सोध्दा पनि भयो होइन सुल्ठे भाइ। अनि डोलोमाइट 8-10 क्विन्टल प्रति एकरको दरले चाहिँ रोप्नु 6 हप्ता अघि बारीमा मिसाएर चाहिँ तरुले रोग लाग्ने, त्यसो गर्यो भने चाहिँ यो तरुले रोग लाग्ने सम्भावना पनि कम हुन्छ है, त्यसले गर्दा हामीले सबै कुरो जानेर।
0: ए हजुर हजुर, कान्छी माई दिदी भनेपछि हामीले 6 हप्ता अघि चाहिँ उक्त काम गर्नु पर्यो है।
2: अहिले गर्दाखेरि लगभग तपाईँले यो जमिन तयारी गर्नु चाहिँ ठिक हुन्छ, अहिलेदेखि नै तपाईँले तयारी गर्यो भने चाहिँ एकदमै
1: चुल्ठो।
0: त्यही भएर त मैले आजको सभामा यो विषय लिएर आएको नि दाजु,
1: राम्रो गर्नुभयो तपाईँले यसरी अगाडि नै सोधिरहेछ भने धेरै कुरोबाट तपाईँलाई राम्रो हुन्छ नि।
0: हजुर हजुर, चुल्ठे दाजु,
2: हजुर,
0: त्यस्तै प्रकारले अब हाम्रो बिउ त यहाँ बिजन तयारी भयो है, अब त्यसलाई रोप्ने तरिका पनि बताइदिनुहोस् न।
2: अब यो तयारी भएको बिरुवा मुख्य जमिनमा रोप्नु पर्दा रोप्दा चाहिँ एकाअर्कामा 45-45 सेन्टिमिटरको दूरी राख्नु पर्यो।
0: ए हजुर,
2: किनभने त्यो दूरी राखेर चाहिँ रोप्नु पर्यो। रोपाई चाहिँ अलिकति बेलुकी पख गर्यो भने चाहिँ एकदमै उत्तम हुन्छ।
1: दिउँसो रोप्दा के हुन्छ भन्दाखेरि हामीले अब जस्तो टटेनपुर घाम लागेको छ भने दिउँसो रोप्दाखेरि त्यो ओइलेर जान्छ, तर बेलुकी पख घाम अस्ताइसकेपछि रोप्दा चाहिँ रातभरिमा चाहिँ चिस्यानीले गर्दाखेरि त्यो त फेरि मजाले बिहान हेर्दाखेरि त्यो मजाले जागिरहेको हुन्छ नि त, ओइलिनु पाउँदैन रातभरिमा त्यो।
0: हजुर हजुर, त्यो रातको त्यो चिसोले भेटेको कारणले गर्दाखेरि चाहिँ त्यो ओइलिनु पाउँदैन। अन्त यसरी आज धेरै राम्रो प्रकारले मलाई यहाँ जानकारी दिनुहुँदैछ कान्छी माई दिदी साथै हाम्रो चुल्ठी दाजुले। त्यस्तै प्रकारले यो झारपातको गोडाई, अब झारपात त पलाउँछै पलाउँछ नि त्यो रोपेपछि है,
1: त्यसको चाहिँ हजुर
0: त्यो चाहिँ कस्तो प्रकारले गर्नु त्यो पनि बताइदिनु।
1: झारपातको गोडाईको कुरा गर्दा रोपेको 35-30 दिनमा चाहिँ हामीले झारपात उखाल्नु पर्यो, किनभने झारपात त उख्लि पलाउँछ नि त। जति हामीले त्यहाँ मलजलहरू हालेको छौँ यो झारपात बेसी पलाएको छ भने त्यो झारपातले नै खाइदिन्छ, अन्त बिजन त बोट त मरेर जान्छ, त्यसले गर्दा हामीले समय यसो हेरेर झारपात पनि उखाली हाल्नु पर्यो। अनि साथै हामीले 50 किलोग्राम नाइट्रोजन प्रति हेक्टरको दरले चाहिँ हाल्नुपर्छ। त्यस्तै प्रकारले सिँचाइ पनि गर्नु पर्यो। अब यसको पातहरू यसो ठुलो हेर्नुपर्छ, ठुलो ठुलो भएकोले चाहिँ अब यसलाई धेरै पानीको खाँचो त पर्छ, तर पनि अब जमिरहनु चाहिँ दिनु भएन त्यहाँ पानी, त्यसैले अब सिँचाइ माटोको पानी राख्न सक्ने क्षमता तथा वातावरणमा पनि यसले निर्भर गर्छ। र गर्मीको मौसममा चाहिँ हामीले नयाँ बोटलाई चाहिँ सके भने हामीले 5 दिनको अन्तरमा चाहिँ सिँचाइ दिनु चाहिँ एकदमै जरुरी छ।
0: ए हजुर हजुर,
2: त्यही कान्छीमा

0: दिदीले भनेको सिँचाइको कुरामा रोपेको तुरुन्तै पानी चाहिँ दिनु पर्यो, अनि 7 दिनको 10 दिनको अन्तरमा आवश्यकता अनुसार सिँचाइ गर्यो भने चाहिँ अझै राम्रो हो। यहाँ दिदीले भनिहाल्नु भयो कि अब पानी जम्न दिनु हुँदैन भन्ने कुराहरू पनि गर्नुभयो। यो रोपिसकेपछि फलन भनौँ न उत्पादन चाहिँ तपाईँको 80 दिनको 90 दिनमा चाहिँ यो एकदमै फसल तयार हुन्छ। साधारणत 1 हेक्टरमा लगभग 250 क्विन्टलसम्म चाहिँ उत्पादन हुन्छ,
1: धेरै उत्पादन हुन्छ।
2: भनेपछि यो हामीले जे जे भनेको छ है त्यही हिसाबले यो खेतीपाती गर्न सक्यौँ भने चाहिँ रोपेको 80-90 दिनमा चाहिँ फसल तयार भएर पनि राम्रो प्रकारले उत्पादन हुने रहेछ।
0: एकदमै एकदमै। अब तपाईँले सोचिहाल्नुहोस् अब जुलाई अगस्तमा नर्सरी बनायौँ भने है अगस्त सेप्टेम्बरमा रोपाई गरेर नोभेम्बरदेखिको जनवरीसम्म चाहिँ उत्पादन हुन्छ भनौँ न, त्यो हिसाबले चाहिँ हामीले अनुमानित त्यो हिसाबले गर्यौँ भने चाहिँ राम्रो हुन्छ। तर यो ब्रोकोली खेतीमा नि ध्यान दिनुपर्ने कुराहरू चाहिँ के छ भनेदेखिको कतिपय किराहरू पनि लाग्छ। अब किराहरू चाहिँ अब पातमा सानो सानो पुवाल पार्ने है पात जाली जस्तो देखिने अब त्योहरू किराहरू लाग्छ, अब त्यसको व्यवस्थापन चाहिँ गर्नु पर्यो। फेरोमोन ट्र्यापहरू पाउँछ होइन, रोकथाम गर्नु पर्यो। जस्तो अब कोपीहरूको हामीले जस्तो प्रकारले गर्छौँ त्यही हिसाबले गर्नु पर्यो। अनि अहिले प्राय प्राय निमको तेलहरू पाउँछ, त्यो निमको तेलहरू चाहिँ प्रयोग गर्नु भनेर चाहिँ म चाहिँ त्यो अरू रासायनिक दबाईहरू भन्दा चाहिँ निमको तेलहरू प्रयोग गर्नु भनेर चाहिँ त्यही हिसाबले चाहिँ भन्छु। अब त्यस्तै लाई किरा त समस्त अब प्राय प्राय हामीले खेतीपाती गर्दाखेरि लाग्छै लाग्छ,
1: यसले पनि एकदमै
0: सताउँछ सताउँछ। अनि
1: अब देखिँदैन पनि हेर्दाखेरि अब त्यो लाई किरा त हरियो हरियो रङको हुन्छ, फेरि कोपीको पत्ता पनि हरियो, त्यसले गर्दा हामीले यो यो अब लाई किरालाई पनि हामीले अघि यहाँ चुल्ठे भाइले भने जस्तै निमको जुन चाहिँ दबाई छ त्यसले हामीले यसलाई रोकथाम चाहिँ गर्न सक्छौँ।
2: ए हजुर, भनेपछि यो लाई किरा यो रोकथाम गर्ने विशेष उपाय भनेको चाहिँ निमको तेलले चाहिँ हामीले
0: विशेष गरी हामीले यो ब्रोकोली लगाउँदाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ अब रोग किराहरू त लाग्छ, हरेक खेतीमा नै
2: लाग्छ,
0: खेती गर्दा पनि लाग्छ है, बन्दकोपी लगाउँदा पनि लाग्छ, ब्रोकोलीमा पनि लाग्छ। तर विशेष गरी चाहिँ यो ब्रोकोली खेती गर्दाखेरि चाहिँ एकदमै आय स्रोत एकदमै राम्रो हुन्छ, त्यो भएर चाहिँ हामीले ध्यान दिएर चाहिँ अब अधिक हामीले कमाइ गर्न सक्छौँ यो ब्रोकोली खेतीमा चाहिँ। अब बुहारीले त पहिला पनि गरेको होइन, कतिपय कुरा त थाहा पनि छ, अनि हामीले जानेको कुराहरू चाहिँ अब यो बताइदिँदैछौँ। अब पानी नजम्ने जमिनमै रोप उयो गर्नु पर्यो, रोप्नु पर्यो, धेरै बाक्लो रोप्नु भएन, अनि रोग लागेको बिरुवाहरू चाहिँ खेतमा राख्नु भएन होइन। अब ब्रोकोलीको बजार त राम्रो छ, माग राम्रो छ नि,
1: महँगो पनि त छ
0: हो, महँगो छ, त्यही भएर त यहाँ बुहारीले चाहिँ महँगो छ अलिकति आयस्रोत बढ्छ कि भनेर
2: मैले अलिकति समय अगाडि नै आजको सभामा यो विषय लिएर आएको थिएँ। त्यही अनुसार आज कान्छीमाया दिदी साथै चुल्टे दाजुले एकदमै राम्रो प्रकारले मलाई जानकारी दिइहाल्नु भयो। अब सभाको समय कति छ हौ?
1: अब तपाईँले राम्रो कुरो सोचेर आएर यहाँ सभामा राख्नु भयो, हामीले पनि बताउने मौका पायौँ। अब यस्तो प्रकारले तपाईँले ब्रोकोलीको खेती गरेर आय स्रोत बढाउनु भयो भने तपाईँलाई त एकदमै राम्रो है। यसो तपाईँले जानेको बुझेको कुरा अरूलाई पनि बताइदिनुहोस् अनि अरूको पनि यस्तो भलाइ हुने होइन कि कसो हो चुल्ठे भाइ?
0: एकदमै एकदमै। अब यो जानकारी चाहिँ आफैमा सीमित नराख्ने, सबैलाई बताइदियो भने चाहिँ अरूले पनि गर्छन् होइन,
1: त्यहाँबाट आय स्रोत पनि धेरै नै
0: धेरै हुन्छ। अनि यही कुराकानी गर्दा गर्दै यहाँ हाम्रो साइली बुहारीले त बुझ्नु भएको छ ब्रोकोली खेतीको विषयमा, हामीले पनि एकदमै जानकारी त अब सकेसम्म बुझेसम्म हामीले गरायौँ होइन। अब
2: चित्त बुझ्यो, साथै सभाको समय छ भने त अझै एउटा गीत पो सुन्ने विचार गरे त
0: यहाँ जानकारीबाट पनि चित्त बुझ्यो, फेरि अर्को गीत सुनेर मनोरञ्जन गर्ने
2: मनोरञ्जन पनि गर्ने विचार
1: लु न त
2: सुनाउन त।

0: लौ त चुल्ठे भाइ यहाँ साइली बुहारी गीत सुन्यो आनन्द भयो एकदमै स्फूर्ति पनि भयो होइन र अब यसरी गीत सुन्दा सुन्दा के गर्नु समय भयो भनेपछि त समयले हामीलाई पर्खने पनि होइन जाने मेलोमेसो गर्नु पर्यो भोलि त हाम्रो गाड छँदैछ
1: भोलि पनि अब सभामा आउनै पर्छ
0: यसरी काम लाग्ने कुराहरू फेरि बताउँदै जानुपर्छ चित्त पनि बुझाउँदै जानुपर्छ
1: साइली बुहारीले ब्रोकलीको खेतीको विषयमा हामीले जानेको जानकारी गराइहाल्यौँ अब कुनै कुरा बुझेन भने चाहिँ फेरि अर्को सभामा आएर सोध्न सक्नुहुन्छ अनि जति पनि नबुझेको कुराहरू छ भने नयाँ प्रकारले लाउँदैछ भने कृषि कार्यालयमा चाहिँ एकपल्ट सम्पर्क गरेर खेतीपाती गर्यो भने चाहिँ सबैभन्दा राम्रो
2: हुन्छ।

सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति। मौसम विज्ञान विभाग अनुसार हाल उत्तर पश्चिम मनसुन सक्रिय भइरहेको कारण आगामी 1 जुलाई 7 सम्म उत्तर बङ्गालका प्राय सबै जिल्लाहरू लगायत सिक्किमका सीमावर्ती क्षेत्रहरूमा घनघोर वर्षा हुने सम्भावना प्रगाढ रहेको छ।

प्रादेशिक समाचार रक्षा राईबाट सुन्नुहोस्। त्रिपुराका पूर्व मुख्यमन्त्री तथा सांसद विप्लव कुमार देव सिक्किम भ्रमणमा आउनुभएको छ। उहाँले सोमबार मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राजधानी स्थित उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो। श्री तामाङले सांसद विप्लव कुमार देव र उहाँकी धर्मपत्नी त्रिवेणी रावलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित महसुस गर्नुभएको अनि आपसी हित र साझा चासोका विविध विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गर्नुभएको छ। श्री तामाङले सांसद देवको जनसेवा राष्ट्र सेवाको यात्रा अझ सफल र प्रभावकारी रहोस् भनेर हार्दिक शुभकामना

कामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका प्रख्यात वास्तुकार कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रसाइलीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। उहाँले स्वर्गीय रसाइलीले सिक्किमको वास्तुकला कला फोटोग्राफी तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा पुर्याएको अतुलनीय योगदानले अमेट छाप छोडेको र आफ्नो सृजनशीलता दूरदृष्टि तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने समर्पण मार्फत असंख्य व्यक्तिहरूलाई प्रेरित गरेको उल्लेख गर्नुभयो। उहाँले शोक सन्तप्त परिवारमा हार्दिक संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ। भारत सरकारको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय महत्वको संस्था राष्ट्रिय रक्षा विश्वविद्यालयले अरूणाचल प्रदेशको पासीघाट क्याम्पसमा निम्न विषयहरूका लागि आवेदनहरू आमन्त्रित गरिरहेको छ। प्रहरी प्रशासन र रणनीतिक व्यवस्थापनमा एमए, सुरक्षा व्यवस्थापनमा बीए, प्रहरी विज्ञानमा डिप्लोमा, शक्ति र कन्डिशनिङमा स्नातकोत्तर डिप्लोमा अनि साइबर सुरक्षा र डिजिटल फोरेन्सिक्समा स्नातकोत्तर डिप्लोमा। इच्छुक उम्मेद्वारहरूले ru.ac.in/arunachalpradeshcampusमा आवेदन दिन सक्छन् वा admission.ap@rru.ac.in मा मेल गर्न सक्छन्। थप स्पष्टीकरणको लागि उम्मेद्वारहरूले 7005593779 मा सम्पर्क गर्न सक्छन्। एक प्रमुख राष्ट्रिय सुरक्षा अनुसन्धानले पाकिस्तानसँग सम्बन्धित आतंकवाद र जासुसी सञ्जालको सिक्किमसँग सम्भावित सम्बन्ध भएको खुलासा गरेको छ। अनुसन्धानसँग सम्बन्धित स्रोतहरू अनुसार मुहम्मद नामका एक युवकलाई यस मुद्दाको सम्बन्धमा गान्तोकमा पक्राउ गरिएको थियो। सुरक्षाकर्मीहरूले सन्दिग्धलाई हिरासतमा लिनुअघि गान्तोकको नामनाम रोड नजिकैको पान पसल र निवासमा राति अबेर अपरेशन गरेका थिए। अनुसन्धानकर्ताहरूले सन्दिग्धले कथित गतिविधिहरूको सम्बन्धमा वित्तीय लेनदेनको पनि जाँच गरिरहेका छन्। यो मुद्दा हाल अनुसन्धानको क्रममा छ र अदालतको कार्यवाही चलिरहेको छ। निर्वाचन आयोगले सिक्किम सरकारको मुद्रण तथा स्टेशनरी विभागका सचिव एबी कार्कीलाई ग्याल्सिङ र सोरेङ जिल्लाका लागि मतदाता नामावली पर्यवेक्षकको रूपमा नियुक्त गर्न स्वीकृति दिएको छ। मतदाता नामावली पर्यवेक्षकले तोकिएका जिल्लाहरूमा विशेष गहन संशोधन प्रक्रियाको निरीक्षण गर्नेछन् र मतदाता नामावली संशोधनको प्रगतिको अनुगमन गर्नेछन्। पर्यवेक्षकलाई आयोगको विद्यमान निर्देशन अनुसार सिक्किममा मतदाता नामावली संशोधनको प्रगतिबारे आवधिक प्रतिवेदन निर्वाचन आयोगमा पेश गर्न निर्देशन दिइएको छ। हालै पञ्जाबमा सम्पन्न 5 अन्डर 15 सब जुनियर गर्ल्स एण्ड बोइज राष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा सोनिया सुब्बाले कांस्य पदक जितेकी छिन्। सुश्री सुब्बाले खेलो इण्डिया सेन्टर बक्सिङ सोरेङबाट आफ्नो बक्सिङ यात्रा सुरु गरेकी थिइन्, जहाँ उनको प्रतिभा र समर्पणलाई पहिलो पटक प्रवर्धन गरिएको थियो। पछि उनको क्षमतालाई पहिचान गर्दै उनलाई खेलो इण्डिया स्टेट सेन्टर अफ एक्सिलेन्स रेशीथाङमा भर्ना गरियो, जहाँ उनले उच्च प्रदर्शन टोलीको मार्गदर्शनमा आफ्नो सिप विकास गरिन्। उनको यस उल्लेखनीय उपलब्धि सिक्किमको लागि एक गर्वको क्षण हो। सिक्किम क्रिकेट संघद्वारा आयोजित ग्रीष्मकालीन क्रिकेट शिविर 2026 जून 28 पाक्योङको डिक्लिङ मैदानमा ठूलो जोश र उत्साहका साथ सुरु भयो। यो शिविर 5 जुलाई 2026 जारी रहनेछ र बीसीसीआई प्रमाणित स्तर बी प्रशिक्षक किकम भुटियाद्वारा सञ्चालन गरिँदैछ। शिविरमा पाक्योङ जिल्लाभरिका युवा क्रिकेट खेलाड़ीहरूले हप्ताभरि ब्याटिङ, बोलिङ, फिल्डिङ, फिटनेस र म्याच अभ्यासमा संरचित प्रशिक्षण प्राप्त गर्नेछन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताले अत्यन्तै सुन्नुहुँदै थियो गान्तोक केन्द्रको प्रादेशिक समाचार। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब सुन्नुहोस् हाम्रो अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। यस केन्द्रको प्रादेशिक समाचार सुनाउनेछौँ अहिले 6:50 बालकुमार घिमिरेको स्वरमा लोकलहरी 7 बजे, अनि त्यसपछि 7:15 समय रहनेछ सुरसङ्गमको आजकी कलाकार प्रणिता राई। युवावाणीको प्रसारण समय रहनेछ 8 बजेदेखि। समाचार एकांशको प्रस्तुति चर्चा चौतारी 8:30। यस अतिरिक्त

आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू। क्रमैले 9:15 स्पोटलाइट, 9:30 मन्थन, त्यसपछि सभाको अन्तमा रात्रि 10 बजेदेखि विविध भारतीको सङ्गीतमय कार्यक्रम। बिहान 6:22 आरम्भ हुनेछ भोलिको हाम्रो बिहानी प्रसारण 6:30 अर्चनाबाट, जसमा कुमारी अधिकारी शर्माद्वारा सेवा नै साधना बारे प्रकाश पारिनेछ। 7:05 आधुनिक गीत डिजे बराइलीको स्वरमा, त्यसपछि 7:15 विविध स्वरमा केही नेपाली भजनहरू प्रसारण गरिनेछ। सङ्गीत प्रवाह 7:35, 8:30 समय रहनेछ पोखिला लखेपीको सङ्घर्ष अनि सफलताको कथाको रिक्देन योन्जनबाट, डिक्सन योन्जनबाट। सन्दर्भ अनि हिन्दी चलचित्रका गीतहरू 8:45 9:30 खेल संसार, जसमा फुटबल लगायत अन्य ताजा खेल समाचारहरू समावेश रहनेछन्। हेलो खरसाङ 10:02 पुरानो 11:30 बङ्गला सङ्गीत अन्तर्गत केही बङ्गला चलचित्रका गीतहरू विविध स्वरमा प्रस्तुत गरिनेछ कार्यक्रम चित्रमाला अन्तर्गत। तपाईँको अनुरोधमा मध्याह बाह्र बजेर 5 मिनटदेखि 12:30 समय रहनेछ मेरोभी टाइमको। दिउँसो 1:02 तिब्बती कार्यक्रम विश्वमा हामी 3:20 जसमा भोलि निर्मल गुरुङद्वारा नेसनल डक्टर्स डे एक विश्लेषणमाथि चर्चा प्रस्तुत गरिनेछ। अपराह्न 4 बजे आकाशवाणी खरसाङ पोस्टकार्ड पोडकास्ट क्रिस्पिन छेत्रीको साथमा, 5:05 समय रहनेछ जय जवानको, त्यसपछि इभिनिङ मेलोडिज 5:30। 6:10 गाउँले सभामा भोलि सडक दुर्घटना अनि सडक सुरक्षाबारे चर्चा गरिनेछ। यस केन्द्रको प्रादेशिक समाचार 6:50। क्रमैले 7:15 लोकरानी अनि स्वरसँगम विविध स्वरमा, साथै सृजना देवानको स्वरमा। युवावाणी कोसेली मैले मन पराएका गीतहरू ज्योति रवि दासद्वारा 8:00। यस अतिरिक्त पनि भोलि रात्रि रिले गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रम, क्रमशः 9:15 स्पोटलाइट, 9:30 राष्ट्रिय कार्यक्रम चर्चाका विषय है, त्यसपछि रात्रि 10:00 विविध भारतीको छाया गीत। हाम्रै सबै प्रसारणहरू एफएम 103.5 MHz लगायत मोबाइल एप्लिकेसन न्युज एन एआरसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 102.2 MHz पनि उपलब्ध रहनेछन्। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि। जनसाधारणलाई संयुक्त विभागबाट जलपाइगुडी, कुचबिहार, दिनाजपुर, दार्जिलिङ, कालेबुङ र सिक्किममा आउँदो 48 घन्टाभित्र 20 सेन्टिमिटरसम्मको मुसलधारे पानी पर्ने चेतावनी जारी गरेको छ।

0: आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब वरिपरिका ताजा हाल खबर जान्नलाई सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि कथित रूपले अण्डा फ्याँकिएका घटनाहरूलाई लिएर दर्ता जनहित याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले राज्य सरकारसित पूर्ण रिपोर्ट मागेको छ। दार्जिलिङका सांसद राजु विष्टले लङभ्यू चिया कमान मालिकको सम्पत्ति सम्बन्धित विभागहरूले कुर्की गरी त्यसबाट प्राप्त रकम मार्फत श्रमिकहरूको पिएफ तथा अन्य बाँकी रकम भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाइरहेका बताइनुभएको छ। खरसाङका विधायक सोनाम लामाले आज सहरमा विभिन्न प्रकारका भ्रम फैलाउने तथा वातावरणलाई अनावश्यक रूपमा बिगार्ने प्रयासहरू भइरहेको तथा यसप्रति सबै सचेत हुनुपर्ने अनुरोध गर्नुभएको छ। अनि मौसम विभागले उत्तर बङ्गालका जिल्लाहरूमा मुसलधारे वर्षाको क्रम जारी रहने बताएको छ। अब समाचार विस्तारमा। तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि कथित रूपले अण्डा फ्याँकिएका घटनाहरूलाई लिएर दर्ता जनहित याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले राज्य सरकार

0: को बताउनुभयो। उल्लेखनीय छ, गत 22 जुनमा दर्ता गरिएको यस जनहित याचिकामा तृणमूल कंग्रेसले पार्टीका नेता एवं कार्यकर्ताहरूमाथि सुनियोजित तरिकाले हमला गरिएको आरोप लगाएको थियो। समाचार कक्षबाट म रोशनी छेत्री।
1: दार्जिलिङका सांसद राजु विष्टको गाडीधुरा भ्रमणको क्रममा आज लङभ्यू चिया कमानका आन्दोलनरत श्रमिकहरूले संसदसित भेटघाट गरेका छन्।
2: भेटघाटको क्रममा हिल प्लान्टेशन इम्प्लोइज युनियन लङभ्यू एकाइका संयोजकको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बगानको वर्तमान अवस्थाबारे जानकारी गराउँदै समस्या समाधानका लागि यथाशीघ्र मन्त्री स्तरीय बैठक आह्वान गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको बताइएको छ। यसै क्रममा सांसद विष्टले मालिक गोविन्द गर्ग विरुद्ध श्रम विभाग र पीएफ विभागले आवश्यक कानूनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभएको छ। सांसद अनुसार सम्बन्धित विभागहरूले मालिकको सम्पत्ति कुटकी गरी त्यसबाट प्राप्त रकम मार्फत श्रमिकहरूको पीएफ तथा अन्य बाँकी रकम भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन्। स्मरण रहोस्, यसअघि पनि सांसद विष्टले लङभ्यू श्रमिकहरूको अनसन स्थलबाट 7 दिनभित्रमा समस्याको समाधान हुने वचन दिएका थिए। आकाशवाणी समाचार खरसाङ कक्षबाट स्नेहा थामी।
1: दार्जिलिङका सांसद राजु विष्टले आज खरसाङको गाडीधुरा सामुदायिक भवनमा राज्य सरकारको आदिवासी विकास विभागद्वारा आयोजित हुल दिवस कार्यक्रममा सहभागिता जनाउनुभयो। सांसद विष्टले सन्ताल हुल आन्दोलनका अमर वीरहरू सिधो मुर्मू, कान्हु मुर्मू, चाँद मुर्मू, भैरव मुर्मू, फुलो मुर्मू अनि झानो मुर्मूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको साहस, त्याग अनि बलिदानलाई अन्याय तथा औपनिवेशिक शासन विरुद्धको ऐतिहासिक सङ्घर्षको प्रतीकका रूपमा स्मरण गर्नुभयो। राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आदिवासी समुदायको योगदानको प्रशंसा गर्दै समानता, सामाजिक न्याय र समावेशी विकासप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। यस अवसरमा दार्जिलिङ जिटिए क्षेत्रका उत्कृष्ट अनुसूचित जनजाति विद्यार्थीहरूलाई डाक्टर भीमराव अम्बेदकर मेधा पुरस्कार 2026 प्रदान गरिएको पनि सांसद विष्टले बताउनु भएको छ। दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढीमा दार्जिलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रका पर्यटन व्यवसायी तथा हितधारकहरूसित आयोजित बैठकमा सहभागिता जनाउनु भएको छ। सांसद विष्टद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बैठकमा उत्तर बङ्गालसहित राज्यको पर्यटन विकासको सम्भावना र भावी योजनाबारे छलफल गरियो। बैठकमा पर्यटन पूर्वाधार विस्तार, नयाँ गन्तव्यहरूको प्रवर्धन, निजी लगानी आकर्षित गर्ने तथा सतत पर्यटनलाई प्रोत्साहन गर्ने विषयमा राज्य सरकार प्रतिबद्ध रहेको जानकारी श्री विष्टले दिनुभएको छ। बैठकमा सहभागी पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विभिन्न समस्या, चुनौती र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा पर्यटन मन्त्री शङ्कर घोष, एमएसएमई मन्त्री अशोक डिण्डा तथा पर्यटन विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। खरसाङका विधायक सोनाम लामाले आज शहरमा विभिन्न प्रकारको भ्रम फैलाउने, अफवाह सृजना गर्ने तथा वातावरणलाई अनावश्यक रूपमा बिगार्ने प्रयासहरू भइरहेको तथा यसप्रति सबै सचेत हुनुपर्ने अनुरोध गर्नुभएको छ। विशेष गरी खरसाङ हाट बजारका सम्पूर्ण व्यवसायीहरूलाई कुनै पनि अफवाह तथा गलत सूचनाबाट नआत्तिने धैर्य अनि समयता अपनाउँदै आफ्नो व्यवसाय सञ्चालन गरिरहने श्री लामाले अनुरोध गर्नुभएको छ। यसका साथै विधायक लामाले सम्बन्धित प्रशासन तथा हितधारक पक्षसित संयुक्त छलफल गरी समस्याको उचित र दीर्घकालीन समाधान खोज्न आवश्यक पहल गरिने विश्वास व्यक्त पनि गर्नुभएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रशिक्षित बेरोजगार युवा कल्याण संगठनका अध्यक्ष सुदन गुरुङले स्पिड पोस्ट मार्फत ज्यान लिने धम्कीपूर्ण पत्र प्राप्त भएको बताउँदै आज दार्जिलिङ सदर पुलिस थानामा प्राथमिकी दर्ता गराएका छन्। गुरुङले पुलिसमा दिएको प्राथमिकी अनुसार यो बैराङ पत्र हिजो जुन 29 तारिकको दिन प्राप्त भएको बताएका छन्। नेपाली अनि अङ्ग्रेजी भाषाको मिश्रणमा लेखिएको पत्रमा जिटिए शिक्षक भर्ती सम्बन्धी कानुनी लडाईँ तत्काल रोक्न चेतावनी दिएको उल्लेख सुदन गुरुङले गरेका छन्। पत्रमा यसलाई अन्तिम चेतावनी मानि चुप लागेर बस्न भनिएको सुदन गुरुङले बताएका छन्। राज्यमा नयाँ सरकार सत्तामा आएपछि एकपछि अर्को ग्राम पञ्चायतहरूमा राजीनामाको क्रम सुरु भएको छ। यसै क्रममा अब नक्सलबारी ब्लकको मनिराम ग्राम पञ्चायत प्रधान गौतम घोषले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। बोर्डको एक वर्ष पूरा हुन अघि नै उनको यो राजीनामा चर्चाको विषय बनेको छ। उल्लेखनीय छ, 2022 पञ्चायत चुनावमा मनिराम ग्राम पञ्चायतको कुल 18 सिटहरूमा तृणमूल कङ्ग्रेसले 12,

भारतीय जनता पार्टीले 5 अनि 1 सिटमा निर्दलीय उम्मेद्वारले जित दर्ता गरेका थिए। बहुमतको आधारमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गरेको थियो भने गौतम घोषलाई प्रधान बनाइएको थियो। राजीनामा दिएपछि गौतम घोषले यो निर्णय पारिवारिक कारण अनि शारीरिक अस्वस्थताको कारण लिएको बताएका छन्। किरात खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समितिको आयोजनामा गत 28 जुन 2026 दिन दार्जिलिङको हृदयस्थल चौरस्तामा भव्य रूपमा सम्पन्न भएको किरात खम्बु राई सांस्कृतिक उत्सव 2026 संस्थानका मिरिक महकुमा समितिले सिली नृत्य र माङ्पा माङ्माहरूको उत्कृष्ट प्रस्तुतिले अतिथिहरू अनि दर्शकहरूको मन जित्न सफल बनेको थियो। संस्थानले यो उपलब्धि किरात खम्बु समुदायको मात्र नभई सम्पूर्ण पहाडको सांस्कृतिक गौरवको पहिचानलाई उजागर गरेको धारणा व्यक्त गरेको छ। सफलताको खुसीमा मिरिक महकुमा समितिले आज माङ्पा माङ्माहरूलाई सम्मान जनायो। सम्मान कार्यक्रममा मिरिक महकुमाबाट सिली टोली र माङ्पा माङ्माहरूले उत्साहपूर्वक रूपमा भाग लिएका थिए। राज्यमा दक्षिण पश्चिम मनसुन पूर्ण रूपले सक्रिय बनेको छ, जसको प्रभाव राज्यका अधिकांश भागहरूमा आगामी केही दिनसम्म भारी वर्षा हुने प्रबल सम्भावना रहेको छ। मौसम विभाग अनुसार उत्तर बङ्गालका जिल्लाहरूमा मुसलधारे वर्षाको क्रम जारी रहनेछ भने दक्षिण बङ्गालका जिल्लाहरूमा पनि चट्याङ अनि गर्जन साथ भारी वर्षा हुने अलर्ट जारी गरिएको छ। मौसम विभागको रिपोर्ट अनुसार उत्तर बङ्गालका 5 जिल्लाहरू दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहारमा आगामी 24 देखि 48 घण्टाको अवधि अत्याधिक भारी वर्षा हुने आशंका रहेको छ। पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाको कारण पहिरो जाने खतरा बढेर गएको छ, जसपछि साधारण मानिस साथै प्रशासनलाई पनि पूर्ण रूपले सतर्क बस्ने निर्देश दिएको छ। मालदा, उत्तर अनि दक्षिण दिनाजपुरमा पनि गर्जन साथ मध्यमदेखि भारी वर्षाको क्रम जारी रहने मौसम विभागले बताएको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। तृणमूल कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि कथित रूपले अण्डा फ्याँकिएका घटनाहरूलाई लिएर दर्ता जनहित याचिकामाथि सुनवाई गर्दै कलकत्ता उच्च न्यायालयले राज्य सरकारसित पूर्ण रिपोर्ट मागेको छ। दार्जिलिङका सांसद राजु विष्टले लङभ्यू चिया कमान मालिकको सम्पत्ति सम्बन्धित विभागहरूले कुर्की गरी त्यसबाट प्राप्त रकम मार्फत श्रमिकहरूको पिएफ तथा अन्य बाँकी रकम भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाइरहेका बताउनु भएको छ। खरसाङका विधायक सोनाम लामाले आज सहरमा विभिन्न प्रकारका भ्रम फैलाउने तथा वातावरणलाई अनावश्यक रूपमा बिगार्ने प्रयासहरू भइरहेको तथा यसप्रति सबै सचेत हुनुपर्ने अनुरोध गर्नुभएको छ अनि मौसम विभागले उत्तर बङ्गालका जिल्लाहरूमा मुसलधारे वर्षाको क्रम जारी रहने बताएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 7:50 मा पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

प्रादेशिक समाचारपछि श्रोताहरूले पनि स्वागत छ हाम्रो प्रसारणमा। अलिघडी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ एफएम 103.5 मेगाहर्जमा, अनि सँगसँगै मोबाइल एप्लिकेसन न्युज अन एयरमा पनि, अनि हाम्रो प्रसारण पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध रहने गर्दछ श्रोता। र अब प्रस्तुत छ अघिल्लो कार्यक्रम लोकलहरी, जसमा आज हामी यहाँले सुनिरहेछौँ एकै कलाकार बालकुमार घिमिरेको स्वरमा केही लोक भाकाहरू।

0: श्रोतालयले सुन्नुहुँदै थियो एकै लोक गायक बालकुमार घिमिरेको शर्मा केही लोक भाकाहरू।
1: के तपाईँको दृष्टि धमिलो छ?
2: यसलाई लापरवाही नगर्नुहोस्।
1: सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: आधुनिक गीतको कार्यक्रम सुरसङ्गम, जसमा आज हामी यहाँले सुनिरहेछौँ एकै गायिका प्रणिता राईको स्वरमा केही आधुनिक गीतहरू।

श्रोताहरूले सुन्नुभयो एकै गायिका प्रणिता राईको स्वरमा केही आधुनिक कार्यक्रम स्वरसँग बन्धगत र अब रिलिभ रहेछौँ आकाशवाणीका नेपाली र बङ्गला समाचार प्रतीक्षा साँच्नुहोला।

नेपाली हो समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौं आजका मुख्य समाचार। हुल दिवसका अवसरमा राष्ट्रपति प्रधानमन्त्री सहित शीर्ष नेताद्वारा सन्थल विद्रोहका वीर सहित प्रति श्रद्धाञ्जली, राष्ट्रपति मुर्मूद्वारा केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन, लोकसभा अध्यक्ष ओम बिरलाद्वारा अन्तर्राष्ट्रिय संसदीय दिवसको शुभकामना, स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्ति विकासमा सरकारको जोड अनि सुरक्षित र कानूनी आप्रवासनमा भारतको जोड समाचार विस्तारमा। हुल दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिदो कान्हु, चैद भैरव, फुनो जानो तथा सन्थल विद्रोहका वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँहरूले आदिवासी समुदायको पहिचान, सम्भावना र अधिकारको रक्षाका लागि उहाँहरूले गरिएको ऐतिहासिक सङ्घर्ष तथा बलिदानको स्मरण गर्नुभएको हो। उहाँहरूले सन्थल विद्रोहले भारतको स्वतन्त्र आन्दोलनलाई नयाँ ऊर्जा दिएको उल्लेख गर्दै वीर शहीदहरूको साहस, देशभक्ति र बलिदानले आगामी पुस्तालाई पनि प्रेरित गरिरहने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज आन्ध्र प्रदेशको विशाखापट्टनम स्थित केन्द्रीय जनजाति विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई

0: सम्बोधन गर्नुभयो। उहाँले समारोहमा सन् 2020 देखि 2025-26 शैक्षिक सत्रसम्म अध्ययन पूरा गरेका 372 जना विद्यार्थीलाई उपाधि प्रदान गर्नुभएको छ भने उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका 13 जना विद्यार्थीलाई स्वर्ण पदक पनि प्रदान गर्नुभयो। कार्यक्रममा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, आन्ध्र प्रदेशका राज्यपाल एस अब्दुल निजिर तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति मुर्मूले भोलि आन्ध्र प्रदेशको अनन्तपुर स्थित केन्द्रीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम रहेको छ। लोकसभा अध्यक्ष ओम बिरलाले अन्तर्राष्ट्रिय संसदीय दिवसका अवसरमा विश्वभरका निर्वाचित जनप्रतिनिधि तथा लोकतान्त्रिक संस्थाहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले संसद जनताको इच्छा, अधिकार र विश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताउँदै बलियो, स्वतन्त्र र जवाबदेही संसद नै लोकतन्त्रको वास्तविक शक्ति र नागरिक अधिकारको प्रमुख संरक्षक भएको उल्लेख गर्नुभयो। उहाँले संवाद, सहमति, पारदर्शिता र संवैधानिक मर्यादालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्ने पनि सबैलाई आह्वान गर्नुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले सरकारले देशमा स्वास्थ्य पूर्वाधार र दक्ष स्वास्थ्य जनशक्ति विकासलाई सम्मान प्राथमिकता दिएको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित इन्स्टिट्युट अफ लिभर एन्ड बाइलेरी साइन्सेसको 10 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विगत केही वर्षमा मेडिकल कलेज र एम्सको संख्या उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य क्षेत्रका नयाँ स्नातकहरूलाई सेवाभावका साथ काम गर्दै देशको स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउन योगदान गर्ने आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो,
1: IELTS ने नहीं सिर्फ देश में बल्कि दुनिया में अपना नाम स्थापित किया है। ऐसे समय में 10th कॉन्वोकेशन हो रहा है ये सेलिब्रेट करने के। स्टूडेंट्स जिनको आज डिग्री मिल रही है उनके लिए भी ये सेलिब्रेशन का मौका है। पर उनके सेलिब्रेशन है उनकी सेक्रीफाइस, उनका डिसिप्लिन, उस सब के कारण आज वो इस मुकाम पर पहुंचे हैं कि उनको ये डिग्रियां हासिल हो रही हैं। इसलिए मैं उनको बहुत बहुत बधाई देता हूं।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतले 26 भन्दा बढी देशसँग 28 आप्रवासन तथा जनशक्ति आवागमन साझेदारी सम्झौता गरेको जानकारी दिनुभएको छ। नयाँ दिल्लीमा आयोजित मानव स्रोत आवागमन मञ्चलाई सम्बोधन गर्दै उहाँले अवैध आप्रवासन, मानव बेचबिखन र ठगी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षित र कानुनी आप्रवासन प्रवर्धनमा भारत प्रतिबद्धता रहेको उल्लेख गर्दै ई माइग्रेट प्रणाली मार्फत हालसम्म 50 लाख भन्दा बढी आप्रवासन अनुमति जारी गरिएको जानकारी दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सरकारले देशभरका दुर्घटनाको उच्च जोखिम भएका सडक खण्ड र पहिरो प्रभावित क्षेत्रको पहिचान गरी 50,000 करोड रुपियाँको लागतमा सुधार कार्य गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित सडक सुरक्षा कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सडक पूर्वाधार विकासका साथै सडक सुरक्षामा जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सवारी चालकलाई ट्राफिक नियम पालन गर्न, तीव्र गतिमा सवारी नचलाउन, हेलमेट र सिट बेल्ट प्रयोग गर्न तथा सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न पनि आग्रह गर्नुभयो। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले कृषि क्षेत्रको विकास बिना विकसित भारतको लक्ष्य पूरा हुन नसक्ने बताउनु भएको छ। हरियाणाको हिसारामा आयोजित खेत बचाउ अभियानको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले माटोको अवस्था, आवश्यक मलको मात्रा सम्बन्धित जानकारी दिने मोबाइल एप विकास भइरहेको जानकारी दिनुभयो। उहाँले किसानलाई मल र विषादीको सन्तुलित प्रयोग गर्न तथा जैविक खेती अप्नाउन आग्रह गर्नुभयो। मन्त्री चौहानले कम वर्षाको सम्भावित प्रभाव व्यवस्थापनका लागि सरकारले आवश्यक तयारी गरिरहेको उल्लेख गर्दै देशको खाद्य सुरक्षा सुदृढ बनाउन हरियाणाका किसानहरूको योगदानको पनि प्रशंसा गर्नुभयो। उहाँले थप भन्नुभयो,
2: हम संतुलित खाद डालें, संतुलित कीटनाशक जितनी जरूरत है, जिन तत्वों की आवश्यकता वही डालें। अत्यधिक केमिकल फर्टिलाइजर के उपयोग से हमारी धरती बीमार हो रही है, हमारी मिट्टी खराब हो रही है और उसमें उत्पादित जो फल, सब्जी और अनाज है उसके कारण कई तरह की बीमारियां मानव शरीर में भी घर कर रही है। अलनीनो का प्रभाव

हजारपछि पुनः स्वागत छ हाम्रो यस प्रसारणमा श्रोताहरूलाई। अहिले घरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ एफएम 103.5 मेगाहर्जमा, अनि सँगसँगै हाम्रो प्रसारण मोबाइल एप्लिकेसन न्युज अन एयर अनि पूर्वी दर्श समयमा आकाशवाणी दार्जिलिङको एफएम 103.2 मेगाहर्जमा उपलब्ध भइरहेको छ। त श्रोता गर्न अब सुन्नुहोस् त अघिल्लो कार्यक्रम जारी रहेको छ, केही भुटानी गीतहरू।

0: 모란 깃급 회사라는 것이 어것은 무엇? 스무살.
1: 유 아카수와니 후 스마차르 프로비 스라이바토 순호스. सुरुमा प्रमुख समाचार राष्ट्रपति द्रौपदी मुर्मूले छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनाको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन सक्दैन रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो सुदृढ अर्थव्यवस्था मजबुत रक्षा क्षमताहरूको आधार हो विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भारतले 26 भन्दा बढी देशहरूसित 28 प्रवासन र गतिशीलता साझेदारी सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो अनि मौसम विभागले आगामी 2 दिनका लागि उत्तर प्रदेश बिहार मध्य महाराष्ट्र तटीय कर्नाटक कोकण र गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ राष्ट्रपति द्रौपदी मुर्मूले आन्ध्र प्रदेशको विशाखापट्टनममा केन्द्रीय जनजाति विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो उहाँले भन्नुभयो शिक्षित युवाहरू केवल आफ्नो प्रगतिका लागि मात्रै होइन तर कमजोर वर्गको उत्थान र राष्ट्रिय निर्माणमा योगदान दिन प्रयासरत रहन पर्नेछ राष्ट्रपतिले छात्रहरूसित सामाजिक परिवर्तनको वाहक बन्ने आग्रह गर्नुहुँदै शिक्षाको उद्देश्य केवल रोजगार सुरक्षित गर्नु मात्रै होइन तर समाज संस्कृति परम्पराहरू र आर्थिक प्रगतिलाई मजबुत गर्नु पनि हो उहाँले भन्नुभयो प्रत्येक शिक्षित युवाले पछि परेकाहरूलाई अघि बढाउनमा मद्दत गर्न जरुरी छ अनि 2047 सम्म एक विकसित भारतको लक्ष्यलाई प्राप्त गर्नमा योगदान दिन पर्नेछ सार्थक शिक्षाको महत्त्वमाथि राष्ट्रपतिले भन्नुभयो

पक्षलाई द्विपक्षीय सहयोगको सबै आयामहरूको समीक्षा अनि सुदृढीकरण गर्ने तथा पारस्परिक हितको क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमा विचारको आदान प्रदान गर्ने अवसर प्रदान गर्नेछ। यात्राको दोस्रो दिन प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्नुहुनेछ। दुई नेताहरूबीच द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अनि प्रमुख क्षेत्रहरूमा सहयोगलाई अझ गहिरो गर्ने तरिकामा चर्चा हुने आशा छ। त्यसपछि सम्झौता ज्ञापनहरूको आदान प्रदान गरिनेछ अनि संयुक्त प्रेस विज्ञप्ति जारी गरिनेछ। दिउँसो प्रधानमन्त्री ताकाइची राष्ट्रिय राजधानीमा आयोजित भारत जापान व्यापार मञ्चमा पनि भाग लिनुहुनेछ। प्रधानमन्त्री ताकाइचीको यो भारतको पहिलो आधिकारिक यात्रा हो। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन सक्दैन। हरियाणाको हिसारमा खेत बचाओ अभियानको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै श्री चौहानले भन्नुभयो, सरकार एक मोबाइल एप विकसित गर्नमाथि काम गरिरहेको छ, जसले माटो अनि यसमा आवश्यक उर्वरकको मात्राको बारेमा जानकारी प्रदान गर्नेछ। उहाँले किसानहरूसित माटोमा उब्जाउ बनाइ राख्नका लागि आफ्नो खेतहरूमा उर्वरक अनि कीटनाशकहरूको सन्तुलित उपयोग गर्ने आग्रह गर्नुभयो। उहाँले किसानहरूलाई जैविक खेती अप्नाउने सल्लाह पनि दिनुभयो। भारतको कृषि क्षेत्रमा क्रान्ति ल्याउन अनि देशको खाद्यान्न भण्डारलाई पर्याप्त बनाइ राख्नमा हरियाणाका किसानहरूको योगदानको सराहना पनि श्री चौहानले गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, सुदृढ अर्थव्यवस्था मजबुत रक्षा क्षमताहरूको आधार हो। गुजरातको वडोदरामा आज भाइब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलनको समापन सत्रलाई सम्बोधित गर्दै उहाँले विश्वास व्यक्त गर्नुभयो, रसायन, इलेक्ट्रोनिक्स, जहाज निर्माण अनि नवीकरणीय ऊर्जा क्षेत्रहरूमा मजबुत उपस्थितिका कारण गुजरात चाँडै रक्षा विनिर्माणको वैश्विक केन्द्रको रूपमा उदाउनेछ। रक्षा विनिर्माणमा आत्मनिर्भरताको दिशामा देशको तीव्र प्रगतिमा प्रकाश पार्दै रक्षा मन्त्रीले भन्नुभयो, भारतको घरेलु रक्षा उत्पादन जो 2014 लगभग 46,000 करोड रुपियाँ थियो, वर्तमानमा बढेर 178,000 करोड भएको छ। उहाँले भन्नुभयो, वडोदरा अब भारतको निजी क्षेत्रको पहिलो सैन्य विमान निर्माण सुविधाको केन्द्र पनि हो। यहाँ टाटा समूह अनि एयरबसले संयुक्त रूपले C-295 परिवहन विमानको निर्माण गरिरहेको छ, जो देशको एयरोस्पेस यात्रामा ऐतिहासिक माइल खुट्टी साबित भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भारतले 26 बढी देशहरूसित 28 प्रवासन र गतिशीलता साझेदारी सम्झौतामा हस्ताक्षर गरेको बताउनु भएको छ। उहाँले अवैध प्रवासन, शोषणकारी प्रथा, धोकाधडी गर्ने बिचौलिया र मानव तस्करी विरुद्ध लड्न राष्ट्रहरूको सामूहिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। विदेश मन्त्रीले नयाँ दिल्लीमा आयोजित मानव संसाधन गतिशीलता मञ्चमा आफ्नो सम्बोधनमा भन्नुभयो, सुरक्षित र कानुनी गतिशीलताप्रति देशको प्रतिबद्धता यी माइग्रेट प्लेटफर्ममा परिलक्षित हुन्छ, जसले आफ्नो स्थापनादेखि नै 50 बढी आव्रजन मन्जुरी जारी गरिसकेको छ। डाक्टर जयशंकरले सुरक्षित, व्यवस्थित र कानुनी प्रवासन सुनिश्चित गर्न द्विपक्षीय सहयोगको आवश्यकतालाई पनि भारतले बुझेको बताउनुभयो। उहाँले भन्नुभयो, यो मञ्चले विचार आदान प्रदान गर्दै अनुभवहरूबाट सिक्ने र गतिशीलतामा नयाँ दृष्टिकोणहरू खोजी गर्ने अवसर प्रदान गर्दछ। युरो ब्याङ्कले ग्रिसदेखि भारतमा सीमापार धन हस्तान्तरणको लागि युपिआई सेवा सुरु गरेको छ। यो पहल ब्याङ्क अनि नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया इन्टरनेसनल पेमेन्ट्स लिमिटेडको रणनैतिक सहयोगको एक भाग हो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले सोसियल मिडिया पोस्टमा भन्नुभयो कि युरो ब्याङ्कमा सेवाहरूको उद्घाटन भारतको डिजिटल भुक्तान पारिस्थितिकी तन्त्रको वैश्विक विस्तारमा अझ एक महत्त्वपूर्ण माइलखुट्टी हो। उहाँले भन्नुभयो, ग्रिसमा युपिआई सुरु हुनदेखि ग्राहकले तुरन्त सुरक्षित अनि निर्बाध रूपले धन हस्तान्तरण गर्न सक्नेछ। यसद्वारा लेनदेन लागत पारम्परिक हस्तान्तरण लागतको तुलनामा धेरै कम्ती भएको छ। जनरल धीरज सेठले 31 सेना प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ। जनरल उपेन्द्र द्विवेदीले 4 दशकभन्दा बढी समय राष्ट्रको सेवा गरेपछि आज अवकाश लिनुभएको छ। जनरल सेठ पुणे स्थित खडकवासला राष्ट्रिय रक्षा अकादमीका पूर्व छात्र हुनुहुन्छ र उहाँले सन्

1986 को डिसेम्बर में बख्तरबंद कोर में कमीशन प्राप्त गर्नुभएको थियो। लगभग चार दशक लामो आफ्नो विशिष्ट सैन्य सेवा में वहाँले परिचालन रणनीति क्षमता विकास र संस्थागत क्षेत्र में व्यापक अनुभव प्राप्त गर्नुभएको छ। वहाँले भारतीय सेना को युद्ध क्षमता र दीर्घकालीन परिवर्तन में महत्वपूर्ण योगदान दिनुभएको छ। पाकिस्तानले विगत पाँच महिनामा अफगानिस्तानमा 10 भन्दा बढी हवाई हमला गरेको छ, जसमा 800 भन्दा बढी अफगान नागरिक मारिएका छन् भने कैयौँ घाइते भएका छन्। अफगानिस्तानको मिडिया एजेन्सी अनुसार यी हमलाहरू खोस्त, पत्तिया, फक्तिका, कुनार, काबुल, नङ्गरहार र कन्दार लगायत कैयौँ प्रान्तहरूमा गरिएका थिए। यी हमलाहरूमा आवासीय भवन, अस्पताल, स्कुल र विश्वविद्यालय लगायत नागरिक पूर्वाधारहरूलाई पनि लक्षित गरिएका छन्। रिपोर्टमा यस वर्ष अफगानिस्तानमा पाकिस्तानी सैन्य हमलासित सम्बन्धित धेरै प्रमुख घटनाहरूको दस्तावेजीकरण गरिएको छ। मौसम विभागले आगामी 2 दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र, तटीय कर्नाटक, कोंकण र गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। विभाग अनुसार छत्तिसगढ अनि उत्तर पूर्वी क्षेत्रका केही भागहरूमा आगामी 2-3 दिनको अवधि धेरै स्थानहरूमा चट्याङ हिर्काउनका साथै गर्जनसाथ वर्षा हुने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @EIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, कृषि क्षेत्रको विकास बिना विकसित भारतको सपना पूरा हुन सक्दैन। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, सुदृढ अर्थव्यवस्था मजबुत रक्षा क्षमताहरूको आधार हो। विदेश मन्त्री सुब्रमण्यम जयशङ्करले भारतले 26 भन्दा बढी देशहरूसित 28 प्रवासन र गतिशीलता साझेदारी सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो। अनि मौसम विभागले आगामी 2 दिनका लागि उत्तर प्रदेश, बिहार, मध्य महाराष्ट्र अनि गोवाका केही भागहरूमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: नमस्कार 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको युवावाणी कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण श्रोतावर्गमा म प्रयास प्रधानको नैन अभिवादन। श्रोता मित्र, आज हामीहरूसँग हुनुहुन्छ साथी शैलेश शर्मा र साथीको विषय रहेको छ जीवनको यात्रामा आफूलाई नहराउने कला। र अबको समय भने म साथीलाई दिन चाहन्छु। हवस् त साथी शैलेशलाई म स्वागत गर्न चाहन्छु।
1: नमस्कार, म शैलेश शर्मा। आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा मलाई आफ्नो विचार राख्नु दिनुभएकोमा धेरै धेरै धन्यवाद। र मेरो आजको विषय रहेको छ जीवनको यात्रामा आफूलाई नहराउने कला। र श्रोता मित्रहरू, कहिलेकाहीँ जीवनले यस्ता प्रश्नहरू हाम्रो अगाडि राखिदिन्छ जसको उत्तर कुनै किताबमा भेटिँदैन, कुनै विद्यालयले सिकाउँदैन, कुनै प्रमाणपत्रले प्रमाणित गर्न सक्दैन। त्यस्ता प्रश्नहरूको उत्तर हामीले आफ्नै मनभित्र खोज्नुपर्छ। आज म तपाईँलाई एउटा सानो दृश्य सम्झाउन चाहन्छु। कल्पना गर्नुहोस्, बिहानको समय छ, पूर्वबाट घाम बिस्तारै उदाउँदैछ, पहाडको काखबाट कुहिरो हट्दैछ, चराहरूले आफ्नो पहिलो गीत गाउन थालेका छन्।

0: ती बेला एउटा वृद्ध मानिस आफ्नो घरको आँगनमा बसेर टाढा छितिसतिर हेर्दै हुनुहुन्छ। उहाँको अनुहारमा थकान पनि छ, शान्ति पनि छ। त्यही समयमा उहाँको नातिले आएर सोध्नुभयो, हजुरबा, जीवनमा सबैभन्दा ठुलो कुरा के हो? हजुरबाले मुस्कुराउँदै भने, बाबु, संसार जित्नुभन्दा पहिले आफूलाई कहिले नहराउनु। उत्तर कति सरल छ, तर कति गहिरो अर्थ छ यसमा। हामीमध्ये धेरैले जीवनभर सफल बन्ने प्रयास गर्छौँ। राम्रो पढाइ, राम्रो जागिर, राम्रो व्यवसाय, राम्रो घर, राम्रो भविष्य, यी सबैको खोजीमा दिनरात दौडिरहेका हुन्छौँ। दौडिनु गलत पनि होइन, सपना देख्नु पनि गलत होइन। प्रगति गर्न चाहनु त झन् जीवनको सुन्दर पक्ष हो। तर एउटा प्रश्न भने बारम्बार मनमा आउँछ, यो सबै प्राप्त गर्ने क्रममा हामीले आफूलाई बचाइराखेका छौँ त? कहिलेकाहीँ लाग्छ हामी सफलता खोज्दै हिँड्दा आफ्नै मुस्कान हराउँछौँ, पैसा कमाउँदै गर्दा मनको शान्ति गुमाउँछौँ, अरूलाई खुसी पार्ने प्रयासमा आफ्नै मनलाई निराश बनाइदिन्छौँ, र सबैभन्दा दुःखको कुरा के हो भने हामीलाई आफू हराउँदै गएको कुरा पनि धेरै ढिलो थाहा हुन्छ। त्यसैले आजको हाम्रो विषय हो जीवनको यात्रामा आफूलाई नहराउने कला। जीवनलाई यात्रा किन भनिएको होला? किनकि यात्रामा जस्तै यहाँ पनि घाम लाग्छ, पानी पर्छ, उकालो आउँछ, ओह्रालो आउँछ, कहिलेकाहीँ बाटो हराइन्छ, कहिलेकाहीँ नयाँ साथी भेटिन्छ, कतै सफलता हात लाग्छ भने कतै असफलताले ढोका ढकढक्याउँछ। तर यी सबैभन्दा महत्त्वपूर्ण कुरा एउटै हो, यात्री सुरक्षित रहनुपर्छ। यदि यात्री नै हरायो भने गन्तव्यको अर्थ के रहला? आजको आधुनिक संसारले हामीलाई धेरै सुविधा दिएको छ। एउटा सानो मोबाइलभित्र सारा संसार अटाएको छ। टाढाको मान्छेसँग केही सेकेन्डमै कुरा गर्न सकिन्छ, नयाँ कुरा सिक्न सकिन्छ, अवसरहरू धेरै बढेका छन्। तर यही सुविधाको भिडमा एउटा अदृश्य समस्या पनि बढिरहेको छ। मानिसहरू संसारसँग जोडिँदै गएका छन्, तर आफैसँग टाढिँदै गएका छन्। हामी बिहान उठ्ने बित्तिकै आफ्नो अनुहारभन्दा पहिले मोबाइलको पर्दा हेर्छौँ, दिनभर अरूको जीवन हेर्छौँ, कसैले नयाँ सफलता हासिल गरेको छ, कसैले विदेश घुमेको छ, कसैले नयाँ व्यवसाय सुरु गरेको छ भने कसैले पुरस्कार जितेको छ। बिस्तारै हाम्रो मनले एउटा प्रश्न गर्न थाल्छ, मेरो जीवन किन यति साधारण छ? यही प्रश्नले कहिलेकाहीँ हाम्रो खुसी चोर्छ, किनकि तुलना सुरु भएको ठाउँमा सन्तुष्टि बिस्तारै हराउन थाल्छ। जीवनमा प्रेरणा चाहिन्छ, तर तुलना होइन, किनकि प्रेरणाले अघि बढ्न सिकाउँछ, तुलनाले आफूलाई सानो बनाउन सिकाउँछ। दुईवटा फुल एउटै बगैँचामा फुल्छन्, एउटा गुलाब हुन्छ, अर्को सयपत्री। कसैले गुलाबलाई सोध्दैनन्, तिमी सयपत्री किन भएनौ, र कसैले सयपत्रीलाई पनि भन्दैन, तिमी गुलाब जस्तो किन छैनौ। किनभने प्रकृतिलाई थाहा छ, सुन्दरता समानतामा होइन, विविधतामा हुन्छ। त्यसै गरी हाम्रो जीवनको मूल्य पनि अरूसँग मिल्नुमा होइन, आफ्नै मौलिकता जोगाइराख्नुमा छ। मलाई एउटा विद्यार्थीको कथा सम्झना आउँछ। ऊ सधैँ मेहनत गर्थ्यो, रातभरि जागेर पढ्थ्यो, परीक्षा पनि राम्रै हुन्थ्यो, तर नतिजा आएको दिन ऊ कहिल्यै खुसी हुँदैनथ्यो। किन? किनकि उसले आफ्ना अङ्क हेर्नुभन्दा पहिले साथीको अङ्क हेर्थ्यो। यदि साथीले दुई अङ्क बढी ल्यायो भने आफ्ना उत्कृष्ट अङ्क पनि उसलाई पर्याप्त लाग्दैनथ्यो। एक दिन उसको शिक्षकले मुस्कुराउँदै भन्नुभयो, तिमी आफ्नो उत्तर पत्रिकासँग होइन, आफ्नो मनसँग हारिरहेका छौ। त्यो वाक्यले उसको जीवन बदलिदियो। उसले बुझ्यो, हिजोको आफूभन्दा आज राम्रो बन्नु नै वास्तविक सफलता रहेछ। अरूभन्दा अगाडि हुनु आवश्यक छैन, आफ्नो सम्भावनाभन्दा पछाडि नपर्नु आवश्यक हुन्छ।
1: श्रोता मित्र, हामीहरू छौँ आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा, र हामीहरूले सुनिरहेका छौँ साथी शैलेशसँग जीवनको यात्रामा आफूलाई नहराउने कला विषयमाथि केही कुराकानी। र अहिलेलाई भने एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

0: श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै अब फेरि हजुरहरूलाई साथी शैलेशले सोही विषयमा कुराकानीहरू सुनाउनेछन्।
1: हामीलाई बाल्यकालदेखि एउटा वाक्य धेरै सुनाइन्छ, फलानोको छोरा हेर्नु, फलानीकी छोरी हेर्नु, सायद त्यो प्रेरणाका लागि भनिएको थियो। तर धेरै पटक त्यही तुलना हाम्रो आत्मविश्वासको पहिलो चोट बन्छ। हरेक मानिसको यात्रा फरक हुन्छ। कसैले बिहानको घाममा आफ्नो बाटो भेट्छ, कसैले साँझको उज्यालोमा, कसैले 20 वर्षमै सफलता पाउँछ भने कसैले 50 वर्षपछि आफ्नो वास्तविक पहिचान भेटाउँछ। र यी सबै यात्राहरू बराबर सम्मानका योग्य छन्। जीवन कुनै दौड प्रतियोगिता होइन जहाँ सबैले एउटै रेखाबाट सुरु गरेर एउटै रेखामा पुग्नुपर्छ। यो त नदी जस्तै हो, कुनै नदी सिधै बग्छ भने कुनै घुमौरो बाटो हुँदै समुद्र भेट्छ। तर दुवै अन्त त आफ्नै लयमा अघि बढिरहेका छन्। तर एउटा कुरा भने सधैँ सम्झिरहनु पर्ने हुन्छ, आफूलाई हराउनु कुनै एकै दिनमा हुने घटना होइन, यो त बिस्तारै थाहा नै नपाई हुने प्रक्रिया हो। सुरुमा

0: तिमी आफ्ना साना साना खुसीहरूलाई पछि सार्छौ। अहिले समय छैन, पछि गरौला, अहिले धेरै काम छ। यस्तै वाक्यहरूले हाम्रो मनलाई बारम्बार सम्झाइरहन्छन् अनि एक दिन हामी आफ्नै इच्छालाई चिन्ह छोड्छौ। सायद कुनै बेला तपाईँलाई गीत गाउन मनपर्थ्यो होला, सायद कविता लेख्न, चित्र बनाउन, बेलुकाको हावासँगै केही बेर एक्लै हिँड्न, तर आज ती सबै रहरहरू कतै भित्र थुनिएका छन्। जीवनको सबैभन्दा दुःखद कुरा सपना पुरा नहुनु होइन, सपना देख्न नै छाड्नु हो। हामी प्राय भन्छौँ जीवन बदलियो, तर वास्तवमा जीवनभन्दा पहिले हाम्रो प्राथमिकता बदलिएको हुन्छ। हामीले आफ्नो मनलाई सुन्न छाडेका हुन्छौँ, अरूको आवाज यति धेरै सुनिरहेका हुन्छौँ कि आफ्नै अन्तर्मनको सानो फुसफुसाहट पनि सुनिँदैन। अनि एक दिन ऐनामा आफ्नो अनुहार त देखिन्छ, तर आफ्नै परिचय अपरिचित लाग्न थाल्छ। यही कारणले होला आज सुविधा बढ्दै गइरहेको संसारमा मनको शान्ति भने घट्दै गइरहेको छ। घरहरू ठुला हुँदै गएका छन्, तर एउटै टेबलमा बसेर मन खोलेर कुरा गर्ने समय सानो हुँदै गएको छ। सामाजिक सञ्जालमा साथीहरूको सूची बढ्दै गएको छ, तर मन खोलेर रुन मिल्ने साथीको सङ्ख्या धेरै घट्दै गएको छ। कति अनौठो विरोधाभास छ, होइन र? हामी संसारसँग जोडिन सिकिरहेका छौँ, तर आफैसँग जोडिन भने बिर्सिरहेका छौँ। र सायद आफूलाई भेट्ने यात्रा कुनै टाढाको गन्तव्यबाट सुरु हुँदैन, त्यो त यति बेलै यही क्षण आफ्नै मनको ढोकामा ढकढक्याउने एउटा सानो साहसबाट सुरु हुन्छ। हामी सबैको जीवनमा एउटा यस्तो ठाउँ हुन्छ जहाँ हामी संसारसँग होइन आफ्नै मनसँग भेट्छौँ। कसैका लागि त्यो बिहानको शान्त वातावरण हुन्छ, कसैका लागि आमाको काख, कसैका लागि कुनै पुरानो गीत र कसैका लागि पहाडको टुप्पो। जब हामी त्यहाँ पुग्छौँ, हामीले कुनै अभिनय गर्नु पर्दैन, कुनै मुखौटा लाउनु पर्दैन, त्यहाँ केवल हामी मात्र हुन्छौँ। तर विडम्बना के छ भने आज हामीले संसारका धेरै मानिसलाई चिनेका छौँ, तर आफ्नै मनलाई चिन्ने समय निकाल्न सकेका छैनौँ। हामीलाई सबैको जन्मदिन याद हुन्छ, तर आफ्नो मन कहिले थाक्यो भन्ने याद हुँदैन। हामीलाई अरूका आवश्यकता तुरन्त थाहा हुन्छन्, तर आफ्नै आत्माले के खोजिरहेको छ भन्ने सुन्ने फुर्सदै हुँदैन। यहीँबाट सुरु हुन्छ भित्रको खालीपन। एउटा युवाको कथा सुनौँ। उहाँ परदेश जानुभयो, धेरै दुःख गर्नुभयो, दिनको 12-14 घन्टा काम गर्नुभयो। वर्षको मेहनतपछि राम्रो कमाइ हुन पनि थाल्यो, गाउँमा नयाँ घर बन्यो, परिवार खुसी भयो। तर एक दिन उहाँ छुट्टीमा घर फर्कनुभयो। आँगनमा बसिरहनु भएको बुबाले मुस्कुराउँदै सोध्नुभयो, छोरा धेरै पैसा कमायो होला है, तर एउटा कुरा भन त, तिमी पहिले भन्दा धेरै खुसी छौ त? प्रश्न सानो थियो, उत्तर भने निकै ठुलो। उहाँले केही बेर मौन बस्नुभयो, उहाँको आँखा रसाए र बिस्तारै भन्नुभयो, बुबा घर त बनाए, तर आफ्नो मन बस्ने घर बनाउन बिर्से। धन आवश्यक छ, प्रगति पनि आवश्यक छ, परिश्रम पनि आवश्यक छ, तर यदि सफलताको मूल्य आफ्नै मनको शान्ति भयो भने त्यो सफलता अधुरो नै रहन्छ। किनकि पैसाले ओछ्यान किन्न सक्छ, निन्द्रा किन्न सक्दैन, औषधि किन्न सक्छ, स्वास्थ्य किन्न सक्दैन, भवन बनाउन सक्छ, तर घरको न्यानोपन बनाउन सक्दैन। मानिसहरूको भिड जुटाउन सक्छ, तर आत्मीय सम्बन्ध जुटाउन सक्दैन। आफ्नो मनको कुरा सुन्नु कमजोरी होइन, बरु यही त स्वास्थ्य जीवनको आधार हो।
1: श्रोता मित्र, फेरि पनि एउटा छोटो साङ्गीतिक विश्रामको पालो भएको छ। हवस् त, सुन्दै गर्नुहोस् यो मिठो गीत।

0: श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दै फेरि पनि साथी शैलेशले हजुरहरूलाई जीवनको यात्रामा आफूलाई नहराउने कला विषयमाथि कुराकानीहरू सुनाउनेछ। हवस् त सुन्नुहोस्।
1: हामी प्रायः असफलतासँग डराउँछौँ किनभने हामीलाई लाग्छ एकपटक लडेपछि सबै सकिन्छ। तर प्रकृतिलाई हेर्नुहोस्, सूर्य हरेक साँझ अस्ताउँछ तर अर्को बिहान फेरि उदाउँछ। रुखका पातहरू झर्छन् तर फेरि पालुवा पलाउँछन्। नदीलाई ढुङ्गाले रोक्ने प्रयास गर्छ तर नदीले आफ्नो बाटो आफै बनाउँछ। प्रकृतिले कहिले असफलतालाई अन्तिम सत्य मानेन अनि हामीले किन मान्ने? गल्ती गर्नु मानव स्वभाव हो तर गल्तीबाट सिक्नु जीवनको कला हो। हार्नु समस्या होइन, हारेपछि आफूलाई विश्वास गर्न छाड्नु चाहिँ समस्या हो। कहिलेकाहीँ हामी आफूलाई धेरै कठोर रूपमा न्याय गर्छौँ। सानो गल्ती भयो भने दिनौसम्म आफूलाई दोष दिने गर्छौँ। तर सोच्नुहोस् त, यदि तपाईँको प्रिय साथीले त्यही गल्ती गरेको भए के तपाईँ उसलाई यति नै कठोर व्यवहार गर्नु

हुन्थ्यो? सायद गर्नुहुन्न, किनभने तपाईँलाई थाहा छ मानिस कहिले पूर्ण हुँदैन। त्यसैले आफूलाई पनि त्यही दया, त्यही माया र त्यही क्षमा दिन सक्नुपर्छ। आत्ममाया भनेको आफ्नो कमजोरी लुकाउनु होइन, कमजोरी स्वीकार गर्दै आफूलाई सम्मान गर्न सिक्नु हो। यदि आजबाट केही परिवर्तन सुरु गर्न चाहनुहुन्छ भने ठुला सङ्कल्पबाट सुरु नगर्नुहोस्, साना साना बानीबाट सुरु गर्नुहोस्। बिहान उठेर केही क्षण आकाश हेर्नुहोस्, आफ्ना आमा बुबालाई धन्यवाद भन्नुहोस्, दिनमा केही समय मोबाइलभन्दा टाढा बस्नुहोस्, एउटा राम्रो पुस्तकका केही पानाहरू पढ्नुहोस्, आफ्नो भावनाहरू लेख्न थाल्नुहोस्। हप्तामा एक दिन प्रकृतिसँग बिताउने चेष्टा गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा, दिनको अन्त्यमा आफैलाई एउटा प्रश्न सोध्नुहोस्। आज मैले आफूलाई कति सुने? यो प्रश्नले बिस्तारै तपाईँको जीवन बदल्न सक्छ, किनकि बाहिरको संसार परिवर्तित गर्नु अघि भित्रको संसारसँग मित्रता गर्नु अत्यन्त आवश्यक हुन्छ। जीवनको वास्तविक सफलता अरूले ताली बजाउनुमा मात्र छैन, कहिलेकाहीँ राति शान्तसँग निदाउन सक्नु पनि सफलता हो। आफ्नो परिवारसँग हाँस्न सक्नु सफलता हो, कसैको आँसु पुछ्न सक्नु सफलता हो, गल्ती स्वीकार गर्न सक्नु सफलता हो, र सबैभन्दा ठुलो सफलता संसारले जे भने पनि आफ्नो अन्तरात्माको अगाडि नझुक्नु हो। जीवनले सधैँ सहज बाटो दिँदैन, कहिलेकाहीँ आँधी आउँछ, वर्षा हुन्छ, कहिलेकाहीँ बाटो नै हराए जस्तो लाग्छ। तर सम्झनुहोस्, आँधीले बलियो रुखलाई ढाल्न खोज्छ तर त्यसका जराहरू अझ गहिरो बनाइदिन्छ। त्यसरी नै जीवनका कठिनाइहरूले पनि हामीलाई तोड्न होइन बलियो बनाउन आएका हुन्छन्, यदि हामीले आफूलाई हराएनौँ भने। प्रिय श्रोताहरू, आजको यो यात्राको अन्त्यतिर आइपुग्दा म तपाईँलाई कुनै ठुलो सफलता खोज्ने होइन, एउटा सानो प्रतिज्ञा गर्न आग्रह गर्न चाहन्छु। आजदेखि म अरूसँग होइन हिजोको आफूसँग तुलना गर्नेछु। आजदेखि म आफ्नो मनलाई पनि समय दिनेछु। आजदेखि म गल्तीलाई शत्रु होइन शिक्षक मान्नेछु, किनकि जीवनको सबैभन्दा सुन्दर यात्रा त्यो होइन जहाँ हामी सबैभन्दा धेरै कमाउँछौँ। सबैभन्दा सुन्दर यात्रा त त्यो हो जहाँ हामी हरेक मोडमा आफूलाई अझ स्पष्ट, अझ दयालु, अझ साहसी र अझ सच्चा बनाउँदै अघि बढ्छौँ। बिदा हुनु अघि एउटा सानो विचार तपाईँको मनमा छोड्न चाहन्छु। जीवनको बाटोमा पाइला थाक्नु सामान्य कुरा हो, तर आफ्नै आत्माले थाक्न नदिनु जीवनको सबैभन्दा ठुलो बुद्धिमानी हो। संसारले तपाईँलाई धेरै नामले चिन्ला, तर दिनको अन्त्यमा तपाईँले ऐनामा देख्ने मानिससँग गर्वका साथ मुस्कुराउन सक्नुभयो भने त्यही नै जीवनको साँचो सफलता हो। यही शुभकामनासहित आजका लागि म तपाईँहरूबाट बिदा लिन चाहन्छु। आफ्नो सपनालाई जोगाइराख्नुहोस्, आफ्नो मुस्कानलाई जोगाइराख्नुहोस्, आफ्नो मानवीयतालाई जोगाइराख्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो जीवनको यात्रामा आफूलाई कहिल्यै नहराउनुहोस्। धन्यवाद।

श्रोता मित्र, आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा आजलाई भने साथी शैलेशसँगै म प्रयास प्रधानलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: श्रोताहरूले भर्खरै सुन्नुहुँदै थियो युवावाणी कार्यक्रम. हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ समाचार एकांशको प्रस्तुति चर्चा चौधरी.
1: नमस्कार श्रोतागण, आजको चर्चा चौतारीको अङ्कमा हामीले राष्ट्रिय डक्टर्स दिवस बारे चर्चा गर्नेछौँ. प्रत्येक 1 जुलाईलाई राष्ट्रिय डक्टर्स डेको रूपमा पालन गरिन्छ. पश्चिम बङ्गालका भूतपूर्व मुख्यमन्त्री स्वर्गीय विधान चन्द्र रोयको जन्मदिनलाई 1991 राष्ट्रिय डक्टर्स दिवसको रूपमा पालन गरिने गरिन्छ. म प्रवेश राई, प्रस्तोता तथा हामीसँग यस चर्चामा भाग लिन डाक्टर प्रसेनजित दास हुनुहुन्छ. उहाँ एकजना नेचुरोपेथीमा मास्टर्स डिप्लोमा गर्नुभएको छ, अर्थात् नेचुरोपेथी माने प्राकृतिक चिकित्सा. यसका साथै योगिक साइन्समा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ. यसका साथै एक्युप्रेसरमा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ. हर्बल मेडिसिनमा आरएमपी गर्नुभएको छ अनि जनरल प्र्याक्टिस युकेबाट शिक्षा धारण गर्नुभएको छ. सर, तपाईँलाई स्वागत.
2: धन्यवाद.
1: अच्छा सर, कार्यक्रमको सुरुवात राष्ट्रिय डक्टर्स दिवस के हो र यो भारतमा किन यति महत्व छ भन्ने प्रश्नबाट.
2: डक्टर दिवस के हो? समग्र चिकित्सकलाई र चिकित्सा क्षेत्रमा जुड्ने मित्रहरूलाई र सबै वर्करहरूलाई चाहिँ हामी चाहिँ आजको दिनमा उनीहरूको प्रति चाहिँ श्रद्धा जनाउँछु र समाजमा उनीहरूको जुन चाहिँ अवदान छ त्यसलाई पनि हामीले चाहिँ एउटा चाहिँ वार्षिक अवसर दिएर चाहिँ स्वीकृति दिनुको लागि चाहिँ आजको दिनमा चाहिँ यो दिन चाहिँ उद्यापन गर्छु. विश्वभरिमा विभिन्न तारिकमा चाहिँ यो दिनको चाहिँ इन्टरनेसनल डक्टर डे मनाउनुहुन्छ. हामी चाहिँ स्वास्थ्यको सेवालाई चाहिँ निर्दिष्ट क्षेत्रसँग सम्पर्क गर्ने र चिकित्सा दिवसलाई पालन गर्ने भारतवर्षमा चाहिँ हामी चाहिँ डाक्टर विधान चन्द्र रायलाई चाहिँ श्रद्धा ज्ञापन गर्दै र वेस्ट बेङ्गलको सेकेन्ड चिफ मिनिस्टर डाक्टर बिसी रायलाई चाहिँ सम्मान जनाउँदै 1 जुलाई 1991 चाहिँ यो डे चाहिँ हामी चाहिँ उद्यापन गर्छौँ र चिकित्सा र जनसेवासित चाहिँ डाक्टर बिसी रायको जुन चाहिँ अवदान हामीले छोडेर जानुभएको थियो त्यसलाई चाहिँ दीर्घस्थायी प्रभावलाई चाहिँ स्वीकृति दिनुको लागि आज हामी चाहिँ यो दिनको चाहिँ मान्यता दिन्छु.
1: डाक्टर विधान चन्द्र रोयको प्रसङ्ग आयो है, र सरलाई म यो प्रश्न गर्न चाहे कि डाक्टर विधान चन्द्र रोयको थिए
2: आजको दिन चाहिँ किन इम्पोर्टेन्ट छ? जातीय चिकित्सा दिवस केवल कृतज्ञता प्रकाश गर्नेको दिन होइन, यो दिन हामीले जनस्वास्थ्य रक्षा गर्ने चिकित्सकहरूलाई गुरुत्वपूर्ण भूमिकालाई पनि स्वीकृति दिनुको दिन हो. एकै साथै यिनीहरूको जुन चाहिँ नित्य दिनको दायित्व छ, हरेक च्यालेन्ज लिएर जुन चाहिँ काम गर्नेको क्षमता छ त्यसलाई पनि हामीले चाहिँ स्वीकृति दिन्छौँ. संसदमा उपस्थित तथ्य अनुसारको अनुजाई भारतमा निबन्धित एलोपथी डाक्टरको संख्या

0: आजको दिनमा 13.8 लाख देखि ज्यादा नै छ र अहिलेको जनसंख्या र चिकित्सकको अनुपात 1:811 को रेशियो 2014 मा यसको रेशियो थियो 1:2080 एन्ड वर्ल्ड हेल्थ अर्गनाइजेशन को तथ्य अनुसारमा 1K जनसंख्यामा चाहिँ एक जना डाक्टर बट अहिले हामीले चाहिँ अग्रगतिको साथमा धेरै डेभलपमेन्ट चाहिँ गरेको छौं आजको दिनमा हाम्रो जुन चाहिँ एमबीबीएस डाक्टरहरुको संख्या त्यो चाहिँ 51,348 जनपति एन्ड पीजी स्टुडेन्टको संख्या छ 31,185 र जुन चाहिँ नर्सेसहरुको संख्या छ 34.33 लाख देखि अबभ रोगीलाई सेवाको मान उन्नयन गर्ने र चिकित्सा क्षेत्रमा चाहिँ निष्ठापूर्वक दक्षतापूर्वक र काम गर्नेको जुन चाहिँ अंगीकार त्यसलाई स्वीकृति दिनेको पनि दिन हो आज चिकित्सा र स्वास्थ्य सेवा क्षेत्रमा पेशा गर्ने र भविष्यत प्रजन्मलाई चाहिँ हामीले चाहिँ अनुप्रेरणा गर्नु चाहनुको छु आजको दिनको यो सुवर्ण सुजगमा जुन चाहिँ कोभिड-19 को सिचुएसनमा डाक्टर को हालत भएको थियो त्यो हालत सायद नेक्स्ट टाइम चाहिँ हामीले चाहिँ रिपिट गर्नु चाहनु भएको हैन किन त्यतिबेला एकदमै पेन्डेमिक सिचुएसन थियो जुन चाहिँ पेन्डेमिक सिचुएसनमा मान्छे जनताहरु देखिन्छ डाक्टरहरु सबै जनाको शारीरिक मानसिक एन्ड दैहिक सन्तुलन चाहिँ एकदमै बिग्रिराको थियो त्यो सित हामी डाक्टरहरु कसरी चाहिँ फाइट गरेर जनतालाई सेवा दिएको थियौं त्यो हामीलाई मात्रै थाहा छ
1: अच्छा सर डाक्टर्स डे आवर डाक्टर विधानचन्द्र रायको स्मरणमा मनाइन्छ भन्ने कुरा त हामीले बुझिसकेका छौँ र विशेष गरी डाक्टर विधानचन्द्र रॉय को थिए र भारतीय स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा किन उहाँलाई यति धेरै सम्झना गरिन्छ भन्ने प्रश्न सम्भवत यहाँ जायज बन्छ होला डाक्टर साहब अलिकति बताइदिनुहोस्
0: डाक्टर बीसी रॉय एकजना लेजेन्डरी इन्डियन फिजिसियन र फ्रिडम फाइटर एडुकेसनिस्ट एन्ड राष्ट्रनायक पनि थियो जसले वेस्ट बेङ्गल गभर्नमेन्टको सेकेन्ड सीएम पनि हुनुभएको थियो र उनाले चाहिँ मॉडर्न मेडिसिन को चाहिँ जनक पनि हुनुभएको थियो चिकित्सा जगतमा र चिकित्सा विज्ञानको साथमा डाक्टर बीसी रॉय एकदमै घनिष्ठ र आफ्नो जीवनलाई एकदमै निछावर गर्नु पनि भएको थियो उनले चाहिँ महात्मा गान्धीको चाहिँ पर्सनल डाक्टर पनि हुनुहुन्थ्यो र साथै उनले जब मुख्यमन्त्री पदमा थियो त्यति बेला उनीहरूले चाहिँ दरिद्र मान्छेहरूलाई चाहिँ एकदम निशुल्क स्वास्थ्य सेवा पनि दिनुभएको 1961 मा उनीहरूले चाहिँ भारत रत्न सम्मान पनि पाउनु भएको थियो साथै मेडिसिन जगतको एउटा चाहिँ उनीहरूले चाहिँ अब भित्ति स्थापन गर्नु भएको थियो उनीहरूले IMA इन्डियन मेडिकल एसोसिएसन 1928 एन्ड 1939 मा MCI मेडिकल काउन्सिल अफ इन्डिया बाट चाहिँ उनीहरूले चाहिँ प्रेसिडेन्ट एन्ड को प्रेसिडेन्ट को हिसाबमा पनि दायित्वभार निभाउनु भएको थियो डाक्टर बीसी रॉय आरसीपी मेम्बर अफ रॉयल कलेज अफ फिजिसियन एन्ड FRCS फेलो अफ द रॉयल कलेज अफ सर्जन को डिग्री पनि दुई वर्षमा चाहिँ लन्डनबाट चाहिँ पाउनु भएको थियो र साथै बिल्डिङ क्रिटिकल मेडिसिन मेडिकल इन्स्ट्रक्ट को जुन चाहिँ दायित्व थियो त्यो पनि निभाउनु भएको थियो र डाक्टर बीसी रॉय सुष्ट जनजाति र भारतको स्वाधीनता संग्रामको जुन चाहिँ अर्थ थियो त्यो पनि उनीहरूले चाहिँ आफ्नो जीवन दिएर चाहिँ सम्पूर्ण निष्ठापूर्वक निभाउनुको कार्यक्रम पनि गर्नु भएको थियो र जुन त्यति बेला चाहिँ डाक्टर बीसी रॉय क्यान्सर हस्पिटल पनि गर्नु भएको थियो र साथै टिबी रोगको पनि चिकित्सा गर्नुको लागि जादवपुरमा टिबी हस्पिटल एन्ड चित्तरञ्जन क्यान्सर हस्पिटल पनि गर्नु भएको थियो जुन चाहिँ 1926 मा चित्तरञ्जन सेवा सदन पनि प्रतिष्ठा गर्नु भएको थियो फर्स्ट पब्लिक हेल्थको लागि चाहिँ बीसी रॉय सीएम पदमा हुँदाखेरि हामीलाई प्रशिक्षण उद्योगको साथमा चिकित्सा परिसेवालाई चाहिँ कसरी चाहिँ प्रसार घटाउने छ र ग्रामीण स्वास्थ्य सेवामा हामीले चाहिँ कसरी चाहिँ काम गर्नुको चाहिँ अवसर पाउँछु भनेर उनीहरूले 70 त्यो संख्या 271 पनि गर्नु भएको थियो ग्रामीण क्षेत्रमा ल जुन चाहिँ कुष्ठ रोग र म्यालेरिया रोग पहिलाको जमानामा एकदमै डरलाग्दो पढाएको थियो यसलाई चाहिँ छुवाचे रोग पनि भन्थ्यो अब कतिजनालाई यो रोग भयो भने मान्छेले त्यो घरमा जाँदैन पनि त्यो मान्छेसँग भेटिएन यो चिजलाई डाक्टर बीसी रॉयले एउटा अवेरनेस प्रोग्राम मार्फत समग्र विश्वभरि र समग्र भारतभरि चाहिँ यसलाई चाहिँ अछुत रोग ना भनिकन यो पनि जाँच पड़ताल गरेर र सठिक चिकित्सा प्रणाली धारण गरेर यसलाई पनि हामीले यो रोगबाट चाहिँ निष्कासित गर्न सक्छौँ भनेर चाहिँ

0: उनीहरूले एउटा टिम गठन गर्नुभयो।
1: डाक्टर साहबले बताउनु भइरहेको थियो कि जस्तो कि डाक्टर विधान चन्द्र रायको पृष्ठभूमि डाक्टर साहबले बताउनु भयो, र सँगसँगै यो यहाँ म अर्को प्रश्न के जोड्न चाहे भने भारतको स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा उहाँको प्रमुख योगदान के हो जस्तो लाग्छ तपाईँलाई, अनि जसको केही जस्तो कि डाक्टर विधान चन्द्र रायले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानहरूको केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न सकिन्छ।
0: डाक्टर बिसी रायले इस्टर्न इन्डियामा चाहिँ चिकित्साको चाहिँ एकदमै विस्तार प्रसारित घटाउनु भएको थियो, मतलब एउटा वारियर जस्तै भएर एउटा फ्रिडम फाइटर भएर चाहिँ हेल्थको विषयमा चाहिँ मान्छेले चाहिँ अवगत गर्ने विषयमा मान्छेले जानकारी दिने, कसरी कुनै पनि डिजिजबाट निष्कासित हुने, कसरी मेडिसिनको ट्रिटमेन्ट लिने, कसरी आफ्नो लाइफस्टाइलको जीवन क्रिया निभाउने, त्यो विषय लिएर पनि चिकित्सा विज्ञानमा उनीहरूले चाहिँ विस्तार प्रसार घटाउनु भएको।
1: डाक्टर विधान चन्द्र राय एक डाक्टर मात्र थिएनन्, यो सबैलाई थाहा भएको कुरा हो, तर उहाँ पश्चिम बङ्गालको मुख्यमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्न पनि उहाँले भ्याउनु भएको थियो। डाक्टर साहब, के तपाईँलाई के लाग्छ उहाँको प्रारम्भिक जीवन एमबिबिएस बन्नदेखि राजनीतिज्ञसम्मको जुन यात्रा डाक्टर विधान चन्द्र रायले तय गरे, सोबारे केही जानकारी दिन सक्नुहुन्छ?
0: डाक्टर विधान चन्द्र रायको जन्म 1 जुलाई 1882 इन पटनामा, सानो गाउँमा, पटनाको चाहिँ एउटा सानो गाउँमा चाहिँ डाक्टर विधान चन्द्र रायले चाहिँ जन्म लिनु। सानोदेखि नै एकदम ब्रिलियन्ट स्टुडेन्ट थियो। आफ्टर चाइल्डहुड उनीहरूले आफ्नो जीवनलाई चाहिँ स्वास्थ्य सेवामा चाहिँ निछावर गर्नुको लागि चाहिँ हायर एडुकेसनको लागि डाक्टर बिसी रायले चाहिँ फरेन कन्ट्रीमा गएर आफ्नो शिक्षा जगतको प्रारम्भिक शिक्षा साथै एडभान्स शिक्षा पनि लिनुभएको थियो, साथै एमआरसिपी एन्ड एफआरसिपिसिएस डिग्री पनि लन्डनबाट हासिल गर्नुभएको। मेडिकल करियरमा आफ्टर रिटर्निङ डाक्टर बिसी रायले एउटा वार जस्तो फैलाउनु भयो हाम्रो भारतवर्षमा मेडिकल सिस्टमको विषयको जुन चाहिँ इन्फ्रास्ट्रक्चर थियो त्यो विषय एकदमै पोर थियो, साथै स्टुडेन्टहरूलाई मेडिकल विषयमा त्यत्रो अवगत पनि थिएन, कसरी मेडिकल विषयमा शिक्षा लिनुपर्छ, कसरी शिक्षा लिएपछि काम गर्नु पर्यो, यो विषयमा पनि डाक्टर बिसी रायले हरेक स्टुडेन्टलाई अवगत गर्नुभएको थियो। डाक्टर बिसी रायको हातमा हाम्रो भारतवर्षमा धेरै हस्पिटलहरू, स्वास्थ्य सेवाहरू, स्वास्थ्यको युनिटहरू र उपस्वास्थ्य केन्द्रहरू पनि गर्नु भएको थियो। जब राजनैतिक जीवनमा डाक्टर बिसी रायले चाहिँ प्रवेश गर्नु भएको थियो, सेकेन्ड सिएम इन वेस्ट बेङ्गल 1948 देखि 1962 सम्म, यही सालको बीचमा डाक्टर बिसी रायले हेल्थ सेक्टरमा धेरै उन्नति गर्नुभएको।
1: श्रोताहरूले चर्चा चौतारी कार्यक्रम सुनिराख्नु भएको छ भने आज हामी सित चर्चा गर्नको निम्ति डाक्टर प्रसेनजित दास हुनुहुन्छ, र विशेष डाक्टर साहब यो बताइदिनुहोस् कि आजको समयमा, आजको युगमा डाक्टरहरूले सामना गरिरहेको चुनौतीहरू के छन् र समाधानहरू के हुन सक्छन् सर?
0: यो एउटा इम्पोर्टेन्ट क्वेसन हो आजको दिनको लागि चाहिँ। हामी डाक्टरहरूलाई चाहिँ नित्य दिनमा धेरै चिज चाहिँ फेस गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ हेभी वर्कलोड, किन यति बिघ्न पेसेन्टको जुन चाहिँ डिजिज हुन्छ, नित्य दिनमा नित्य पेसेन्टको चाहिँ नित्य डिजिज निस्किँदो रहेछ होइन, त्यो चिज लिएर हामीलाई धेरै ज्ञान प्राप्त गर्नुको लागि अझै स्टडी गर्नुपर्छ, त्यसमा एकदमै लोड हुन्छ हाम्रो टाउकोमा, र साथै जुन चाहिँ राइजिङ भायोलेन्स एगेन्स्ट अफ हेल्थ केयर वर्करलाई चाहिँ छ, पेसेन्ट पार्टीले डक्टरकै गल्ती हो भनेर चाहिँ डक्टरलाई, कुनै पनि हेल्थ सेक्टरसँग जुडेको मान्छेलाई चाहिँ कुट्नु, मार्नु, गाली गर्नु आइहाल्छ। जुन चाहिँ ऱ्यापिड टेक्नोलोजिकल चेन्जेस, यो पनि हामीलाई आजको दिनमा चाहिँ एउटा ह्युज प्रब्लम भइरहेको छ, यो पनि अलिक चेन्ज गर्दाखेरि चाहिँ या फिर डेभलपमेन्ट गर्दाखेरि चाहिँ सुविस्तार हुन्छ। अझै एउटा धेरै महत्त्वपूर्ण विषय छ, सर्टेज अफ डक्टर इन रुरल एरिया। अर्बन एरियामा डक्टरहरूको सर्टेज त्यत्रो बिघ्न हुँदैन जति बिघ्न रुरल एरियामा चाहिँ डक्टरहरूको चाहिँ सर्टेज छ, किन डक्टरहरूले, कतिवटा डक्टरहरूले रुरल एरियामा गएर प्र्याक्टिस गर्नु या फिर त्यहाँनिर अब काम गर्नै चाहिँदैन। यो चिज पनि डक्टरहरूलाई, सबै डक्टरहरूलाई चाहिँ आफ्नो माइन्डबाट चाहिँ हटाएर एउटा राम्रो चिज सोचेर, राम्रो सेवाको अवसर लिएर चाहिँ रुरल एरियामा पनि काम गर्दाखेरि चाहिँ कृतज्ञ हुन्छ सबै डक्टरहरूकोमा। र जुन चाहिँ बर्नआउट एन्ड मेन्टल स्ट्रेस पनि अलिक कम्ती हुँदाखेरि पनि हामीलाई काम गर्नु सजिलो हुन्छ। अब यसको सल्युसन के छ, चिकित्सक र रोगीमा एउटा चाहिँ कम्युनिकेसन गर्नु चाहिँ पर्छ। जस्तो अब म एउटा डक्टर, कुनै पनि एउटा पेसेन्ट आउँदाखेरि त्यो पेसेन्टलाई राम्रै बोली लिएर चाहिँ त्यसको मनको भावलाई चाहिँ सबभन्दा पहिला चाहिँ बुझ्नु पर्यो, त्यसको असुविधा के